0: बन्दोबस्ती तथा रातको व्यवस्था समेत मिलाइएको छ। जाजरकोट, म्याग्दी, बागलुङ लगायतका जिल्लामा हेलिकप्टर मार्फत बाढ़ी तथा पहिरोमा फँसेका व्यक्तिको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। लगातार चार दिनको वर्षाका कारण देशभरका 386 वर्षा मापन 186 वर्षा मापन केन्द्रमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको छ। सबैभन्दा बढ़ी वर्षा नवलपरासीमा भएको छ। त्यसपछि कास्कीको 85 वर्षा भएको छ भने तनहुँको अरौलीटारमा 472 मिलिमिटर वर्षा रेकर्ड भएको प्राधिकरणले जनाएको हो।
1: यसैबीच केन्द्रीय सड़कको सम्पर्कबाट बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङको सम्पर्क विच्छेद भएको छ। मालढुङ्गादेखि मुस्ताङसम्म 46 ठाउँ अवरूद्ध भएको छ। कतिपय ठाउँमा सड़क नै बगाएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। काठमाण्डुसँग जोड़िने 5 राजमार्गमा आवागमन अवरूद्ध छ। त्रिभुवन राजपथ एकतर्फ सञ्चालनमा छ भने पृथ्वी राजमार्गको तनहु खण्ड पनि अवरूद्ध भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। बाढ़ी पहिरोको जोखिमले सुदूरपश्चिमका सबै राजमार्गहरू बन्द अवस्थामा रहेका छन्। तीन दिनदेखिको लगातारको भारी वर्षाका कारण गण्डकीका बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङ केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर पुगेका हुन्। यसैबीच हिम पहिरोमा परि 2 निधन भएको छ भने 10 सम्पर्कविहीन छन्। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर 2 निधन भएको छ भने 10 सम्पर्कविहीन छन्। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार आइतबार बिहान मनाङको नार्बा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालको आधार शिविरमा गएको हिम पहिरोमा 2 मृत्यु भएको हो। हिम पहिरोमा 10 सम्पर्कविहीन छन्। सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले सम्पर्कविहीन सबै नेपाली रहेको र सोमबार आज बिहानैबाट थप मदतका लागि अर्को उद्धार टोली घटनास्थलतर्फ पठाइएको पनि बताउनुभयो।
2: हाम्रो नार्बा भूमि गाउँपालिकाको हिमलुङ हिमालको बेस क्याम्पमा बेपत्ता भएको भनिएको, कतिजना बेपत्ता भएको एक दिन तथ्याङ्क नभएको, तर हालसम्म 2 डेड बडी पाइएको छ। 4 खोजीकर्ताहरू बेस क्याम्पमै बस्नु भएको छ, उहाँहरूले खोजी गर्नुहुन्छ। हामीसँग चामेमा 2 हेलिकप्टर स्ट्यान्डमै छ। हामी चामेबाट फेरि हिमलुङ बेस क्याम्प पुगेर उहाँहरूको उद्धारको अवस्था के छ, जुन अवस्थामा भेट्छौँ त्यही अवस्थामा हामी उद्धार गरेर ल्याउँछौँ। यहाँ
1: मौसम प्रतिकूलताका कारण उद्धार टोली बोकेर घटनास्थलतर्फ गएको कैलाश हेलिकप्टर घटनास्थलमा अवतरण हुन नसकेको र घटनास्थलमा अवतरण भएका उद्धारकर्तासँग समेत सम्पर्क हुन नसकेकाले घटनाबारे थप जानकारी आउन नसकेको पनि उहाँले बताउनु भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले संकटको घड़ीमा जीवन रक्षा गर्दै नागरिकलाई सुरक्षित महसूस गराउनु नै सरकारको पहिलो कर्तव्य रहेको बताउनु भएको छ। उहाँले बाढ़ी पहिरोको विषम परिस्थितिमा बेपत्ता नागरिकको खोजीका साथै बाढ़ीमा फँसेका मानिस र पशु चौपायाको उद्धारमा सुरक्षाकर्मी अहोरात र खटिरहेको पनि उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले भदौ 10 रसुवाको भटीकोशी नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिबाट नागरिकलाई माथि उठाउन निरन्तर क्रियाशील रहेकै बेला अर्को विपदको सामना गर्नु परेको उल्लेख गर्दै विपदको जोखिम अझै कायम रहेकाले नागरिकलाई उच्च सतर्कता अप्नाउन पनि अनुरोध गर्नुभएको छ। उहाँले बाढ़ी पहिरो डुबान हावाहुरी र चट्याङका कारण प्रभावित क्षेत्रको जनजीवनमा ठूलो असर परेको तथा जोखिम अझै कायम रहेकाले नदी तटीय तथा पहाड़ी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अप्नाउन पनि अनुरोध गर्नुभएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न र संकटमा परेका राज्यका संयन्त्रहरूलाई पनि जानकारी गराउन उहाँले अनुरोध गर्नुभयो। प्रधानमन्त्री शाहले बाढ़ी पहिरो प्रभावित परिवारका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको प्रबन्ध मिलाइएको पनि जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले विपदको समयमा भ्रामक सूचना फैलाउने, पीड़ितको गोपनीयता भंग गर्ने वा कालो बजारीमा संलग्न हुने जो कोहीमाथि सरकारले कड़ा निगरानी राखिरहेको भन्दै सचेत पनि गराउनु भएको छ।
0: यसैबीच केही दिन यता परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण देशका मुख्य राजमार्गमा ठूलो क्षति पुगेको छ। यससँगै विभिन्न जिल्लाका मुख्य राजमार्गसँग सीधा सड़क सम्पर्क टुटेको छ। लमजुङ, मनाङ, पर्वत, बागलुङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क टुटेको हो। यस खण्डमा पर्ने पुल जोड्ने पहुँच सड़क बगाउँदा सवारी आवागमन ठप्प बनेको छ। पहुँच सड़क बगाएर सवारी चलाउन अझै केही दिन लाग्ने समेत सड़क विभागले जनाएको छ। पर्वत बागलुङ जोड्ने मालढुङ्गाको पक्की पुल तत्काल सञ्चालनमा ल्याउन कालीगण्डकी नदीको बहाव घट्नुपर्ने सड़क डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद सुविदीले बताउनु भएको छ। पोखरा बागलुङ सड़क अन्तर्गत पर्वतको सहसंघामा बाढ़ीले सड़क बगाएर सवारी आवागमन ठप्प बनेको सड़क विभाग कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले बताउनु भएको छ। प्राय सय वर्षभित्र आउन सक्ने बाढ़ीलाई दृष्टिगत गर्दै पुलको डिजाइन गरिएको थियो, तर सो अनुरूप बाढ़ीका कारण क्षति पुगेको समेत अधिकारीहरूले बताएका छन्। पहिरो जोखिम रहेका क्षेत्रमा शीतल

0: चार गोतमी खोला कृष्ण भीर ज्यामिरे घाट चौकी भीर हुग्दी खोलादेखि जवाङ खोला फिस्लिङ चुम्लिङ टार धारापानी घोप्टे भीर र सिमल धारामा सड़क अवरूद्ध सड़कमा रहेका पुलहरूमा समस्या देखिएको समेत बताइएको छ।
1: यसैबीच हिजो अपराह्नदेखि भने नेपालको मौसम सुधारतर्फ अग्रसर देखिएको छ। आजदेखि सबैतिरको आकाश खुला हुने अनुमान नेपाल मौसम विज्ञान विभागले गरेको छ। विभागले आगामी पाँच दिनको मौसमी विवरण सार्वजनिक गर्दै कतै कतै मात्र हल्का बादल र पानी पर्ने सम्भावना रहेको जानकारी दिएको छ। चार दिन यता लगातारको वर्षा शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशमा केन्द्रित हुँदा ती क्षेत्रमा भारी वर्षा र हिमपात समेत भएको छ। त्यसले विभिन्न स्थानमा बाढ़ी पहिरोका घटना गराएको मौसमविद संजीव अधिकारीले सीआईएनसँग बताउनुभयो। उहाँका अनुसार गत 24 घण्टामा मध्य प्रदेशको पश्चिमी भूभाग बागमतीको दक्षिणी गण्डकीको पहाड़ी र तराई भूभाग अनि लुम्बिनी प्रदेशमा अधिक पानी परेको छ। ती क्षेत्रका केही स्थानमा 150 मिलिमिटर भन्दा अधिक पानी परेको पाइएको छ। धेरै स्थानमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा रेकर्ड भएको अधिकारीले बताउनुभयो। सर्लाही कास्की लमजुङ बागलुङ पर्वत रूपन्देही कपिलवस्तु अर्घाखाँची लगायतका जिल्लामा धेरै पानी परेको रेकर्ड गरिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपद प्रभावित क्षेत्रमा बालबालिकाको सुरक्षामा नागरिक दायित्व
2: कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला। हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ। हामीले सबै फो गरेको अवस्थाहरू छ। त्यहाँ यहाँहरूले नजिकको जनप्रतिनिधि मार्फत पनि समन्वय गरेर अगाडि बढ्न सक्नुहुन्छ।
1: मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना कांग्रेसको संगठनात्मक संरचनामा व्यापक फेरबदल दशैंको छेकोमा बाढ़ी पहिरोका कारण ठाउँ ठाउँमा बगे सड़क र पुल जेएनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: ओहो बहिनी के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
4: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ। भुकाई पनि फरक छ अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
3: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
4: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
3: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
4: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
5: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
4: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
6: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
7: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खारल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
8: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
6: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
8: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
8: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबराको नियन्त्रणले उब्जाएका प्रश्न शीर्षकमा गौरव पोखरेल र दुर्गा दुलालले खबर लेख्नु भएको छ। सुरक्षा चुनौती भन्दै घरबाट लगिएका चोलेन्द्र शमशेर जबरा 12 घण्टापछि परिवारको जिम्मा लगाइएको थियो, तर खतरा के थियो र कसको आदेशमा उहाँलाई घरबाट लगियो भन्नेबारे राज्य संयन्त्रसँग जवाब छैन। मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबराको नियन्त्रणका विषयमा चौथर्पी रूपमा सरकारको आलोचना समेत भएको छ। जेएनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर भित्र पृष्ठमा प्रकाशित छ। कक्षा पाँचसम्म अध्ययनरत विद्यार्थीले वार्षिक 12,000 र कक्षा छदेखि आठसम्म अध्ययनरत विद्यार्थीले वार्षिक 16,000, कक्षा 9 र 10 अध्ययनरत विद्यार्थीले वार्षिक 20,000 र कक्षा 11 र 12 विद्यार्थीले वार्षिक 24,000 रूपियाँ पाउने भएका छन्। त्यस्तै भित्रपृष्ठमा कांग्रेसको संगठनात्मक संरचनामा फेरबदल शीर्षकमा कुलचन्द न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। कांग्रेसले 15 महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीको सांगठनिक संरचनामा व्यापक फेरबदल गरेको छ। विधान संशोधन मार्फत कांग्रेसले पहिलो पटक युवादेखि पेशागत विज्ञ, श्रमिक, अपाङ्गता भएका व्यक्ति र अल्पसंख्यकलाई केन्द्रीय तहमा ल्याउने ढोका खोलेको छ। केन्द्रीय कार्य समितिमा 35 वर्ष मुनिका 21 युवालाई विधानबाटै प्रतिनिधित्व सुनिश्चित गर्ने काम गरिएको छ। त्यस्तै प्रदेश कार्य समिति, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिमा 35 वर्ष मुनिका युवाको प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ। वडा हुँदै जिल्ला कार्य समितिसम्म भने 20-30 वर्ष मुनिका युवाको प्रतिनिधित्व गरिने समेत व्यवस्था गरिएको छ। त्यस्तै भित्रपृष्ठमा टावरमा क्षति पुग्दा कालीगण्डकी करिडोरको 358.2 मेगावाट बिजुली उत्पादन बन्द शीर्षकमा खबर प्रकाशित छ भने सुपर मार्केट र खुद्रा पसलमा फरक फरक चिनीको मूल्य शीर्षकमा खबर छ। त्यस्तै 2 महिनामा 61 अर्ब ऋण संकलन, 85 अर्ब भुक्तानी शीर्षकमा पनि खबर प्रकाशित छ।
8: नयाँ पत्रिका दैनिकमा छापिएको खबर रहेको छ, खसीदेखि बंगुरसम्म सबै मासुको भाव आकाशिएको बारेमा अजित अधिकारीले लेख्नु भएको हो। गत चैतमा कुखुरामा बर्ड फ्लू देखिएपछि खसी लगायतका अरू मासुको मूल्य बढ़ाइएको छ। अहिले व्यापारीले मनलाग्दी मूल्य तोकेर बेच्दा पनि नियामक निकाय मौन रहेको उपभोक्ता अधिकार कर्मीहरूले गुनासो गरेका छन्। बजारमा खसी, कुखुरा, राँगा, बंगुर सबै मासुको भाव अचाकले बढ़ेको हो। गत चैतमा देखिएको बर्ड फ्लूका कारण कुखुराको मासु, कुखुराको अण्डा र खसीको मासुको भाव बढ़ेको व्यवसायीको तर्क छ। राँगा र बंगुरको मासुको भाव समेत माग अनुसार आपूर्ति हुन नसकेको र ढुवानी लागत बढ़ेको कारण देखाएर वृद्धि गरिएको उल्लेख गरिएको छ। भित्रीपन्नामा पूर्व राष्ट्रपति भण्डारीको पुनरागमन, नेतृत्व हस्तान्तरणको मुद्दा डिफ्यूज कि एमालेको शक्ति शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको छ। भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने अध्यक्ष ओलीको प्रस्तावलाई नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका नेताहरूले पनि स्वागत गरेर मुद्दा नै कमजोर बनाएको आरोप लागेको उल्लेख गरिएको छ। ओली नेतृत्व हस्तान्तरण र नेकपासँग एकताका लागि तयार रहेको बारेमा पनि अर्को खबर छापिएको छ। कांग्रेसमा भने समानान्तर महाधिवेशन, संस्थापनको क्षेत्रीय अधिवेशन चल्दै देवा समूह क्रियाशील सदस्य थप्दै शीर्षकमा खबर लेखिएको छ। अस्पताल र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई 5 वर्षसम्म कैद र 5,00,000 जरिवाना सहितको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन हुन लागेको बारेमा पनि खबर उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ, पश्चिमको बाढ़ी पहिरोले रोकियो 483 मेगावाट विद्युत उत्पादन शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको हो। अविरल वर्षा, हावाहुरी र बाढ़ी पहिरोले देशको पश्चिमी क्षेत्रमा रहेका ऊर्जाका संरचनामा क्षति पुग्दा विद्युत उत्पादनदेखि प्रसारण र वितरण अवरूद्ध भएको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न भागमा विद्युत आपूर्ति अवरूद्ध भएको उल्लेख गरिएको छ। उद्योग मन्त्रीसँग सुनसरी मोरङ करिडोरका उद्योगीहरूको माग, उत्पादन लागत घटाउन नीतिगत सुधार गर्नको लागि पनि माग गरिएको उल्लेख गरिएको छ।
1: नागरिक दैनिकमा प्रहरीले जवारालाई किन समात्यो र छाड्यो शीर्षकमा रमेश धमला र ईश्वरी सुवेदीले लेख्नु भएको खबर छ भने एकै वर्षमा शिक्षा र भ्रमणमा 2 खर्ब बाहिरियो शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको छ। नेपालबाट विदेश अध्ययन र भ्रमणमा जाँदा मोटो रकम बाहिरिने गरेको छ। एक वर्षकै अवधिमा यी 2 प्रयोजनमा 2.9 खर्ब रूपियाँ खर्च भएको अर्थ मन्त्रालयको भनाइरहेको छ। कांग्रेस महाधिवेशन सर्ने शीर्षकमा अर्को खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको मिति केही दिन पछाडि सर्ने भएको समेत खबरमा उल्लेख गरिएको छ। पार्टीभित्रको विवाद चर्किँदै जाँदा संस्थापन र इतर दुवै पक्ष तल्लो तहको अधिवेशनमा जुटेका छन्। यही बेला कांग्रेसको संस्थापन पक्षले आगामी शुक्रबारदेखि काठमाडौँमा गर्ने गरी तय गरेको महाधिवेशन केही दिन सर्ने तयारी भएको पनि उल्लेख गरिएको छ। जलवायु संकटले बढ़ाउँदै राज्यविहीनता शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अध्यादेशबाटै आउला निजामती विधेयक शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ। 55-30 लोकसेवाको असहमति छ। मुख्य सचिव र कानून सचिव पनि सकारात्मक नभएको खबरमा दावी गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकको भित्री पन्नामा दशैं अगाडि नै राजदूत नियुक्तिको तयारी शीर्षकमा खबर छापिएको छ। विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू भएको छ। संसदीय सुनवाई समितिले दशैं अगाडि नै प्रस्तावित राजदूतको संसदीय सुनवाई सक्ने गरी तयारी थालिएको उल्लेख गरिएको छ। पशु स्वास्थ्य प्रणालीमा गम्भीर असर शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ। अनि पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक शीर्षकमा खबर छापिएको छ भने महँगो तिर्दा पनि तरकारीको अभाव रहेको बारेमा सीता शर्माले लेख्नु भएको छ। त्रिभुवन राजपथमा इन्धन र एलपी ग्यास बाहेकका सवारी निषेध शीर्षकमा राममणि दहालले मकवानपुरबाट लेख्नु भएको खबर पनि छापिएको छ। अनि आर्थिक कारोबार दैनिकमा नेपाल चीन बीचका ठूला तीनै व्यापारिक मार्ग बन्द शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले कालीगण्डकी करिडोरमा पर्ने 3 पुलको अप्रोच सड़क बगाइदिएको हो। 1000 मेगावाट विद्युत अवरूद्ध रहेको छ। उद्योगलाई विद्युत कटौती गरिएको पनि अर्को खबर छापिएको छ। आपूर्ति रोकिँदा 72% महँगियो तरकारी शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छ।
0: साझा खबरमा अब विदेशका खबर। भारतका विभिन्न राज्यहरूमा लगातारको भारी वर्षा र बाढ़ीका कारण जनजीवन प्रभावित भएको छ। उत्तराखण्ड, उत्तर प्रदेश, बिहार र छत्तीसगढ़का विभिन्न क्षेत्रमा वर्षाका कारण भौतिक क्षतिमा समेत क्षति पुगेको छ। ऋषिकेशमा गंगा नदीले चेतावनीको तह पार गरेपछि नदीका घाटहरूमा जान प्रतिबन्ध लगाइएको छ। रुद्रप्रयाग जिल्लाको केदारनाथ यात्रा मार्गमा समेत पहिरो खस्दा करिब 4000 श्रद्धालु बाटोमै अल्पत्र परेको स्थानीय प्रशासनले बताएका छन्। प्रशासनले केदारनाथ यात्रामा रोक समेत लगाएको छ भने हेलिकप्टर सेवा पनि पूर्ण रूपमा बन्द गराएको छ। उता थाइल्याण्डको राजधानी बैंककमा व्यापक बाढ़ीका कारण हजारौं मानिस विस्थापित भएका छन्। स्थानीय प्रशासनका अनुसार करिब 4900 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। र चीनले सार्वजनिक गरेको सहमतिको पहिलो बुदामा पारस्परिक सम्मान, निष्पक्षता र पारदर्शितामा आधारित रचनात्मक तथा रणनीतिक रूपमा स्थिर चीन अमेरिका सम्बन्ध निर्माण गर्ने उल्लेख गरिएको छ। चीनिया पक्षले यसलाई दुई देश बीचको सम्बन्धका लागि नयाँ रणनीतिका आधारका रूपमा समेत व्याख्या गरेका छन्। चीन र अमेरिका बीचको सम्बन्धलाई सुदृढ बनाउन नयाँ सम्झौता भएको छ।
1: साझा खबरमा अब खेल खबर। विश्व एसियन खेलकुद अन्तर्गत कराती च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण, 1 रजत र 3 काँस्य सहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्धरले स्वर्ण पदक जित्न सफल हुनुभयो। एरिकाले महिलातर्फ 68 केजीभन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि काँस्य पदक जित्नु भएको छ। एरिकाले आज हिजो भएको फाइनलमा चाइनिज ताइपेको खेलाड़ीलाई 8-6 हराउनु भएको हो। विश्व सितो रियो कराती च्याम्पियनशीपमा एरिकाको यो दोस्रो स्वर्ण पदक हो। यस्तै राकेशले पुरूषतर्फ 60 केजी मुनि स्वर्ण जित्नु भएको हो। निरूपा दोङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत पदक जित्नु भएको छ। उहाँले टीम कुमितेतर्फ पनि काँस्य पदक जित्नु भएको हो। मीनबहादुर तामाङले 67 केजी तौल समूहमा काँस्य जित्नु भएको छ। टीम इभेन्टमा नेपालले थप काँस्य पदक जितेको छ। यसैबीच जापानमा जारी विश्व एसियन खेलकुद अन्तर्गत आर्चरी मिक्स्ड टीममा नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको जोड़ी बाहिरिएको छ। हिजो भएको खेलमा तिलक ज्ञानो युएईका आयसा आलाली र खलिफा अल्काबीको जोडीसँग 6-2 पराजित हुँदै बाहिरिनु परेको हो। पुरूष 800 मिटर दौड़मा नेपालका सोमबहादुर कुमार हिट चरणबाटै बाहिरिनु भएको छ।
0: बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको सुरक्षामा प्रहरी प्रशासनको भूमिका, नागरिकको कर्तव्य, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
11: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब विपद प्रभावित बालबालिकाको सुरक्षाको कुरा। भदौ 10 भोटेकोसी बारीका कारण होल्डिङ सेन्टरमा बसेकाहरू पनि आफ्नो व्यवस्था गरेर गाउँ फर्कन थालेका छन्। विनाशकारी बारीका कारण बालबालिका सबैभन्दा धेरै प्रभावित भएका छन्। उनीहरूको सुरक्षा र नागरिक दायित्वका बारेमा साथी सुशीला श्रेष्ठले प्रहरी प्रवक्ता अभिनारायण काफ्लेसँग कुराकानी गर्नुभएको छ।
2: तपाईँ चाहिँ बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ र त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ। 100 नम्बरमा जहाँबाट फोन गरे पनि त्यो सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोन जान्छ। त्यहाँ सम्पर्क हुन सकेन भने 104 पनि फोन गर्न सक्नुहुन्छ। आपतकालीन नम्बरहरू भनेर चाहिँ सूचना जारी गरेको छ, ती नम्बरहरू फोन गर्न सक्नुहुन्छ। चुप लागेर चाहिँ नबस्नुहोस्, हामी सबैको कर्तव्य हो उहाँलाई चाहिँ त्यो अलपत्रबाट चाहिँ चाँडोभन्दा चाँडो सेवा दिनु पर्यो, त्यसलाई चाहिँ निकाल्नु पर्ने हुन्छ। र त्यस्तो अवस्थामा अलपत्र परेको व्यक्तिलाई भोलि कसैले लडाई फकाई गर्न सक्छ, झुटा प्रलोभन देखाउन सक्छ। यी कुराहरू राखेर विभिन्न किसिमको सूचनाहरू जारी गरिसकेको छौँ नेपाल प्रहरी संगठनले आफ्नो आधिकारिक वेबसाइट मार्फत। हाम्रा जिल्ला प्रहरी कार्यालयहरू सबैलाई र सम्बन्धित प्रहरी कार्यालयहरूलाई हामीले परिपत्र पनि गरिसकेका छौँ। हामीले बोर्डर एरियाका इलाका चौकीहरूलाई, हाम्रो प्रहरी कार्यालयहरूलाई पनि यो प्रति अलर्ट राखिसकेको अवस्थाहरू छ।
12: प्रहरीले त गरिरहेछ, तर नागरिकको तर्फबाट आफैले गर्न सक्ने कामको बारेमा भन्नुपर्दा के होला?
2: सेफ्टी इज एज अ सिम्पल एज एबीसी भन्छ। एबीसी अलवेज बी केयरफुल, सधैँ होस्।

0: अनाधिकृत मान्छेहरूले प्रलोभन देखाउँछ भने त्यही अलिकति शङ्काको रूपमा हेर्नु पर्यो। आफ्ना घरमा कोही थर्ड पर्सन त्यसरी अनावश्यक रूपमा चासो चियो गर्छ छिर्छ भने त्यतिखेर नै आफूले ख्याल गर्नु पर्यो। आफूसँग जे जति सामानहरू अहिले छ बचेको कुराहरू त्यसलाई सुरक्षित रूपमा चाहिँ राख्नु पर्यो। अनावश्यक अर्काको घरमा छिर्ने चाहिँ गर्नु भएन। सम्बन्धित प्रहरी कार्यालय र जनप्रतिनिधि मार्फत मात्रै ती घरहरूमा चाहिँ जानु पर्यो या चाहिँ त्यहाँ चाहिँ सेवा गर्ने त्यहाँ चाहिँ त्यो लेदो माटो हटाउने भनेर अनावश्यक अर्का घरमा छिर्ने काम गर्नु भएन। सम्बन्धित घरधनी हुनु पर्यो। घरधनीले पनि नजिक प्रहरी कार्यालयसँग समन्वय गरेर प्रहरीले त्यहाँ हामीले खटाएको छौँ उहाँहरूसँग समन्वय गरेर अन्यको सहयोग लिनुपर्छ भने त्यसरी जानु पर्यो। चोरी लुटपाटका घटनाहरूको सन्दर्भमा नागरिकले स्वयं सचेत रहनु पर्यो धेरै कुरामा र त्यस्तो खतरा महसुस हुन्छ चाहिँ प्रहरीको पहुँच देखिँदैन आएन त्यहाँ प्रहरी भन्ने वेबसाइट मार्फत सम्पर्क व्यक्तिहरूको नम्बरहरू पनि हामीले आधिकारिक सूचनाहरू प्रवाह गरेका छौँ। के केन्द्र छ हाम्रो समन्वय केन्द्र त्यहाँबाट पनि हामीले हामीसँग हटलाइन नम्बर दिएको अवस्थाहरू छ त्यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। नेपाल सरकारले पनि विपद प्राधिकरणको पनि नम्बरहरू वेबसाइट मार्फत आधिकारिक एउटा सूचना प्रवाह गरेको अवस्थाहरू छ त्यहाँ समन्वय गर्न सक्नुहुन्छ। कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला। हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ। हामीले सबै फ्लो गरेको अवस्थाहरू छ त्यहाँ यहाँहरूले वा नजिकको जनप्रतिनिधि मार्फत पनि समन्वय गरेर अगाडि बढ्न सक्नुहुन्छ।
1: प्रहरी प्रवक्ता अभिनारायण काफ्लेसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: तीन दिनको वर्षा बाढ़ी र पहिरोमा परि 21 जनाको मृत्यु, 5 जना अझै बेपत्ता, 700 भन्दा बढ़ी घर परिवार प्रभावित। नागरिकलाई सचेत बनाउन 8 लाख भन्दा बढ़ी एसएमएस पठाइयो।
1: मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, कांग्रेसको संगठनात्मक संरचनामा फेरबदल, दशैंको छेकोमा बाढ़ी पहिरोका कारण ठाउँ ठाउँमा बगे सड़क र पुल।
2: जेएनजी सहित परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा, खसीदेखि मंगुरसम्मको सबै मासुको भाव आकाशियो, पश्चिमको बाढ़ी पहिरोले रोकियो 483 मेगावट बिजुली उत्पादन।
1: भारतमा भारी वर्षाका कारण केदारनाथ यात्रामा रोक, बाढ़ीले थाइल्याण्डमा हजारौं विस्थापित, चीन अमेरिका सम्बन्धमा नयाँ सम्झौता।
2: र जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत आर्चरी र 800 मिटर दौड़बाट नेपाली प्रतियोगी बाहिरे।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले चसक्क शीर्षकमा यी हिमालय टाइम्समा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, चाडबाडको समय आएको छ र महँगी बढ़िराखेको र सुशासनको लागि सरकार र सरकारवाला निकायले गर्नुपर्ने काम जे जति थियो त्यो गर्न नसकेको भनेर विभिन्न आलोचना पनि भइरहेको छ। एउटा ट्याम्पो जस्तो देखाइएको छ। ट्याम्पोमा अगाडिपट्टि लेखिएको छ एक्सप्रेस, पछाडिपट्टि लेखिएको छ सत्ता, अनि त्यहाँ अगाडि चलाइरहेका व्यक्तिहरूमा प्रधानमन्त्री लगायत सत्ताधारी दलका नेता जस्ता देखिन्छन्। दुई बीचमा संवाद हुँदैछ, माथि यस्तो लेखिएको छ, हाम्रो एक्सप्रेसमा ब्रेक छैन, ब्रेक लगाउन पर्दैन भने होइन।
2: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलि ललित प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको कार्यक्रम जीवन रक्षामा हामी विशेषतः रसुवाको भोटेकोशी बाढ़ी पछिको प्रभाव र नागरिक स्तरमा देखिएको मनोस्वास्थ्य र मानसिक स्वास्थ्यको अवस्था र यसलाई सुधारका लागि सरोकारवाला निकायको भूमिकाका बारेमा हामी कुराकानी गर्दैछौ। कुराकानीका लागि चिकित्सा मनोविद CMC नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महत स्टुडियोमा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ डाक्टर।
2: धन्यवाद। यो महत्वपूर्ण CIN रेडियो टिभीमा यो महत्वपूर्ण विषयमा कुरा गर्न मौका दिनुभएको।
1: अहिले के छ, लगभग दुई हप्ताभन्दा बढ़ी समय बित्यो भोटेकोशी बाढ़ी आएको। मानसिक स्वास्थ्यको अवस्था बाढ़ी प्रभावितहरूमा कस्तो खालको, कुन चरणको समस्या अथवा अवस्था हो, अथवा यो कुनै पनि प्रकारको विपद पछि

0: को कति समयपछि मानसिक स्वास्थ्यमा केही समस्या अथवा विचलन देखिन्छ र त्यसको अहिले देखिरहेको छ तपाईँहरूले त्यसमा काम गर्दै हुनुहुन्छ?
1: धन्यवाद लिलजी, यो एकदमै महत्वपूर्ण कुरा सोध्नुभयो। अब हामी सबैलाई थाहा छ यो जुन भोटेकोसीको बाढी चाहिँ त्यो अकल्पनीय प्रलय जस्तै भन्नुपर्छ, किनभने हाम्रा कुनै पुस्ताले त्यो खालको प्रलय त्यति फास्ट र त्यति ढङ्गको क्षति चाहिँ देखेका थिएनन्। अब यसमा चाहिँ कस्तो हुन्छ भने अब अहिले हामी 18-19 दिन भएको छ यो बाढी फ्ल्यास फ्लडको हो। अब त्यो फ्लड गइराखेको र त्यसको केही दिन चाहिँ मान्छेलाई अझै पनि जस्तो आफ्नो हराएका छन् नि, मान्छेहरू हराएका होलान्, बितेकोको जसको बढी भेटेको अथवा बितेको पनि थाहा छैन, भेटेको पनि थाहा छैन, बेपत्तामा भएका अथवा परिवारका मान्छे सबै छन् तर सम्पत्ति घर परिवार खेतबारी आफ्नो चौपाय पशु सबै छैन।
0: भनेको जुनसुकै अवस्था भए पनि मानसिक रूपमा कुनै न कुनै असर प्रभाव त्यहाँ रहन्छ।
1: अब त्यो गुमाएको छ नि त, सबभन्दा ठुलो कुरो चाहिँ के भने हिजो जुन राम्रो अवस्थाको इमेज थियो मनमा दिमागमा, घर खेत गाडी सडक गाईबस्तु आफन्त सबभन्दा त त्यहाँ बजार छ, बजार क्षेत्रमा बजार नभए जहाँ जस्तो अवस्था थियो त्यो त एउटा मान्छेको निम्ति त सुरक्षित त्यही थियो नि त, तर अब आज चाहिँ त्यो केही पनि छैन कि, तपाईँको कम्प्लिटली त्यो स्वेप्ट भने बढारेको जस्तो स्थिति छ। अनि मान्छे भए पनि उनीहरूलाई उनीहरूको मनमा खुसी पटक्कै छैन, हेर्नुहोस् होइन, अनि कतिपय त तपाईँको अझै पनि बोल्न गाह्रो भइरहेको अवस्था छ, कतिले चाहिँ बोल्न थालेका छन्, खोल्न थालेका छन्, आफ्नो मान्छे भेटिँदै हुन्थ्यो भन्ने उहाँहरूको दुःख गुनासो हुन्छ, जसको बितिया छ त्यो अथवा अब जे जे नष्ट भएको छ त्यो सम्झेर एकदम धेरै रुने बिलौना गर्ने चरणमै हुनुहुन्छ।
0: जस्तो अब यसमा कतिपय व्यक्तिहरूको आफन्तको मृत्यु भएको र त्यसमा शव पनि प्राप्त भएका व्यक्तिहरू पनि त्यहाँ छन् र कयौं व्यक्तिहरू अझै बेपत्ता रहेको तर वास्तविक के हो भन्ने थाहा नभएको पनि छ र त्यो सँगसँगै सम्पत्तिको जुन खालको क्षति भएको छ विभिन्न 3-4 यो वर्गीकरण गर्दा सायद त्यसरी देखिन्छ होला। अब मानसिक रूपमा असर पर्ने भनेको सबैलाई उही र उस्तै हो कि जनधनको क्षति भएकोमा अर्कै प्रकारको अनि घर खेतबारी बगेको मान्छेहरूको अर्कै प्रकारको, जसले आफ्नो केही भएन तर दिख्यो त्यस्तो व्यक्तिमा अलिक फरक प्रकारको हुन्छ मानसिक असर।
1: यस्तो मानसिक असर चाहिँ तपाईँको क्षति कति भयो भन्ने भन्दा पनि त्यो व्यक्तिको मनले त्यसलाई कसरी बुझ्छ भन्नेमा भर पर्छ। कसैको सबै चिज नहुँदाखेरि पनि सम्हालिएका मान्छे पनि त्यहाँ छन्, अब कसैको धेरै क्षति भएको छैन, सामान्य नै जस्तो उठ्न सक्ने स्थिति पर्याप्त छ तर पनि असाध्यै धेरै डराउने, आत्तिने, होइन, सुत्न नसक्ने, छटपटिने, अब कोही आयो भने पनि आफ्नो खबर ल्याइदिन्छ कि भन्ने, हराएको मान्छे खोजिराख्ने, त्यही बारे मात्रै कुरा गर्ने, त्यो चाहिँ अलि धेरै त्यो खालको कमजोर मनस्थिति भएका व्यक्तिहरू र जसको सपोर्ट सिस्टम हुन्छ नि परिवार, सबै आफन्त परिवार सबै नै अधिकांश चाहिँ हराएका छन्, बितेका छन् र कोही मात्रै मान्छे बाँचेका छन् भने उनीहरू चाहिँ तपाईँको अस्ति मात्रै हो हाम्रो अर्को टिमले नुवाकोटमा एकदम एक्युट साइकोसिस भन्छ, एकदमै त्यो उहाँको आफन्तहरू नै बित्नु भएको अनि सायद त्यो भान्जी या को छन् त्यहाँ, तिनीहरूलाई एकदमै कुट्न जाने एकदमै एग्रेसिभ अवस्थामा भेटिनु भएको थियो कि, त्यहाँ को संस्थाका थियो तर उनीहरूले त्यसलाई व्यवस्था गरिरहेका थिएनन्। पछि हाम्रो साथीहरूले भन्नुभयो यस्तो छ भने चाहिँ ल त्रिशुली अस्पतालमा खबर गरेर एम्बुलेन्स बोलाउँ भने, मैले त्यहाँ 2 साइकियाट्रिस्ट पनि हुनुहुन्छ अहिले, अनि त्यो एम्बुलेन्समा राखेर बल्ल बल्ल त्यही पनि फेरि हेर्ने मान्छे चाहिन्छ नि त, एकजना आफन्तलाई भनेर सम्झाएर पठाएर अहिले उहाँ चाहिँ त्यो अस्पतालमा भर्ना गर्ने 2 बेड पनि छ त्रिशुली अस्पतालमा, त्यहीँ उपचार गराइराख्नु भएको छ।
0: भनेको चोट अनुसारको प्रभाव कम बेसी,
1: चोट अनुसारको प्रभाव जो पहिल्यै पनि अलरेडी मानसिक समस्याबाट गुज्रेर अब निको हुँदै गएका अथवा निको भएका औषधि खाइरहेकाहरूमा त यो त ठूलो वज्रपात भयो
0: भनेको झन् थप्ने बढिने बढ्ने
1: अब निको लगायो भने झन् बल्झिने भयो कि अब झन् दोहोरिने भयो अब किनभने यो त असह्य आघात हो नि त ठुलो उहाँ साइकोलोजिकल ट्रमा हो त्यसलाई सहने क्षमता चाहिँ त्यति बलियो मान्छेको जस्तै बलियो मान्छेलाई पनि निकै गाह्रो हुने देखिन्छ कि त्यहाँ
0: हामीले अहिले सामाजिक सञ्जालमा केही भिडियोहरू हेर्दाखेरि त्यो बाढी प्रभावित क्षेत्रका जस्तो देखिने र त्यहाँ पुगेका अरू पत्रकार अथवा यो अहिले पछिल्लो समयमा विभिन्न सामग्रीहरू डिजिटल सामग्रीहरू बनाउनको लागि पुगेका व्यक्तिहरूमाथि त्यो आक्रोश पोखिराखेको जस्तो यो खिच्न किन आएको भन्ने जस्तो त्यो जुन आक्रोशित केही स्थानीयहरू हामीले देखिरहेका छौं सामाजिक सञ्जालमा त्यो भनेको यही बाढी पछि मात्रै हो कि अथवा पहिलेदेखि कसैमा मानसिक रूपमा केही समस्या थियो भने उनीहरू अझ बढी समस्यामा परेर त्यो व्यक्त गरेको भनेर भन्न सकिन्छ।
1: यस्तो हुन्छ है अलिकति हामीले मिडियाका साथीहरूलाई पनि हामी म चाहिँ धेरैचोटि धेरै ठाउँमा नै भन्छु यो असाध्यै सेन्सिटिभ अवस्था हो कि यहाँ चाहिँ खबर छापेर अब राज्यका निकायले झकझगाउनु पर्छ भन्ने भन्दा नि राज्य पनि त्यहाँ खटेकै छ कि एउटा रियालिटी अहिलेको कन्टेक्स्टमा होइन अनि अब मान्छेलाई यस्तो शान्त चाहिएको छ कि त्यो जो पीडितहरू छन् उनीहरूलाई झ्याउँझ्याउ र हल्ला गरिदिने मान्छे होइन कि शान्तसँग बसिदिने उसैसँग रहने उसलाई जानकारी चाहियो ठिक्क जानकारी दिने र कम्ती उसले खाए खाएर याद गरिदिने बेचाइन छ भने उसलाई अलिकति अप्ठ्यारो भएको छ तपाईँले के मद्दत गरौँ मात्र भनेर थोरै कुरा गर्ने धेरै सुनिदिने र एउटा भरोसा दिने अवस्था हो अनि अब हाम्रो चाहिँ त्यही यो सेन्सिटिभिटी अवस्थालाई व्यक्तिको यत्रो धेरै ठुलो मनोआघातलाई हामी सञ्चारकर्मीहरूले चाहिँ छिटो मिडियामा न्युज बनाउनलाई तसाड मसाड गर्दाखेरि खासमा त्यो मिडियाको एथिक्सले नै नगर्नै भन्छ कि यस्तो बेलामा यो कतिपय मान्छे तपाईँको काजक्रिया गर्न पाएको छैनन् कतिपयले काजक्रिया गरे पनि नआइपोहाल्छ कि मेरो मान्छे न कतैले अड्केर पो आउँछ कि भन्ने हुन्छ नि त मान्छेसँग डिक्लियर राज्यले गरे होइन यो मान्छे चाहिँ अब छैन है भनेर डिक्लेयर गरेको छैन डिएनए टेस्टबाट पनि सबै भेरिफाई भइसकेको छैन त्यसैले यो अवस्थामा मान्छेलाई आफूलाई सम्हाल्ने निकै गाह्रो भाषामा अरूलाई अन्तर्वार्ता दिइराख्ने अरूका प्रश्न सुन्न सक्ने त्यो खालको मनस्थिति नै हुँदैन कि किनभने उनीहरूको मेमोरीले अहिले तपाईँले सोधेको प्रश्नै बिर्सिन्छ हेर्नुहोस् यति छिटो बिर्सिन्छ कि उसको त्यो कम्प्लिट मेमोरीमा त्यही डिस्ट्रक्सन त्यही ड्यामेज त्यही हराएको मान्छेहरू अनि उसको सग्लो ठाउँ अब अहिले केही पनि छैन भन्दा त्यो आफ्नो मानस पटलमै सङ्घर्ष गरे हुन्छ कि यस्तो भएको हो र मेरो त सबै थियो नि भन्ने हुन्छ नि त मेरो त घर थियो खेत थियो के थियो मान्छेले त्यहाँ केही पनि छैन यो नै हो र भनेर उसले आफूलाई बुझाउनै गाह्रो भएको हुन्छ कि स्वीकार्नै अप्ठ्यारो यो अहिलेको अवस्था भनेको अङ्ग्रेजीमा डिनायल एन्ड एक्सेप्टेन्स भन्छ कि स्वीकार गर्ने कि होइन यो भएकै होइन अस्वीकार गर्ने भित्री मनले भएकै होइन भन्छ किनभने हो भन्ने बित्तिकै त केही पनि छैन नि त अनि त्यो नभएको अवस्था आफूलाई सम्हाल्न झन् गाह्रो हुन्छ कि यस्तो बेलामा चाहिँ मान्छेको हामीले चाहिँ मनोसामाजिक प्राथमिक सहयोग साइकोलोजिकल फर्स्ट एड चाहिँ यस्तो बेलामा चाहिने हो त्यहाँनिर चाहिँ उसलाई बाधा नपुर्याइकन उसको साथमा रहिदिने हो उसलाई गाह्रो हुँदैछ अवस्था भने तत्काल बुझाएर उपचारमा लैजाने होइन ऊ त्यहीँ स्टेबल हुँदै गइरहेको छ भने सब बस्दैन उसलाई पानी चाहिन्छ दिने उसलाई टोयलेट जान लायो भने बेलुकाको अवस्था छ लाइटहरू कस्तो छ हेर्दैन अनि उसलाई छटपटी भयो भने त्यो अलिकति निकै छटपटाउनु भएको छ गाह्रो भयो भनेर मात्र भनिदिने त्यति मात्र भनिदिने मान्छे हुँदा पनि धेरै भरोसा हुन्छ क्या
0: तर जस्तो अहिले तपाईँले भन्नुभयो कि सञ्चार माध्यम र विभिन्न यो न्यू मिडियाको प्रतिनिधित्व गर्दै अहिले धेरै संख्यात्मक रूपमा बढी भयो र चिच्याएको कराएको अथवा आक्रोशित भएको त्यस्तो सामग्री हालिदियो भने धेरै मान्छेले हेर्छन् र कमेन्ट गर्छन् त्यो भाइरल हुन्छ भन्ने मनस्थिति अलि बढी देखिन थाले हो होइन त्यसो भए के गर्नु पर्यो त अब जस्तो कोही पनि व्यक्ति बाढी प्रभावित क्षेत्रमा पुग्नुभयो मानव पत्रकार सञ्चारकर्मी कोही भने कस्तो अवस्थामा हामीले उनीहरूलाई शान्त अवस्थामै रहन दिनुपर्छ
1: अब यस्तो हो तपाईँ मिडियाकर्मी साथीहरूले अब त्यहाँ त अहिले कतिपय त सम्हालिएर बस्न आउनु भएको छ होइन त्यहाँमध्ये सबभन्दा सम्हालिएको मान्छेसँग के का लागि आफू गएको हो त्यो परिवारका मान्छेहरू कुरा गर्न राजी हुन्छन् कि हुँदैनन् पहिला त उसको कन्सेन्ट भन्छ नि, इन्फर्मड कन्सेन्ट भन्छ, सुसूचित उसले चाहिँ स्वीकार्नु पर्यो, अनुमति दिनु पर्यो। त्यो अनुमति दिँदाखेरि उसले के कुरा चाहिँ भन्ने, म यो कुराबारे बोल्दिनँ है भन्ने पनि दबाब दिनु भएन होइन, किनभने उसलाई गाह्रो हुन्छ यो कुरा। म कतिपय त्यो आफूलाई गाह्रोबाट जोगाउनलाई फेरि त्यो घटनासँग सम्बन्धित प्रश्न आउँछ भनेर नि एकदम अभोइड गर्छन् कि, त्यसलाई त्यो
0: टार्न खोजिराखे,
1: टार्न साक्षात्कारै गर्न चाहँदैन कि। अनि अब यसरी खिचे भिडियोमा हालिदिया हुन्छ अनि बाहिर हो विचारहरू भनेर भगवान्ले यो दिउन् भनेर, उनीहरूलाई त्यो चाहिएको होइन नि त, बाहिरको पब्लिक सिम्प्याथी चाहिएको होइन, उनीहरूलाई जे जे चाहिए हो त्यहीँको उनीहरूको आफ्नो जो जो छन् त्यहाँ भएका मान्छेहरूमै एकले अर्कालाई सहयोग गर्न सक्ने बनाइदिनु पर्ने हो। गाह्रो भएको छ भने राज्यले के सहयोग दिन कुरा उपलब्ध छ बुझाइदिने हो, त्यहाँ पुर्याइदिने हो, र उनीहरूको मनको अवस्थालाई गाह्रो हुन्छ भनेर त्यहाँ अहोरात खट्ने टिम चाहिँ राखिराख्नुपर्ने हो कि तपाईँको।
0: तर जस्तो अब हामी जब कुनै पनि पीडा अथवा आघातमा भएको व्यक्तिलाई जब बितिसकेको घटनाको बारेमा हामी फेरि फेरि सोधिराखेका हुन्छौं अथवा त्यो सम्झाइराखेका हुन्छौं नि, यसले मानसिक रूपमा विक्षिप्त व्यक्तिहरूलाई त्यो उही विषय अथवा बितिसकेको कुरालाई पटक पटक सम्झाउँदाखेरि के कस्तो असर पर्छ?
1: तपाईँ बहुत राम्रो प्रश्न गर्नु। एक्चुअली मिडिया कर्मीहरूलाई अथवा कतिपय अहिले यो हामी साइको सोसियल सपोर्ट गर्न आएका छौँ भन्नेहरूलाई गाली गर्दै र आक्रोशित भएको कारण चाहिँ यही प्रश्नले हो। उनीहरूलाई त्यो घटनाबारे सोध्नु जरुरी भएन कि, उनीहरू जस्तो अवस्था छन् त्यस्तै अवस्थामा तपाईँलाई बस्न ठिक छ, तपाईँ कस्तो हुनुहुन्छ, म यहाँ छु, तपाईँलाई केही मैले सहयोग गर्नुपर्छ भने भन्नुहोस् भन्ने एउटा खालको जस्तो एकदमै नजिकको छिमेकीले नबोलिकन पनि खुइए गर्दै भनिदिन्छ नि, त्यो ठुलो आपद विपद परे भने समय दिन्छ लड्न लायो भने, त्यस्तो सपोर्ट चाहियो। अब यहाँ पढेर मनोसामाजिक सपोर्ट गर्ने विज्ञ भनेर जानेहरू किताबमा पढाएको कुरो यो भन्नुपर्छ भने अनुसार म यस्तो मान्छे हो ल म तपाईँलाई यो कुरा गर्छु भनेर सुरुमै त्यही डिजास्टरको कुरा ल्याउने, अनि त्यतिखेर तपाईँले भोग्नु भएको कुराहरू हामीलाई दुःख लाग्यो भनेर बयान गर्दै सम्झाइदिने, अनि त्यसपछि अब तपाईँ कस्तो हुनुहुन्छ भनेर सोध्ने कि। यो तरिका चाहिँ यो यो पीडालाई झन् गाह्रो बनाइदिने अवस्था हो कि पीडितहरूलाई। त्यही भएर पीडितहरूसँग त आफ्नो परिचय दिने हो, म यस्तो मान्छे हो, अब हाम्रो भाषामा यसलाई यसो भन्छ, तपाईँले जसरी बुझ्दैनुहुन्छ तपाईँको सहयोग हो, तपाईँलाई के छ, तपाईँको मनको अप्ठ्यारोलाई चाहिँ गाह्रो भयो भने तपाईँ भन्न चाहनु भने म सुन्छु, यो मैले अन्त काहीँ भन्दिनँ, तपाईँलाई हेल्प चाहियो भने सम्बन्धित निकायलाई मैले भन्नु भन्छु, तर म तपाईँको सहयोगी हो है भनेर त्यति भनेर उसैसँग बस्दै पनि जहाँ अलि बार पछि नानी यता न भनेर उसले भन्नु थाल्छ कि, अथवा फलानु तपाईँ यहाँ भन्नु न भनेर, मलाई बहुत गाह्रो भयो भन्ला, छटपटी भयो भन्ला। अब त्यो गाह्रो र छटपटी देखेपछि अब आफूलाई चाहिँ म साइको सोसियल वर्कर काउन्सिलर भनेपछि आफै छटपटेर त भएन नि, त्यो छटपटिनुपर्ने अवस्थालाई सम्हाल्न सक्ने व्यक्ति मात्रै जानुपर्थ्यो त्यहाँ। किनभने अहिले चाहिँ कस्तो देखेँ मैले त्यहाँ भन्दा, धेरैले आफूले सम्हाल्न थाल्नु भएको छ, अनि यो यही हो कि तपाईँको काउन्सिलिङ नै काउन्सिलरै नआइदिए हुन्थ्यो भन्ने पनि अहिले फिडब्याक आइरहेको छ हेर्नुहोस्।
0: त्यसको कारण चाहिँ काउन्सिलरको काम त त्यसले मनको घाउ पीडा मलम लगाउँछ भन्ने सामान्य बुझाइ,
1: झन् दुख नि त जे उहाँले के हानु भने ए तपाईँ यत्रो बाढी भोगिया मान्छे तपाईँलाई यस्तो भएको छ ल भन्नुहोस् भन्दै त्यही स्टोरी भन्न लाउने त होइन नि त। उहाँलाई चाहिँ जे अवस्था देखिया छ त्यो अवस्था बुझेर तपाईँलाई गाह्रो छ, तपाईँलाई हेल्प गर्न हामी छौँ है, तपाईँलाई एकदमै गाह्रो भयो भने तपाईँलाई जतिखेर पनि हामीलाई भन्न मिल्छ। अझ कतिपय बेला अब तपाईँ उसो सेल्टर उसो घरमा तपाईँ त 24 घण्टा भन्नु पाउनु नबस्न सक्नुहुन्छ, त्यतिखेर त्यस्तो रह्यो भने नम्बर दिने अनि यहाँ हेल्प छ भनेर देखाइदिने होइन, हो त्यो कुराहरू बुझाएर अरू बेला उसँग बिस्तार बसेपछि उसले कुरा गर्न थाल्छ नि त, अनि अहिले कस्तो हुनुहुन्छ, तपाईँ ठिक हुनुहुन्छ, तपाईँले सम्हाल्न सक्नु भएको छ, सुत्न सक्नु भएको छ, निन्द्रामा पनि त्यही दृश्य आएको हुनसक्छ, उसले बोल्न थाल्छ नि, बोल्ने बोलेको बेला सुनिदिने, अनि थपको अरू केही भन्न चाहनुहुन्छ, अरू केही भन्न चाहनुहुन्छ भनेर त्यो भन्नु पर्दैन कि, यो बेला चाहिँ त्यो अरू थप भन्नुहोस् न भन्ने बेलै होइन, उसले जति बोल्छ त्यतिमै तपाईँलाई यति भयो नि भन्नुभयो होइन, मलाई विश्वास गर्नुभयो धन्यवाद, अरू जति तपाईँले जे जे मसँग सेयर गर्नुहुन्छ भन्नुहुन्छ म छु है तपाईँसँग अथवा हाम्रो टिम छ, तपाईँलाई औषधि उपचार त्यस्तो खाइराख्या गाह्रो छ भने भन्नुहोस् त्यो पनि हामी व्यवस्था गर्छौँ भन्ने निर्णय लागेको छैन, एकदमै गाह्रो भएको छ छटपट्टि भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले साइकोलोजिस्टले अथवा मेन्टल हेल्थ फिल्डकोले तपाईँलाई यस्तो यस्तो देखिरहेको छु हामीले गाह्रो निकै भए जस्तो लाग्यो कस्तो छ हजुरलाई त्यति मात्रै सोधे त पुग्यो नि।
0: तर जस्तो अब अघि यहाँले पनि भन्नुभयो कि अहिले काउन्सिलर मनोपरामर्श जो दिने व्यक्ति भनेर भन्छौं उहीमाथि प्रश्न उठिरहेका छ भन्नुभयो र अहिले पछिल्लो समयमा त्यस क्षेत्रका बाल बालिका अथवा जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो काउन्सिलिङ सेवा दिएपछि मात्रै अझ सामान्य अवस्थामा लैजान सकिन्छ फेरि सबैले भनिरहेका छन्। काउन्सिलिङको बेलामा पनि गर्ने संवाद नै हो, पत्रकार भनेर अथवा संचारकर्मी गएका व्यक्तिले पनि गर्ने संवादै हो होइन, अथवा जो समाजमा हामी अलिकति जाने बुझेको अनुभवी भन्छौं उसले चाहिँ अरूको कुरा सुनिन्छ भन्छौं उसले गर्ने पनि संवाद हो। यो तीनवटै संवादमा के कुरा फरक छ ताकि हामी अहिले काउन्सिलिङकै संवाद खोजिरहेका छौं?
1: यस्तो हो, अब यस्तो डिजास्टरको बेला घाउ लागेको मनलाई कसैले मलाई सहयोग गर्दैछ है भन्ने ढाडस महसुस गराउनु चाहिँ निको हुने प्रक्रियालाई सपोर्ट गर्ने हो। अब त्यो भन्दैमा काउन्सिलिङमा चाहिँ तपाईँले उसले बोल्न नचाहँदा नै प्रश्न गरिराख्ने, उसलाई झर्को लाग्ने गरी चाहिँ उसका जानकारीहरू सोधिराख्ने, त्यो काम काउन्सिलरको प्रोफेसनले गर्नु पर्दैन। काउन्सिलरले त सम्बन्धित व्यक्तिको हावभाव व्यवहार भावना इमोसन अनुहारको चिया सबै हेरेर बुझिन्छ नि उसलाई कति गाह्रो भएको छ, हो त्यो गाह्रोलाई शब्दमा उसँगै नजिक बस्दा तपाईँलाई कति गाह्रो भएको छ हेर्नुहोस् त तपाईँ यस्तो अप्ठ्यारो भएको छ पानी खानुहुन्छ त्यति मात्र भन्ने त कम्तीमा उसका मान्छे अरू बेला त्यही भन्ने मान्छे थिए अहिले छैनन्, हामीले त्यतिखेर यति मात्र भन्दै भने उसले बिस्तारो सम्हालिँदै अनि उसलाई जुन बेला कुरा गर्न मन लाग्छ आफ्नो जे जे बिग्रे भत्के अथवा गुनासो होला यस्तो हुने रहेछ यसो भन्थ्यो हराएका बितेका मान्छेहरूले भनेका विगतका सबै कुराहरू भन्न मन लाग्ला नि, हो त्यतिखेर त्यो स्टेजमा बसेर सुन्न मिल्छ। अनि तपाईँलाई गाह्रो हुन्छ भने चाहिँ तपाईँले जुन बेला पनि मलाई गाह्रो भयो अब छोडिदिनुहोस् एक्लै भन्नुहोस् अथवा अब कुरा नगरौँ भन्नुहोस् म रोकिन्छु, र उसलाई कम्प्लिटली फ्रिडम दिनुपऱ्यो कि त्यो व्यक्तिलाई मलाई गाह्रो भयो भने मैले अब बोल्नु पर्दैन नि नानीसँग अथवा यस्तो हात उठाइदिनुहोस् म तपाईँलाई अरू प्रश्न गर्दिनँ भन्नु पर्यो। त्यसपछि आएर अनि जुन बेला उसले अब म कुरा गर्छु नि त मेरो मनको कुरा गर्न मन लाग्यो भन्ने छ भने म यहाँ छु भनेर त्यो एउटा ऊ कुन विश्वास दिलाउने र कुन बेला कुरा गर्न मन लाग्छ त्यतिखेर चाहिँ त्यो मान्छे छ भन्ने आश्वस्त पार्ने एउटा कुरा। अर्को चाहिँ यतिखेर भनेको त्यो व्यक्तिको दैनिकी चल्या छ कि छैन, ऊ समयमा उठ्या छ कि छैन, सुत्या छ कि छैन, खाएको छ कि छैन, टोयलेट दिसापिसाब गरेको छ कि छैन, पानी पर्याप्त खाएको छ कि छैन, उसले गर्ने जुन मन्दिर जप सप यदि विश्वास छ भने गरेका छ कि छैन, हो यो रुटिनको कुराहरू चाहिँ एकदम धेरै ख्याल गर्नुपर्छ। त्यही चिज बालबालिकालाई अलिकति तपाईँ खेलौनाको सामग्री राख्नु, एउटा आउँछ अर्को आउँछ अर्को आउँछ बिस्तारै खेल्न थाल्छन्, उनीहरूको त्यो बिर्साई छिटो हुन्छ कि बालबालिकाले त्यो खेल्न थालेपछि त्यो त्यति सम्झिँदैन, अनि बालबालिकालाई पनि फेरि तिम्रो अब उसले भत्केको ठाउँहरू बनाउला के बनाउला त्यो पेन्टको बारे चित्रको बारे कुरा गर्न चाहे सोध्ने नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने नि त मनमा कस्तो लाग्यो यो गर्दा, हो त्यो चाहिँ उसले मलाई अहिले त अलि राम्रो भएको छ हल्का भएको छ खुसी भएको छ, हो उसले आफ्नो लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि तपाईँको उपस्थितिमा भ्यालिडेट भयो म अब खुसी छु है भन्ने उसलाई पनि लागेर भन्यो नि त, अनि तपाईँ साथी हुनुहुन्छ तपाईँले पनि हो मैले पनि देखेँ तिमी अहिले भनिराख्दा नि अनुहार पनि फरक छ अघि यस्तो थियो चित्र लेख्यौ यस्तो गर्यो, ठुलो मान्छेलाई पनि त्यही कुरो उसले जब सजिलै भन्ने स्थिति हुँदै जान्छ भन्दाखेरि ऊ फरक भएर आउँछ नि, अनि अहिले कस्तो हुनुहुन्छ भने अहिले त मलाई सजिलो भएको छ अलि हल्का भयो भन्छ नि, हो उसलाई पनि त्यो तपाईँलाई अहिले त्यही त मैले पनि मसँग कुरा गर्दा देखेँ नि तपाईँको स्वर तपाईँको अनुहार त्यो भ्यालिडेट गरिदिने हो नि त इमोसनलाई,
0: जस बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन,
1: मजबले पर्छ एकदमै पर्छ, उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैन कि बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ, त्यो भएर हेर्नुभयो भने त्यहाँ बाबुआमाहरू एडल्टहरू एकदमै सोकाकुल भए पनि बालबालिका एक एकछिनमा के गर्न खोज्छ कि उसको ब्रेन चाहिँ त्यो एडल्टको पो मेच्योर्ड ब्रेन भइसकेपछि उसलाई एक्सपिरियन्सले अरू चिजमा लान दिँदैन, तर बच्चाको ब्रेन चाहिँ एकदम एक्टिभ हुन्छ, त्यसैले उसले चाहिँ उसलाई डाइभर्ट गर्नलाई उसैको ब्रेनले नै सपोर्ट गर्छ। त्यहाँनिर बालबालिकाले खेलाउने विभिन्न क्रियाकलाप
0: भनेको, अहिले यो जब भोटेकुसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
1: अब यस्तो बालबालिका त्यहाँ चाहिँ एउटा कस्तो स्थिति, एकदमै एकदमै दुःख लाग्दो, एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने बाबाआमा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै त्यो छोरी छोरा बाँचेको छ कि।
0: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
1: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ थाहा छैन, बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ।
0: तत्काल त्यो पीडा होला कि भन्ने डरले त्यसो भनेको हुन सक्छ।
1: अब त्यही उनीहरूले भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
0: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ त्यो बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
1: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सिआरकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि, हामी जस्ता मान्छेहरूको मद्दत लिएर त्यो सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बितिया रहेछ, अब उसको मात्र होइन अरूको पनि धेरै बितिया छ।
0: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, तर समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल,
1: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तार होइन, अब यस्तो यस्तो हो, हामीले जस्तो अब त्यो भने चाहिँ उसले त देखाएको छैन नि त्यो नानीले, अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लगिया जस्तो लागेको थियो, तर वास्तविकता त्यस्तो होइन रहेछ, उनीहरू अझै पनि भेटेकै रहनेछ अथवा उनीहरू बितिसकेका रहेछन्, अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे शरीर उसको लासै भेटिसकेका छ, त्यसैले उहाँहरू अब हुनु रहन्छ, हामी पनि आशा त हामीले नि आफ्नो अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो, अब रहनेछ, तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा, अब तर पनि तिमीलाई अब जल्ली गार्जेन दिएको छ, तिम्रो अहिलेको निम्ति अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौँ नि, अब तिमी कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन, कम्तीमा तिमीसँग त हामी छौँ नि, यो तिम्रो गाउँ छ, तिम्रो छिमेकी छ, त्यो सबै छिमेकीका जो जो छन् बसेर उसलाई राम्रोसँग सम्झायो भनेर उसले एकछिन रोला, बच्चा हो फेरि धेरै बेर नरोला अथवा केही दिन नबोल्ला, डिप्रेस्ड होला, हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि, केही समय उसले फेरि आफूले पनि आत्महत्या गर्ने सोच राख्न सक्छु कि, म किन बाँच्ने, मेरो कोही चाहिँ बहुनी छैन आमा नि छैन, म मात्र किन बाँच्ने, अङ्कल आन्टीले जे जे भने अथवा अरूले जे जे भने नि म बाँच्दिनँ भन्ने आउन सक्छ।
0: त्यो भावना चाहिँ कति उमेर, त्यो उमेर समूह अनुसार फरक पर्ने हो कि,
1: उमेरमा नि आउन सक्छ, इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउआमा त उसको जे उसको त एउटै लाइफ हो नि, तपाईँको यसै जोडिया नि, अनि त्यो बच्चाले आमा बुवा बिर्सिनु सक्दैन कि, त्यो नहुँदाखेरि चाहिँ एउटा डिप्रेसनमा जान्छ नि त, चाइल्डहुड डिप्रेसन पनि जान सक्छ, उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि, उसको शोक चाहिँ एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय, त्यसपछि फेरि चुपचाप बस्दिने, केही गर्न खोजे जस्तो नि गर्ने, अनि फेरि नर्मलमा फर्किन कोसिस गर्छ, तर पीडा हुन्छ नि त, याद हुन्छ नि त, जता गरे नि बाउआमालाई बाउले यसो गर्थे आमाले यसो गर्थे भन्ने हुन्छ नि, हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ, त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस्, कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ अनि बिस्तारो आफू पढाइमा साथीभाइहरू पनि देखोस् अरूको पनि देखोस्। अब किनभने एउटा चाहिँ कस्तो भने यस्तो खालको दैवी विपत्ति भनौँ न डिजास्टर चाहिँ कसैको बसमा छैन नि त, अनि अब त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि, किनभने त्यो आफ्नो बसमा छैन। अब दैवले नै लान चाह्यो भने जसरी नै लाँदो रहेछ भन्ने मान्छेले बिस्तारै त्यसरी तयार हुँदै जान्छन्।
0: यदि त्यसो भए बालबालिकाहरूमा त्यो उनीहरूलाई थप पीडा नहोस् भन्नको लागि चाहिँ अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक,
1: उनीहरूलाई त्यो अभिभावक
0: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनको लागि
1: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन। उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो। अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ थाहा पाउँछ उसले होइन, उनीहरू बीचमै एक खालको बिस्तार साथी त बल्ला त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटी र नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ। तर यो बच्चा जोखिममा छ है भन्ने चाहिँ ख्याल गर्नुपर्छ। जस्तो अब छोरी मान्छे हो भने तपाईँको ट्राफिकिङमा जाने जोखिम धेरै हुन्छ हेर्नुहोस् होइन, ट्राफिकिङमा लाने जोखिम किन हुन्छ भने अब त्यस्तै मान्छेलाई म अलि समयपछि हेर्नुहोस् अलि सिचुएसन ठिकै भइसकेपछि म काठमाडौँ लगेर पढाइदिन्छु, म गुम्बा यस्तोमा राखिदिन्छु, सबै हुन्छ भन्ने मान्छे जान्छन् कि, अनि ती मान्छेले कसरी लान्छन् भन्ने थाहा हुँदैन। त्यही भएर त्यो पाटो पनि त्यहाँ कम्युनिटीलाई अभिभावकलाई बुझाउनु पर्ने त्यो अर्को पाटो
0: होइन। अभिभावक विहीन पनि छोरा मान्छे र छोरी मान्छेको त्यो जोखिम खतरा चाहिँ फरक फरक हुने,
1: फरक हुन्छ। छोरीको त झन् धेरै छ, छोराको पनि छ, फेरि छोरालाई पनि त अब लगाएर तपाईँको कहाँ लगाएर राखिदिन्छु भन्ने श्रम लगाइदिने, अब शरीरका अङ्गहरू झिकेर चाहिँ अब गरिदिने बेच्दिने यस्ता खालका घटना त सुनिएका छन् नि।
0: अघि तपाईँले जुन अभिभावक गुमाएका बालबालिका कुरा गर्दै हुनुहुन्थ्यो र बुवा आमा दुइटै गुमाएका बालबालिकाहरू पनि समाजमा छन् र बुवा आमा मध्ये एकजना गुमाएका परिवारका अरू सदस्यहरू बाँकी रहेको त्यस्तो बालबालिकाहरू पनि हामीले भेट्यौं देख्यौं होइन। अब समायोजन गर्ने कुरामा अथवा उनीहरूलाई त्यो शोकबाट बिस्तारै निकाल्नको लागि अथवा निस्कनको लागि बुवा आमा दुवै गुमाएको बालबालिका अथवा दुई मध्ये एक गुमाएको बालबालिका अथवा परिवारको कोही नरहेको बालबालिका अथवा परिवारको कोही सदस्य रहेको बालबालिकाहरू उनीहरूलाई समायोजन गर्दाखेरि अथवा पुनस्थापना गर्ने सन्दर्भमा चाहिँ के कुरामा ध्यान दिन आवश्यक छ?
1: एउटा कुरो चाहिँ कस्तो भने उनीहरूलाई उनीहरूको ठाउँबाट उनीहरूको इच्छा विपरीत टाढा लगेर बालगृहहरूमा राखेर गर्नु चाहिँ अहिले त्यति राम्रो हितकर चाहिँ हुँदैन। केही समय बरु केही महिना त्यही नै राखेर उनीहरूलाई तयारी गर्दै गर्दै अब अलि ठुलो भएका जस्तो भनौँ 10-11-12 वर्ष भएकाहरूलाई अब विभिन्न सरकारकै उसमा प्रस्तावनामा आएछ यो एसओएस अब विभिन्न ठाउँमा अभिभावकै नभएकालाई त्यसरी गर्ने भन्ने छ।
0: समयको लागि कुराकानीमा यहाँलाई धेरै धन्यवाद छ।
1: यहाँलाई पनि धेरै धेरै धन्यवाद। यो असाध्यै महत्वपूर्ण समय र यो सन्देश पनि आम मानिसमा पनि जानु जरुरी छ। यो तीनटा जिल्ला त असाध्यै प्रभावित भइहाल्यो तर त्यहाँ चाहिँ देशैभरिका मान्छे परेका छन् हेर्नुहोस्, कर्णालीमा अस्ति जुम्लामा सबभन्दा धेरै परेका छन्, कालीकोटमा परेका छन्, हरेक जिल्लामा केही न केही मान्छेहरू त्यसमा परे, सल्यानमा पनि परेर भेट्यो होइन। त्यसैले यो देशैभरको निम्ति पीड़ा हो होइन, र त्यो ठाउँका मान्छेको लागि त त्यो त्यो बयानै गर्न नसकिने पीड़ा हो। त्यसमा यहाँ जस्तो मिडिया कर्मीले पनि सही जानकारी दिएर यहाँ यस्तो सेवाहरू छन् भन्ने कुरा चाहिँ सबैले बुझ्न पाउनु र गलत र अफवाहहरूमा चाहिँ मान्छेले समय नदिउन् भन्ने मेसेज पनि यसले दिन्छ भन्ने मलाई लाग्छ। र यो फेसबुकमा बस्ने अनि अब ए आईले बनाइदिए हेरेर यही हो साँचो भन्ने होइन, यो खालको नभएको राज्यले प्रमाणित गरेको छैन ल हाम्रो मान्छे भेट्यो भने यस्तोमा नअल्झिने मेसेजहरू चाहिँ यहाँहरूकोबाट नि जाओस्। यो समय दिनु धेरै धेरै धन्यवाद।
0: यो सँगै आजलाई कार्यक्रम जीवन रक्षाको समय सकिएको छ। आजको कार्यक्रम जीवन रक्षामा रसुवाको भोटेकोसी बाधेपछि नागरिकहरूमा प्रभावितहरूमा देखिएको मानसिक असर र सुधारका लागि सरकारी तथा गैर सरकारी निकाय क्षेत्र र परिवारको समुदायको व्यक्तिले गर्न सक्ने काम खेल्न सक्ने भूमिकाको बारेमा सीएमसी नेपालका प्राविधिक निर्देशक तथा चिकित्सा मनोवैद डाक्टर पशुपति महतसँग कुराकानी गर्यो। अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धेरै धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: त्यही नारा छ तर पोहोर साल चाहिँ मुटुलाई धड्किने दिनलाई संसारमा सबैभन्दा बढी मुटुको समस्या चाहिँ उच्च रक्तचाप भएकोले त्यसमा फोकस गरिएको थियो भने यसपालि चाहिँ मुटुलाई धड्किन दिनको लागि चाहिँ सबभन्दा महत्व चाहिँ यो हार्ट एट्याकको बारेमा जोड दिएको छ ताकि यसपालि चाहिँ हार्ट एट्याक भइसकेको उपचार गरिसकेको मानिसहरूले आफ्नो कथा अरूलाई सुनाऊ ताकि अरूको हार्ट एट्याक हुनुभन्दा अगाडि नै त्यसबाट रोकथाम गर्न सकियोस् भनेर
4: हृदयघात हुनबाट जोगाउन नै यसलाई प्राथमिकता दिइएको भन्नुभयो. हृदयघातमा जानु अगाडि चाहिँ हामी अलिकति मुटु रोगमै चर्चा गरौं होइन. मुटु रोग अहिले पछिल्लो समयमा चाहिँ नेपालमा यसको अवस्था चाहिँ के छ?
3: अब मुटु रोग भन्ने बित्तिकै मुटु रोग चाहिँ जन्मजात पनि हुन्छ, जन्मिसके पनि हुन्छ. जन्मिसकेपछि अब यो हार्ट एट्याक चाहिँ जन्मिसकेपछि लाग्ने रोग हो. यो चाहिँ एकदम मुख्य जीवनशैलीमै आधारित छ. जीवनशैली परिवर्तन हुँदै गएकोले संसारभरि यो चाहिँ पहिला विकसित देशमा धेरै हार्ट एट्याक हुन्थ्यो भने उनीहरूले चाहिँ आफ्नो जीवनशैली परिवर्तन गर्दै उनीहरूका चाहिँ हार्ट एट्याक कम हुँदै गयो भने विकासोन्मुख देशहरूमा चाहिँ अब हार्ट एट्याक एकदम बढ्दै गइरहेछ. भनौँ नेपालमै कुरा गर्ने हो भने अहिलेभन्दा 20-25 वर्ष अगाडि हार्ट एट्याक चाहिँ 40 वर्ष माथिकोलाई मात्रै हुन्छ भन्थ्यो भने अहिले चाहिँ 20 वर्ष नआएको मानिसहरूको पनि हार्ट एट्याक भइरहेछ.
4: अब हामी अलिकति चर्चा गरौं यो मुटु रोगमै. मुटु रोग चाहिँ अन्य शरीरका अङ्ग भन्दा मुटु रोग चाहिँ कतिको जोखिमयुक्त अथवा भनौँ कतिको डरलाग्दो रोग हो?
3: हामी चाहिँ के भन्ने गर्छौँ भने भगवान्ले चाहिँ सबै चिज दुईटा दुईटा बनाइदिएछ. हात दुईटा, खुट्टा दुईटा, आँखा दुईटा, धेरै चिज दुईटा दुईटा बनाइदिएछ. एउटाले काम नगरे पनि अर्कोले काम गर्छ भनेर. तर मुटु चाहिँ एउटै छ र मुटु चाहिँ मानिसको जन्म हुँदाखेरि गर्भमै 6 हप्तादेखि नै चलेको हुन्छ र मुटु चल्न छोडेपछि मात्रै मान्छेको मृत्यु भयो भनेर भनिन्छ. त्यसकारण चाहिँ मुटु चाहिँ भगवान्ले 100 वर्ष चलोस् भनेर बनाइदिएको मुटु चाहिँ हाम्रो जीवनशैली र यो हामीले नियन्त्रण गर्न सक्ने रोगहरू ब्लड प्रेसर, सुगर, कोलेस्ट्रल यो तीनटा चिज, मानसिक तनाव, धुम्रपान यिनीहरूलाई कन्ट्रोल गर्न सक्यौँ भने 80% यो हार्ट एट्याक चाहिँ रोकथाम गर्न सकिने रोग भएकोले यसलाई चाहिँ यसपालि पनि प्राथमिकतामा राखिएको.
4: हजुर, अब यो पछिल्लो समयमा यहाँले अघि भन्नुभयो नि यो जुन जीवनशैलीसँग जोडिएको छ भनेर होइन, विशेष गरेर अहिले यो पछिल्लो समय चाहिँ जीवनशैली भन्नाले के कारणले गर्दाखेरि चाहिँ मुटु रोग चाहिँ बढ्दैछ त?
3: जीवनशैली भनेको के हो भनेर बुझ्नु पर्दाखेरि हामीले के खान्छौं, हामीले के गर्छौं र हाम्रो मानसिक अवस्था र शारीरिक अवस्था दुईटै चाहिँ हामीले पहिलाभन्दा के परिवर्तन हुँदै गइरहेछ. जीवनशैली भनेको यही चिज मात्रै हो. अब हामीले के खान्छौं पहिला र अहिले के खान्छौं फरक के आयो? पहिला हामी नै स्कूल पढ्दादेखि मकै भटमास लिएर स्कूलको खाजा लिएर जान्छौँ भने अहिले चाहिँ सबै प्याकेटको खानेकुरा लिएर जान्छन्. भनेपछि सबभन्दा पहिला बच्चादेखि नै खानेकुराको शैली फरक भयो. अनि अब सहरमा चाहिँ अब सबैको घर घरमा मोटरसाइकल गाडी भएकोले गर्दाखेरि मानिसहरू हिँड्न अब एकदम कम हुँदै गयो, हिँड्ने बानी छुट्दै गयो. पहिला हामीहरू चाहिँ स्कूल जाँदाखेरि कम्तीमा पनि हामी आधी घण्टा हिँडेर स्कूल जान्थ्यौँ, हिँडेर आधी घण्टा फर्केर स्कूलबाट आउँथ्यौँ भने अहिले घरसम्मै गाडी आउँछ अथवा मोटरसाइकलमा पुर्याइन्छ, हिँड्न एकदम कम भयो.
4: शारीरिक परिश्रम
3: एकदमै कम भयो. अनि त्यो पछि अर्को चाहिँ मानसिक तनाव पहिलाभन्दा एकदम बढ्दै गयो. किनभने मानिसलाई काम कमाउनेमै मानिसहरू फोकस भयो, आराम गर्ने भन्ने एकदम कम हुँदै गयो. त्योभन्दा ठुलो कुरो मैले के भन्छु, हाम्रो पहिला पुर्खाले बिहान 15 मिनट पूजा नगरिकन चियासम्म पनि खानु हुँदैन थियो. अहिलेको मान्छेहरू काम काम काम भएकोले त्यो बिहानको पूजा गर्ने प्रायः धेरैको छुट्टिसकेछ. म भन्छु बिहान पूजा गर्न 15 मिनट पनि टाइम दिन सकिन्न भने 1 मिनटमा त एउटा धूप बत्ती दैनिक एउटा बाल्ने गर्नुहोस्, दिनभरिको तनाव केही न केही कम हुन्छ। भनेपछि 15 मिनट यदि हामीले ध्यान गर्यौँ भने हाम्रो उच्च रक्तचाप र धड्कन चाहिँ नियन्त्रणमा एकदम आउँछ।
4: भनेको आस्था धर्म मात्र होइन कि ध्यानसँग जोडियो,
3: एकदम सही हो है। अनि त्यसपछि अब अर्को चिज भनेको हाम्रो जीवनशैलीमा हामीले कति पिउने मानिसहरू, अब जस्तो मेरो स्कुलमा पढ्ने साथी उसको पसल थियो, अब ऊ यति व्यस्त हुने कि मानिसहरू व्यस्त हुने भएको कारणले उसले पानी दिने भनेमा पिउँदै पिउँदैन थियो, किनभने पानी पिएपछि पिसाब गर्न जानुपर्छ भने उसले पानी नपिउने। तर 10-15 वर्षको अन्तरमा उसको दाजुभाइ दुईजनै किडनी फेल भएर बित्नु। भनेपछि हामीले पानी पनि हामी स्वस्थ छौँ जेल पानी प्रशस्त मात्रामा पिउनै पर्छ। जब रोग लागिसकेपछि पानी नै फेरि बिख पनि हुनसक्छ। त्यसैले हामीले के पिउने के खाने, मानसिक तनावलाई कसरी नियन्त्रणमा राख्ने, यो चिज नै हो हाम्रो जीवनशैली। त्यसकारण यो जीवनशैली नै हामीले परिवर्तन गर्यौँ भने हाम्रो हार्ट एट्याक नै धेरै मात्रामा हामीले रोकथाम गर्न सक्छौँ। अब खानेकुरा हामीले दाल भात तरकारी सबैभन्दा राम्रो खानेकुरा हो, तर हामीहरू चाहिँ अब पश्चिमी देशको दाँजोमा चाहिँ हामीहरू पनि पश्चिमी खानाहरू एकदम तारेको खानेकुराहरू धेरै खान थाल्यौँ, मिठो र मन पर्न थाल्यो। मानिसहरू भोजमा गयो भने सबै तारेको स्न्याक्सहरू पहिला खान्छन्। म त भन्छु त्यो तारेको खानेकुराहरू नखानु, सिधै भोज खानुहोस्। त्यसकारण यति जीवनशैलीले आधा चाहिँ यो हृदयघात चाहिँ रोकथाम गर्न सकिन्छ। अब अर्को चाहिँ यो उच्च रक्तचाप, सुगर र कोलेस्ट्रोल, यो तीनटा चिज, चौथो चिज भनेको चाहिँ धुम्रपान र अर्को व्यायाम, यति यो पाँचवटा चिजलाई नियन्त्रणमा गर्न सक्यौँ भने हामीले 80% नै हार्ट एट्याक चाहिँ रोकथाम गर्न सकिने रोग हो। अब रोकथामै नगर्न नसकिने हार्ट एट्याक एउटा उमेर जति बढ्दै जान्छ, धमनी त्यत्तिकै कडा हुँदै जान्छ र हार्ट एट्याक त्यति बढ्दै जान्छ। पहिला चाहिँ पुरुषलाई धेरै हुन्थ्यो, महिलालाई कम हुन्थ्यो, तर अहिले चाहिँ महिला र पुरुषलाई बराबरै हार्ट एट्याक हुन थालिसक्यो।
4: विशेष गरेर अहिले चाहिँ हामीले यो मुटु रोगको लक्षण के लक्षणहरू देखियो भने मुटु रोग लाग्दैछ है भन्ने चाहिँ संकेत दिन्छ।
3: भन्दा पहिलो चिज चाहिँ अब हार्ट एट्याक बाहेक अरू पनि मुटुको रोग, जुनसुकै मुटुको रोगमा नि मुटुमै दुख्न पर्छ भन्ने छैन, दुखे मुटुमै दुख्दाखेरि चाहिँ एकदम ढिलो भइसके आउन सक्छ, अस्पतालै पुर्याउन पनि नसक्ने हुन्छ। मुटु रोगको सबभन्दा मुख्य लक्षण चाहिँ अलिकति उकालो चढ्ने बित्तिकै, भरिङ अलिक चढ्ने बित्तिकै सास फेर्न गाह्रो हुने, छाती भारी हुने, धड्कन चाहिँ अनियमित हुने अथवा धड्कन एकदम बढ्ने, यही तीनटा चारवटा लक्षण मात्रै हो। जन्मजात मुटुको रोगमा मात्रै निलो भएर आउने एक थरी रोग हुन्छ र ठुलो भएपछि लाग्ने रोगमा त्यो निलो हुने रोग चाहिँ हुँदैन। खालि श्वासमा आउने तर आराम गर्ने बित्तिकै त्यो पनि सन्चो हुन्छ। त्यही भएर मुटु रोगीहरू समयमा अस्पताल नपुग्नको कारण चाहिँ मुख्य यो ठुलो लक्षण नै देखा पर्दैन।
4: भने चाहिँ यी लक्षणहरू भनेको चाहिँ एकदम ढिला भइसक्छ भने चाहिँ यो भन्दा पनि अगाडि देखाउने लक्षणहरू जस्तो चाहिँ सामान्य संकेतहरूबाट नै मलाई मुटु रोग छ कि भनेर पहिचान कसरी गर्ने,
3: त्यो चाहिँ मैले धेरैपल्ट धेरै ठाउँमा भन्ने गर्दछु। घरमा भरिङ कति छ तल्ला चढ्नुपर्छ भनेर सोध्छु। त्यसैले यो न्युयोर्क हार्ट एसोसिएसन भन्नेको संस्थाले पनि यो हार्ट मुटुको अवस्था कस्तो छ भनेर NYHA 1, 2, 3, 4 भनेर चारवटा संख्या दिएको छ। 4 भन्ने बित्तिकै एक तल्ला तपाईँ चढ्दाखेरि नै गाह्रो भयो भने यो NYHA 4 चाँडै आजै भोलि नै अस्पताल गएर मुटु जचाउनुहोस्। 2 तल्ला चढ्दा गाह्रो छ भने चाहिँ तपाईँ हप्ता दिनभित्र, कम्तीमा हप्ता दिनभित्र, महिना दिनभित्र नै मुटु चाहिँ जचाइहाल्नुहोस्। यदि 3 तल्ला चढ्दा गाह्रो छ भने वर्षको एकचोटि चाहिँ मुटु जाँच्नै पर्छ है। अब 4 तल्ला चढ्दा गाह्रो छ भने त्यो चाहिँ नर्मल पनि हुनसक्छ। पहिलो चिज चाहिँ भरिङ 4 तल्ला चढ्दाखेरि श्वासमा आउने र छाती भारी हुने, त्यति मात्रै हो, त्यो बसेपछि आफै फेरि सन्चो हुन्छ।
4: यो बाहेक अन्य संकेतहरू के देखायो भने चाहिँ यो चाहिँ सामान्य होइन भनेर पहिचान गर्ने।
3: सबैभन्दा अहिले चाहिँ ग्यास्ट्रिक भयो भनेर जुन पेटको माथिल्लो भागमा जुन दुखाइ हुन्छ त्यो चाहिँ सबैभन्दा महिलालाई धेरै हुन्छ। ग्यास्ट्रिक भयो भनेर पुरुषहरू पनि कोही चाहिँ भोलि जाउँला अस्पताल भनेर बसिरहेको हुन्छ। यो चाहिँ एकदम सबभन्दा ठुलो सिग्नल हो, यो चाहिँ संकेत हो। र अर्को चाहिँ अलि एक तल्ला चढ्दै छाती भारी भयो, त्यो भारी भएको चाहिँ हामी नेवारीमा अलिक डल पेन भन्छौँ, इस्पुसे भन्छौँ, त्यो चाहिँ देब्रे हाततिर च्यापुतिर गयो र एकैछिनमा सन्चो भयो भने नै यो नै ठुलो सङ्केत हो। जब छातीमा एकदम ढुङ्गाले थिचे जस्तो बिच छातीमा धेरै दुखिसक्यो भने त्यो चाहिँ एकदम ढिलो भइसक्यो, तुरुन्तै जानु पर्यो।
4: हजुर, जुन लक्षणहरू भन्नुभयो यो चाहिँ मुटु रोगको लक्षणहरूमा जहाँ चाहिँ हामीले ढिला गर्न हुँदैन भनेर यहाँले भन्नुभयो होइन, विशेष गरेर अब यो मुटुको भनौँ न समस्याहरूमा चाहिँ अघि यहाँले भन्नुभयो कि मानसिक तनाव यो चाहिँ पछिल्लो समयमा विश्वमै बढ्दैछ, नेपालमा पनि बढ्दैछ, त्यसमाथि चाहिँ विभिन्न पछिल्लो कारणहरू अघि यहाँले भन्नुभयो, जस्तो भर्खरै मात्रै बाढी पहिरोको जुन को त्यो भिडियोहरू मात्र हेर्दा पनि मुटु दुख्यो भन्नेहरू पनि हुनुहुन्छ होइन, भनेको यस्ता आकस्मिक घटनामा परेका र आकस्मिक घटना देखेकाहरूलाई पनि मुटुको जोखिम चाहिँ छ कि छैन?
3: एकदम धेरै छ, किनभने हाम्रो मन र मुटुको सम्बन्ध एकदम धेरै भएकोले गर्दाखेरि यो घटनाहरू सुन्ने बित्तिकै देख्ने बित्तिकै सबभन्दा पहिलो चाहिँ मुटुको धड्कन एकदमै बढ्छ है, यो चाहिँ सबैको नै बढ्छ। र यस्तो बेलामा चाहिँ मुटुको धड्कन कम गर्ने औषधिहरू नै सेवन गर्नुपर्ने हुनसक्छ, किनभने एकदम मुटुको धड्कन 100 बढी हुनु भनेको मुटु चाहिँ चाँडै थाक्न सक्छ। एकछिनलाई मात्रै भयो भने त एकछिनमा फेरि नर्मलमा आउन सक्छ, जस्तो एक्सर्साइजहरू गर्दा 150-160 आउँछ, तर एक्सर्साइज नगर्ने बित्तिकै नर्मलमा आउँछ, त्यो एकदम ठिक छ। तर यो समाचार सुनिरहँदाखेरि दिनभरि नै 140-150 भयो भने त्यसलाई चाहिँ अनिवार्य रूपमा औषधि खाएर इन्जेक्सन लगाएर धड्कनलाई चाहिँ नियन्त्रणमै ल्याउनुपर्छ, अन्यथा चाहिँ मुटु थाकेर मुटु बन्दसम्म हुनसक्छ। त्यस कारण यस्तो घटनाले चाहिँ हार्ट एट्याक पनि हुनसक्छ, किनभने यो चाहिँ यस्तो घटनाले हाम्रो शरीरमा एड्रेनलिन भन्ने हर्मोन निस्किएपछि धमनीहरू खुम्चिन्छ, ब्लड प्रेसर बढ्छ र कहिले कहिले त ब्लड प्रेसर यति बढ्छ कि यो हृदयघातसम्म हुन सक्छ।
4: जस्तो यस्ता आकस्मिक घटनाहरू हुँदाखेरि चाहिँ अथवा आत्तिएको बेला चाहिँ मुटुमा चाहिँ कस्ता समस्याहरू चाहिँ देखिन सक्छ?
3: सबभन्दा मैले भर्खर भने धड्कनै बढ्छ, एकदमै धड्कन बढ्नेदेखि लिएर छाती एकदम भारी हुनेसम्म र यो मानसिक तनाव बढी हुँदाखेरि अचानक कुनै घटनाहरू सुन्दाखेरि मानिसहरूको हार्ट एट्याक भएको धेरै घटनाहरू छ, त्यसमा चाहिँ धमनी खुम्चिएर यो स्पाजममा गएको भन्छौँ हामी, गएर पनि हृदयघातै हुन्छ। र त्यसमा चाहिँ सबैभन्दा पहिलो लामो सास लिएर आराम गर्ने र यो यस्तो समाचारहरू सकेसम्म नसुन्ने नहेर्ने त्यो नै उपाय।
4: हजुर, अब यो सँगसँगै चाहिँ यो निरन्तर पानी परिराख्ने समय ले र वा अथवा एकदमै गर्मी भएको समय वा जाडो भएको समय, यो यसरी मौसम र मुटुसँग सम्बन्ध कस्तो हुन्छ डाक्टर साहब?
3: यो मौसम र मुटुसँग चाहिँ सम्बन्ध एकदम गहिरो सम्बन्ध छ, किनभने हार्ट एट्याक चाहिँ जाडो महिनामा एकदमै बढी हुन्छ गर्मी महिनाको दाँजोमा भने, गर्मी महिनामा चाहिँ हार्ट एट्याक कम हुने कारण चाहिँ हाम्रो धमनीहरू चाहिँ खुम्चिँदैन होइन, एकदम साँगुरिएको छ भने नि पुरै बन्द हुने समस्या चाहिँ कम हुन्छ, चिसोले चाहिँ धमनीहरू साँगुरो भएर पुरै बन्द भएर हार्ट एट्याकसम्म हुनसक्छ। अनि चिसो बेलामा मानिसहरू एकदम तातो पानीले नुहाउँदाखेरि चाहिँ धमनीहरू खुकुलो भएर ब्लड प्रेसर अचानक कम भएर मानिसहरू बेहोस हुन सक्ने पनि हुनसक्छ। त्यस कारण यो तातो र चिसोले हाम्रो धमनी खुम्चिने र फुलाउने गरेकोले गर्दा मुटुलाई चाहिँ धेरै असर गर्छ।
4: भनेपछि त धेरै तातो पानीले अथवा धेरै चिसो पानीले पनि नुहाउन अलिकति सतर्कै हुनु पर्यो।
3: हजुर, एकैचोटि चिसोमा बसिरहेको मान्छे एकैचोटि तातो पानीमा नुहाउँदाखेरि ब्लड प्रेसर स्वात्तै कम भएर बाथरूमहरूमा धेरै मानिसहरू बेहोस भएर लडेर त्यो बेलामा चाहिँ मस्तिष्क घात लडेर टाउकोमा चोट लागेर चाहिँ मृत्यु धेरै हुन्छ।
4: तपाईँले भने जस्तै हिँडुल कम, शारीरिक व्यायाम कम, अनि जुन यो काम गराई पनि छ नि, यो एउटै ठाउँमा चाहिँ लामो समय बसिरहने र बीचमा ब्रेक पनि नलिने, यसले चाहिँ हाम्रो मुटु, मस्तिष्क र तनाव यो बीचमा चाहिँ कस्तो खालको सम्बन्ध चाहिँ पुर्याइरहेको हुन्छ अथवा कस्तो खालको असर चाहिँ पुर्याइरहेको हुन्छ?
3: मुख्य चाहिँ यो हाम्रो शरीर चाहिँ चलि नै राख्नुपर्छ। टेबलमा बसेर काम गरिरहने सेडेन्टरी लाइफ भन्छौँ हामी त्यसलाई अङ्ग्रेज भाषामा। त्यसरी बसिरहँदाखेरि हाम्रो ब्लड प्रेसर, रगतको सञ्चालन चाहिँ एकदम कम हुन्छ। जति दौडिराख्यो रगतको सञ्चालन बढ्छ, अनि रगतको सञ्चालन बढ़िरहेको बेलामा रगतको धमनीमा चाहिँ कोलेस्ट्रोल जम्मा हुने शक्ति एकदम कम हुन्छ। यो उदाहरण चाहिँ मैले के दिन्छु भने, खोलामा बाढी आउँदाखेरि दायाँ बायाँ फोहोरहरू सबै बगाएर लैजान्छ, तर हिउँदमा चाहिँ खोलाको पानी एकदम कम हुँदाखेरि त्यहाँ फोहोर कति जम्मा हुन्छ। हाम्रो शरीरमा पनि सेम त्यस्तै हो। त्यसकारण बसिरहँदाखेरि हाम्रो रगतको सञ्चालन एकदम कम हुन्छ, ब्लड प्रेसर कम हुन्छ, त्यसैले हार्ट एटेक चाहिँ ज्यादा बसेर काम गर्ने मानिसलाई हुन्छ। त्यसैले हरेक घण्टामा हात खुट्टा चलाउने मात्रै गर्नुपर्ने भएकोले आजकल विश्वमा धेरै ठाउँमा बसिरहने मानिसहरूले हरेक एक घण्टा दुई घण्टामा चाहिँ अफिसैमा पनि हात खुट्टा चलाएर एक्सर्साइज गर्ने चाहिँ व्यवस्थाहरू भइसकेको छ।
4: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौँ र कार्यक्रम बदलिदो नेपालमा कुराकानी गरिरहेका छौँ मुटु रोग विशेषज्ञ तथा मुटु शल्य चिकित्सक डाक्टर प्रेमराज वैद्यसँग। मुटु रोगको बढ़दो जोखिम, रोकथाम र उपचारका सन्दर्भमा कुराकानी गरिरहेका छौँ। विशेष गरेर डाक्टर साहब, अघि यहाँले भन्नुभयो कि विभिन्न खालका जोखिमहरू छन् जसले गर्दाखेरि चाहिँ पछिल्लो समयमा मुटुलाई धड्किन दिउँ भनेर नै यसपालि चाहिँ नाराय राख्नु पर्यो अथवा हृदयघातलाई चाहिँ हृदयघात बढ्दैछ भनेर भन्नुभयो। अलिकति हृदयघात यो मुटुका अन्य रोगहरू मध्ये यो कस्तो खालको रोग हो यसबारे अलिक प्रश्न दिनुहोला।
3: हृदयघात भनेको चाहिँ मुटुको धमनीमा अवरोध भयो भने, एकदम 100% धमनी अवरोध भयो भने मात्रै हृदयघात हुन्छ। हृदयघात हुनको लागि चाहिँ धेरैवटा चिजले असर गर्छ। त्यसमा सबभन्दा पहिलो चिज चाहिँ कोलेस्ट्रलै जम्मा हुने भएकोले हामीलाई खराब गर्ने कोलेस्ट्रल नै कम गर्नुपर्छ भने, मधुमेह भएको सुगरको रोगीहरूलाई हृदयघात बढी हुन्छ, उच्च रक्तचाप भएको मानिसहरूलाई बढी हृदयघात हुन्छ, धुम्रपान गर्ने मानिसहरूलाई पनि हृदयघात एकदम बढी हुन्छ। ताकि धमनीभित्रको इन्टिमा भन्ने चिज जब च्यातिन्छ त्यो बेलामा रगतमा भएको सेतो कणहरू जम्मा भएर रगतको थेग्रा बनेर चाहिँ त्यो पुरै बन्द हुने, त्यसकारण हिजोसम्म हिँडिरहेको मान्छे अचानक हृदयघात भएर मृत्यु हुने चाहिँ त्यो धमनी बन्द भएर नै हुने हो।
4: हजुर, यहाँले जुन भन्नुभयो कि विशेष गरेर मधुमेहका, उच्च रक्तचाप, कोलेस्ट्रोल भएकालाई चाहिँ हृदयघातको जोखिम धेरै छ भन्नुभयो। अब समस्या छ, औषधि खाइरहनु भएको छ, तापनि हृदयघातको सम्भावना हो?
3: एकदम हो, किनभने यो चाहिँ औषधि खाइरहेछ भनेर चाहिँ जचाउनु हुँदैन धेरै मानिसहरूले। त्यसकारण सुगर, प्रेसर, कोलेस्ट्रोल चाहिँ नजाँचिकन थाहै नहुने भएकोले, सुगर भएको मानिसले औषधि खाइरहनु भएको छ भने हरेक महिनामै जाँच्नु पर्यो कमसेकम। उच्च रक्तचाप भएको मानिसले रक्तचाप नाप्ने मेसिन घरमा आफूसँगै हुनु पर्यो, पटक पटक नापी नै राख्नुपर्छ, किनभने खाइरहेको मान्छेको पनि अचानक ब्लड प्रेसर बढ्न सक्छ भने, कोलेस्ट्रोल चाहिँ वर्षमा एक दुई पटक नाप्नै पर्छ अनि मात्रै बढिरहेछ कि घटिरहेछ, तर औषधि चाहिँ नर्मल आयो भनेर छोड्नु हुँदैन, ताकि लाइफ टाइम अनिवार्य रूपले खानै पर्छ। अब उच्च रक्तचाप नभएको व्यक्तिले पनि उच्च रक्तचापको औषधिहरू सेवन गरिरहेको मान्छेहरूले, ल मेरो त ब्लड प्रेसर बढेकै छैन, औषधि किन खाने भनेर भन्नुहुन्छ। ब्लड प्रेसरको औषधि ब्लड प्रेसरको लागि मात्रै चाहिँ होइन, धड्कनको लागि पनि दिएको हुन्छ भने, कहिले कहिले हृदयघात पछि मुटुलाई बलियो गर्नलाई पनि दिएको हुन्छ, जुन चाहिँ ब्लड प्रेसरमा प्रयोग गर्ने औषधिहरू।
4: अब हृदयघात हुँदा चाहिँ देखिने प्रमुख लक्षणहरू चाहिँ के हुन्?
3: हृदयघात हुनुभन्दा अगाडि, यो धेरै अगाडिदेखि सानो सानो लक्षणहरू चाहिँ देखाइरहेको हुन्छ, मानिसले त्यसलाई चाहिँ सिरियसली लिएको हुँदैन। अलिकति उकालो चढ्दाखेरि अलिकति त्यो देब्रे हात अलिक भारी भए जस्तो, छातीमा अलिक भारी अनुभव जस्तो, धड्कन अलिक बढेको जस्तो, धड्कनमा अनियमित भएको जस्तो, श्वास आए जस्तो, तर एकछिन आराम गर्ने बित्तिकै सबै चिज नै नर्मलमा हुन्छ। यो चाहिँ लक्षण कम्तीमा पनि छ महिना वर्ष दिन अगाडि पटक पटक आइसकेको हुन्छ। त्यो बेलामै मुटुको चाहिँ सबै जाँच गऱ्यौँ भने पत्ता लाउन सकिन्छ। कुनै कुनै बेलामा त सबै जाँच गर्दा सबै नर्मल छ तर पनि हृदयघात हुनसक्छ। सानो पनि लक्षण छ भने मुटुको डाक्टरलाई चाहिँ तुरन्तै भेटिहाल्ने र सम्पूर्ण मुटु सम्बन्धी जाँच चाहिँ गर्नै पर्छ।
4: जस्तो अघि यहाँले भन्नुभयो कि उच्च रक्तचाप नापेर समयमै औषधि खाने, अब यो उच्च रक्तचाप कति भयो भने औषधि खाने भन्ने पनि चिकित्सक अनुसार फरक फरक हुन्छ, व्यक्ति पछि चाहिँ पनि फरक हुन्छ। ठ्याक्कै अलिकति सुनिरहनु हुनेहरूलाई चाहिँ कसरी तपाईँले कतिसम्म उच्च रक्तचाप भयो भने चाहिँ औषधि सुरु गरिहाल्ने अथवा कति समयसम्म चाहिँ हामीले जीवनशैलीलाई मात्र ध्यान दिने?
3: अब हामीले चाहिँ पहिला ब्लड प्रेसर चाहिँ 140-90 पनि नर्मल हो भन्थ्यौँ, तर यसपालिबाट चाहिँ होइन, 120-80 मात्रै, 120-80 पनि अझै धेरै भयो भने 120-70 मात्रै नर्मल हो। 139 मुनि 89 चाहिँ औषधि खाइहाल्नु पर्दैन। 140 मुनि 90 आज पनि छ, भोलि पनि छ, पर्सि पनि छ भने चाहिँ औषधि सेवन गर्नै पर्छ। तर कुनै दिन चाहिँ श्रीमान श्रीमतीको झगडा पर्यो अथवा आज भोलि जाँच छ भने त्यो बेलामा ब्लड प्रेसर बढ्यो भने त्यो चाहिँ क्षणिक मात्रै प्रेसर बढ्ने हो। धेरै बढेको बेलामा तुरन्त 2-4 मात्रै खाया पुग्छ भने ब्लड प्रेसर नर्मलमा आएपछि छोड्न पनि सकिन्छ। त्यस कारण चाहिँ ब्लड प्रेसर भनेको चाहिँ 140-90 भन्दा बढी आज पनि छ, भोलि पनि छ, पर्सि पनि छ भने चाहिँ हामीले नियमित रूपमा डाक्टरको सल्लाह अनुसारले खाइराख्नुपर्छ र कम हुँदै गएको खण्डमा डाक्टरको सल्लाह अनुसारले कम गर्दै ल्याउनु पनि सकिन्छ। यदि उमेर धेरै भइसकेको छ भने कहिले कहिले ब्लड प्रेसरको लागि नभएर मुटुलाई बलियो गर्नको लागि, धड्कनलाई नियमित बनाउनको लागि पनि प्रेसरको औषधि चाहिँ सेवन गर्नुपर्ने हुन्छ।
4: कतिपयले चाहिँ उच्च रक्तचापको औषधि सेवन गरिराख्नु भएको हुन्छ र पछि चाहिँ अब त्यो कम हुँदै गएपछि आफै छोड्ने बानी, यो चाहिँ कतिको घातक हो हृदयघात हुने सम्भावनाको हिसाबले?
3: अब म चाहिँ के भन्छु, यदि क्षणिक ब्लड प्रेसर बढेको छ, कहिले कहिले मृगलामा पत्थर भएर मात्रै ब्लड प्रेसर बढेको छ, पत्थर निकालेपछि उनीहरूले औषधि पुरै छोड्न सकिन्छ। विद्यार्थीहरू जाँचको दिनमा चाहिँ ब्लड प्रेसर एकदम बढेको हुन्छ, औषधि सुरु गरेको हुन्छ, जाँच सकेपछि नर्मल हुन सक्छ, त्यो पनि औषधि छोड्न सकिन्छ। त्यसकारण डाक्टरको निगरानीमा औषधिहरू नियमित जचाएर छोड्न पनि सकिन्छ। तर उमेर 60 भन्दा बढी भइसकेको मानिसहरूले ब्लड प्रेसरको औषधि, ब्लड प्रेसर नर्मलमा आएपछि नछोड्नु नै बेस्ट भन्छु, किनभने त्यसले त्यो ब्लड प्रेसरको औषधिले मृगौलालाई र मुटुलाई चाहिँ बचाउँछ। त्यसकारण लाइफ टाइम लो डोजमा खानै पर्छ।
4: हृदयघात तत्काल आइहाल्यो भने चाहिँ त्यस्ता व्यक्तिलाई चाहिँ के गर्नुपर्छ?
3: अब हृदयघात नहोस् भनेर चाहिँ आजकल धेरै सुगरको, प्रेसरको, कोलेस्ट्रोल बढेको बिरामीहरूलाई चाहिँ एस्पिरिन अथवा क्लोपिडोग्रेल भन्ने रगत पातलो गर्ने औषधिहरू चलाइरहेको हुन्छ। म चाहिँ सबैलाई के भन्छु, 4-4 गोली खल्तीमा बोकेर नै हिँड्नुहोस्। यदि कुनै बेलामा हिँड्दा हिँड्दै अचानक छाती दुखेर हृदयघात जस्तो लक्षण देखिहाल्यो भने त्यो 4 गोली एकैचोटि चपाएर खानुहोस् र तुरन्तै इसिजी गर्न सक्ने नजिकको ठाउँमा दौडेर गएर इसिजी गर्नुहोस् र एन्जियोग्राफी गर्न सक्ने अस्पतालमै जानुहोस्, अरू अस्पतालमा नजानुहोस्। किनभने त्यो चाहिँ हृदयघात भइसकेपछि समय चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ, गोल्डन आवर भनेर भन्छौँ। 1 घण्टाभित्र 50% बिरामी मात्रै अस्पताल पुग्छ, त्यहाँ पुगिसकेर पनि 50% मात्रै बचाउन सकिन्छ। त्यसकारण हृदयघातको लक्षण एकदम थोरै हुन्छ, अचानक छातीमा ढुङ्गाले थिचेको जस्तो हुन्छ अथवा ग्यास्ट्रिक भएको जस्तो पेटमा दुख्ने हुन्छ, चिटचिट पसिना आउँछ, त्यस्तो भएको खण्डमा चाँडै अस्पताल नै पुग्ने।
4: जुन यहाँले भन्नुभयो कि एउटा गोल्डन आवर भनेर हृदयघात हुने बित्तिकै समय, जुन समय चाहिँ हामीले खेर फाल्नै हुँदैन भनेर भन्नुभयो र जुन चाहिँ औषधि खाइहाल्ने भन्नुभयो नि, त्यो कस्तोले खाने अझ अलिकति प्रष्ट दिनुहोला, कस्तो अवस्थाको व्यक्तिले चाहिँ त्यो एस्पिरिन चाहिँ खाइहाल्ने भन्नु खोज्नु भएको?
3: अब एस्पिरिन भनेको चाहिँ सबैले खानु चाहिँ ग्यास्ट्रिक भएको मानिसहरूले खाँदाखेरि कहिले कहिले त्यहाँ पेटमा घाउ पनि पार्न सक्छ, तर तुरन्तै हृदयघातको लक्षणहरू देखा परेर चाहिँ हृदयघात हो भन्ने प्रुफ भएपछि चाहिँ औषधि खाइहाल्नु चाहिँ एकदम राम्रो हुन्छ। एस्पिरिन भन्ने ट्याब्लेट चाहिँ पहिला
4: भनेर भन्नुभयो र जुन चाहिँ औषधि खाइहाल्ने भन्नुभयो नि त्यो कस्तोले खाने अझ अलिकति प्रश्न दिनुहोला, कस्तो अवस्थाको व्यक्तिले चाहिँ त्यो एस्पिरिन चाहिँ खाइहाल्ने भन्नु खोज्नु भएको?
3: अब एस्पिरिन भनेको चाहिँ

0: ट्याब्लेट जुन 300 मिलिग्रामको हुन्थ्यो, मानिसहरूले त्यसको चाहिँ प्रयोग एकदम अत्याधिक मात्रामा गर्न थालेर अहिले चाहिँ त्यसलाई चाहिँ बन्द गरेर अहिले चाहिँ मुटुको लागि भनेर 75-150 मिलिग्रामको मात्रै बनाउने गरिन्छ। त्यो एस्प्रो एस्पिरिन ट्याब्लेट चाहिँ एकदम राम्रो औषधि हो। त्यो चाहिँ खाइरहेको मानिसहरू घुँडा दुख्यो भने 600 मिलिग्रामसम्म खान्थे, जिन्दैभर खान्थे। तिनीहरूको चाहिँ हार्ट एट्याक नभएको कारणले ओहो यसले यो खाने मान्छेहरूको हार्ट एट्याक किन भएन भन्दा त्यो खाने मान्छेहरूको रगत चाहिँ जम्दैन रहेछ, त्यसकारण हार्ट एट्याक चाहिँ कम भएको हो। त्यसैले
1: घुँडा दुख्नेहरूले पनि खान्छन्।
0: घुँडा दुख्नेहरूले पहिला त एस्पिरिन डिस्पिरिन नै हो खाने संसारमा, पहिला 100 वर्ष अगाडिदेखि पत्ता लागेको औषधि। त्यसकारण घुँडा दुख्ने मान्छेहरूले घुँडा नदुख्ने औषधि खाइरहेको मान्छेहरूको चाहिँ हार्ट एट्याक एकदम कम भएपछि मात्रै थाहा भयो ए त्योले रगत चाहिँ जम्न नदिने रहेछ भनेर थाहा भएको। अहिले 40 वर्ष भन्दा बढी भएको छैन, त्यस कारण चाहिँ अहिले चाहिँ त्यही एस्पिरिन चाहिँ ट्याब्लेट खल्तीमा बोकेर हिँड्नु भनेको चाहिँ जसको सुगर प्रेसर र हार्ट एट्याक हुने सम्भावना छ उनीहरूले मात्रै बोक्ने, सबैले चाहिँ बोक्नु पर्ने जरुरी छैन। त्यस कारण घरमा चाहिँ त्यो ट्याब्लेट चाहिँ राखिछाड्ने, यदि कसैलाई हृदयघात भएको संकेत आयो भने पिनेर अथवा चपाएर 4 गोली खान दिनुभयो भने अस्पतालसम्म पुर्याउने भ्याइन्छ।
1: अघि यहाँले भन्नुभएको लक्षण बायाँ हात दुख्ने त्यो लक्षणहरू देख्यो भने मात्रै खाने भयो यो होइन, जो पाए त्यसले चाहिँ अब प्रेसर सुगरको औषधि खानेले खाने होइन।
0: हजुर, प्रेसर सुगर हुने मानिसहरूले चाहिँ दिनको 1 गोली 75 मिलिग्राम चाहिँ रेगुलर खानुपर्छ,
1: त्यसरी पनि खान मिल्यो। अब हामी विशेष गरेर यो हृदयघातको चर्चा गरिरहँदा चाहिँ पछिल्लो समयमा निकै बढ्दैछ, त्यसमाथि विभिन्न खालका विपदका घटनाहरू चाहिँ बारम्बार दोहोरिरहेको छ, कहिले कोविड कहिले भूकम्प होइन, र अहिले चाहिँ यो आकस्मिक बाढीले गर्दाखेरि पनि थुप्रै समस्याहरू आयो, यसले चाहिँ हृदयघात कतिको बढाइरहेको छ?
0: सिधा असर चाहिँ परेको छैन, तर एउटा मानसिक तनावले गर्दाखेरि नजिकको मानिसहरू यो घटनामा पर्दाखेरि यो मानसिक तनावले गर्दाखेरि अचानक हृदयघात भएको घटनाहरू चाहिँ छ। जस्तो अब अहिले समाचारमा आइरहेको सुन्नुभएको होला, दाजु चाहिँ यो अहिले भर्खर बाढीमा परेर बित्यो, तर भाइ चाहिँ घरमा हार्ट एट्याक भयो, बुवाहरू हार्ट एट्याक भएको घटना चाहिँ यो समाचारले गर्दाखेरि तनावले गर्दाखेरि यो रगतको नलीहरू खुम्चिने भएकोले हृदयघात चाहिँ बढ्छ।
1: पटक पटक हेरिराख्ने, दृश्यहरू हेरिराख्ने, कुराहरू सुनिराख्ने भनेपछि जसले चाहिँ दिमागलाई मुटुलाई असर गर्छ, मस्तिष्कलाई असर गर्छ भने त्यसबाट चाहिँ टाढा रहनु पर्यो।
0: एकदम सही कुरा हो, एकदम सही कुरा हो। त्यसकारण समाचार त दिनै पर्यो, भन्नै पर्यो, तर पटक पटक चाहिँ हेर्ने बानी चाहिँ नगर्नु। एक पटक हेर्यो त्यसलाई बिर्सिदिने, पटक पटक चाहिँ नहेर्नु, ताकि त्यसले चाहिँ हाम्रो शरीरमा असर गरेर एड्रेनलिन भन्ने तत्व चाहिँ निस्किएपछि यो धमनीहरू खुम्चिन्छ, ब्लड प्रेसर बढ्छ, त्यसपछि चाहिँ हृदयघात हुन सक्छ।
1: अब हृदयघातको लक्षण देखियो भने के गर्ने भने त अघि यहाँले भन्नुभयो, हृदयघातको लक्षण देखिने बित्तिकै व्यक्तिलाई चाहिँ उसको परिवार अथवा नजिकको जो छन् उसले चाहिँ के गर्न हुँदैन र के गर्नै पर्छ?
0: सबभन्दा चाहिँ हृदयघातको लक्षण कसै कसैलाई यो पेटमा दुखेर ग्यास्ट्रिक भएको जस्तो मात्रै पनि हुन्छ, अनि मानिसहरू चाहिँ यो डाइजिन ट्याब्लेट एन्टासिडहरू खाएर भोलि मात्रै अस्पताल जाउँ भनेर बस्ने चलन धेरै छ, यसलाई चाहिँ नेग्लेक्ट गर्न हुँदैन। तुरुन्तै गएर इसिजी एउटा नजिकको अस्पतालमा गएर गरिहाल्नुपर्छ। यो हृदयघातको अलिकति पनि लक्षणहरू देख्ने बित्तिकै भोलि जाउँला भनेर कहिले नबस्नुहोस्। म त भन्छु तुरुन्तै आजै अहिले नै गएर एकचोटि मुटुको जाँच गरिहाल्नुहोस्। अब एकदम छाती बेसेर नै दुखिसक्यो तर इसिजी कहिले कहिले नर्मल छ भने पनि म त भन्छु मुटुको अस्पतालमा नै पुग्नुहोस्। उनीहरूको चाहिँ कहिले कहिले लक्षण देखिरहेको हुन्छ, इसिजीहरू सबै नर्मल हुन सक्छ तर हार्ट एट्याक चाहिँ भइरहेको पनि हुन सक्छ। त्यसकारण मुटुकै अस्पतालमा गएर एन्जियोग्राफी गर्यौं भने उनीहरूको ब्लकेज पनि हुन सक्छ। दायाँ बायाँ मेडिकलमा गएर सानो अस्पतालमा गएर चाहिँ अल्म लिने काम नगर्नु, सिधै मुटुको अस्पताल जहाँ छ नजिक जति सक्दो चाँडो पुग्नुपर्छ।
1: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा मुटु दिवसका सन्दर्भमा हामी कुराकानी गरिरहेका छौं। मुटु रोगको बढ़दो जोखिम, रोकथाम, उपचार र अप्नाउनु पर्ने जीवनशैलीका बारेमा कुराकानी गरिरहेका छौं। मुटु रोग विशेषज्ञ डाक्टर प्रेमराज वैद्यसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको

0: अबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
3: कृषि मन्त्र नार्कसँग
4: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं धानलाई मौसम सफा भएपछि मात्र काटौं खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ युरिया मलको प्रयोग नगरौं

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: कार्यक्रम बद्लिदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले मुटु दिवसका सन्दर्भमा मुटु रोगको बढ़दो जोखिम, रोकथाम, उपचार र अप्नाउनु पर्ने जीवनशैलीका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ मुटु रोग विशेषज्ञ तथा मुटु शल्य चिकित्सक डाक्टर प्रेमराज बोई।
3: फेरि पनि यहाँलाई स्वागत गर्न चाहन्छु कार्यक्रममा।
4: नमस्कार। हजुर,
3: रोग लाग्नै नदिनको लागि जीवनशैली हामीले कस्तो खालको जीवनशैली अप्नाउने?
4: सबैभन्दा पहिलो चिज चाहिँ म त भन्छु, अहिले भन्दा 50 वर्ष अगाडि मानिसहरू नेपालमा कसरी बस्थे, त्यो बेलामा हृदयघात एकदम न्यून थियो भने त्यस्तो खालको जीवनशैली चाहिँ अप्नाउनु पर्यो। पहिलो चिज चाहिँ बिहान उठेदेखि नै हामीले 15 मिनट भए पनि ध्यान गर्नु चाहिँ एकदम मुटुको लागि चाहिँ धेरै राम्रो चिज हो। 15 मिनट ध्यान गर्नाले मुटुको धड्कन र उच्च रक्तचाप चाहिँ धेरै नियन्त्रणमा राख्न सकिन्छ। अब खानेकुराको कुरा गर्यौं भने हामीले पहिला मासु वर्षको एकचोटि दशैंमा मात्रै खान्थ्यौं, चिल्लो पदार्थ धेरै तिहारमा मात्रै खान्थ्यौं भने वर्षै दिन खाँदैनथ्यौं। त्यस कारण यो चिल्लो पदार्थ र मासु भनेको सकेसम्म कम खाने, नुनको प्रयोग एकदमै सकेसम्म कम प्रयोग गर्ने र दैनिक हिँड्नु नै पर्छ। पहिला पहिलाको मानिसहरूले मन्दिर टाढा टाढा बनाएर चाहिँ पूजा गर्नुपर्ने, जात्राहरू बनाउने, यो सबै धेरै विद्वान थिए त्यो बेलाको मानिसहरू। वर्षको 2-4 पल्ट डाँडा चढ्नुस् भन्छु म त। अब वैशाख 1 गते यहाँ काठमाडौँ भ्यालीमा चाहिँ डाँडा चढ्नुपर्छ भन्ने जुन यहाँ एउटा चलन चल्तीमा छ, वर्षको एकचोटि यहाँ पूजा पाठमा चाहिँ 4-5 घण्टा हिँड्नु पर्ने नियम चलन बनाएर आएको छु, यो त एकदम राम्रो, हिँड्नु नै पर्छ। वर्षको एकचोटि 2 चोटि चाहिँ डाँडा चढ्नु, डाँडा चढ्दाखेरि गाह्रो भयो भने आएर मुटु जचाउनुहोस्। त्यसकारण हाम्रो पहिलो चिज चाहिँ जीवनशैली, त्यसपछि एकदम पानी पिउने, जबसम्म हामीलाई रोग लागेको छैन त्यो बेलामा प्रशस्त पानी पिउनु पर्यो, र धुम्रपान चाहिँ सबैभन्दा खराब चिज चाहिँ, पहिला पहिला क्यान्सर हुन्छ भनेर भन्थ्यौं भने 10 जनाले धुम्रपान गर्दाखेरि 5 जनालाई क्यान्सर हुन्छ भने अहिले हृदयघात चाहिँ 8 जनासम्मलाई हृदयघात हुन सक्छ। तर कोही कोही मानिसहरूलाई धुम्रपान 90 वर्षको उमेरसम्म धुम्रपान गर्दा न क्यान्सर भएको छ न हार्ट एटेक भएको छ, त्यो भनेको एकदमै न्यून छ, उनीहरूको जिनले नै त्यो चाहिँ जेनेटिक उनीहरूको एकदम बलियो छ, तर सबैलाई चाहिँ त्यस्तो हुँदैन।
3: हजुर, अब जस्तो यहाँले जीवनशैली नै सुधार गर्ने भन्नुभयो, जीवनशैली सुधारमा ध्यान भन्नुभयो, अब बिहान उठ्ने बित्तिकै काममा दौडिनु पर्ने हाम्रो त्यो बाध्यताहरू पनि हुन्छ, त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
4: अब ध्यान भन्ने बित्तिकै, ध्यान भनेको एकदम विभिन्न किसिमले हामीले ध्यान गर्न सक्छौ। ध्यान भनेर उही जोगी नै भएर बस्नु चाहिँ पर्दैन, पलिटी कसरी बसेर पूजा पनि गर्नु पर्दैन भन्छु म चाहिँ। ध्यान गर्ने भनेको हामीले जुन काम गर्छौं त्यो काममै मात्रै एकदम ध्यान दिएर गर्यौं भने त्यो पनि एउटा मेडिटेसन नै हो भन्छु म है। त्यसकारण मेडिटेसन चाहिँ संसारमा विभिन्न किसिमले गरिन्छ। अब कोही नाच्ने मानिसहरू नाच्दाखेरि पनि ध्यान हुन्छ, गाउने मान्छेहरू गाउँदाखेरि पनि ध्यान हुन्छ, अहिले बोलिरहँदा पनि हामी एकदम ध्यान दिएर यही विषयमा बोल्नुपर्छ भनेर जुन ध्यान एकत्रित भएको छ यो नै हो एउटा मेडिटेसन।
3: भनेपछि जो जे काममा लाग्नु भएको छ त्यो काममा नै एकदमै भनौँ न समर्पित भएर लाग्ने हो, त्यसलाई चाहिँ प्रेसरको रूपमा, तनावको रूपमा नलिने हो भने त्यसैले पनि रोगहरू लाग्न नदिने भयो।
4: हजुर, एकदम त्यसले नै गर्दाखेरि हाम्रो मुटुको धड्कन र मुटुको प्रेसरलाई नियन्त्रणमा ल्याउँछ।
3: अघि यहाँले भन्नुभयो कि जुनै पनि काममा पनि केही क्षण त्यसमा चाहिँ रोक्दै खाली हुँदै फेरि कामलाई निरन्तरता दिनुपर्छ, धेरै जसोको आजकल टेबलमै बसेर गर्ने कामहरू धेरै हुन्छ होइन, यसलाई चाहिँ हामीले कसरी व्यवस्थापन गर्ने? काम बसेर गर्नु पर्यो, निष्क्रिय जीवनशैली भइरहेछ तर काम गर्नै पर्नेछ।
4: यसको लागि चाहिँ म त सकेसम्म के भन्छु, मोटरसाइकलमा जानुहुन्छ भने आफू काम गर्ने ठाउँभन्दा मोटरसाइकल अलि परे रोक्नुहोस्, अलिकति हिँड्नुहोस्, अनि लिफ्ट भएको अफिसमा लिफ्ट नचढ्नुहोस्, भरेङबाटै चढ्नुहोस्, र काम गर्ने ठाउँमा पनि काम गर्दाखेरि 1-2 घण्टामा अहिले चाहिँ ताइची भनेर एउटा जुन चाइनिजले संसारभरि फैलाएर आएको छ, कुर्सीमै बसी बसी पनि अहिले एक्सर्साइजहरू गर्न सकिन्छ। घुँडा दुखेको मानिसहरू हिँड्नै पर्छ भन्ने छैन, हात खुट्टा मात्रै बेसरी आधी घण्टा एक घण्टा चलाउनु, त्यसैले मात्रै पनि मुटुलाई बलियो गर्छ।
3: त्यो रिस मस्तिष्क र भनौँ न मुटु बीच चाहिँ सन्तुलन कसरी ल्याउने होला?
4: म त भन्छु ध्यानै एउटा मात्रै चिज हो। यो रिस भन्ने चिज पनि कन्ट्रोल गर्नलाई एकदम ध्यान गर्ने मानिसहरू कहिले पनि रिसाउँदैन है। रिस भन्ने रिसलाई नै कन्ट्रोल गर्न सकिन्छ। अब मुख्य चाहिँ ध्यान भनेको नै के हो भने हाम्रो मन र शरीर दुईटा अलग चिज हो। हाम्रो शरीरले जे चाह्यो त्यसको पछि लाग्यौं भने त्यो चाहिँ ध्यान भएन। हाम्रो मस्तिष्कले चाहिँ हाम्रो शरीरलाई कन्ट्रोलमा राख्यो भने त्यो चाहिँ हो ध्यान। त्यसकारण यदि मनलाई
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: पुरै रोक्न सक्छौ। पहिलो चाहिँ उच्च रक्तचाप नै हो है। दोस्रो नियन्त्रणमा राख्ने डायबिटिज, सुगरलाई नियन्त्रणमा राख्ने, कोलेस्ट्रोललाई नियन्त्रणमा राख्ने, मानसिक तनावलाई एकदम कन्ट्रोलमा राख्ने र धुम्रपान पुरै छोड्ने भने यति पाँच चिजले पनि हाम्रो मुटुलाई चाहिँ एकदम बचाउन सकिन्छ।
3: अब मुटु रोगको उपचारतिर जाउन हामी होइन, मुटु रोगको उपचार कतिको महँगो उपचार हो यो रोग लागिहालेको अवस्थामा चाहिँ?
4: मुटु रोगको उपचार चाहिँ एकदमै महँगो छ। अरू शल्यक्रिया भन्दा यसको उपचार महँगो भएको कारण चाहिँ पहिला पहिला मुटु खोल्नु पर्यो भने मैले सधैँ भन्ने गर्थेँ लाख रुपियाँ घटीमा मुटु खोल्न चाहिँ सम्भवै छैन। अहिले त 3-4 लाखै पर्छ। अहिले पहिला मैले त्यसो भन्थेँ 25 वर्ष जति अगाडि। अहिले चाहिँ मुटु खोल्नु पर्यो भने 4-5 लाख घटीमा मुटु खोल्न सकिँदै सकिँदैन। मुटुलाई रोक्नु पर्यो, मुटु खोलेर सबै मर्मत गर्नु पर्यो। र आजकल चाहिँ मुटु नखोलिकन पनि उपचार गर्न सकिने चाहिँ एन्जियोप्लास्टीहरू, एन्जियोग्राफी गरेर कहाँ ब्लक छ त्यसलाई एन्जियोप्लास्टी गर्न सकिन्छ। अहिले मुटुको भल्भहरू पनि मुटु नखोलिकन भल्भ चाहिँ नसाईबाट मुटु इम्प्लान्ट गर्न सकिन्छ। त्यस कारण खर्च चाहिँ धेरै नै 20-25 लाखसम्म पर्छ।
3: भनेको नयाँ प्रविधि आयो त्यही अनुसार महँगो खर्चिलो पनि छ,
4: एकदमै खर्चिलो छ। र अब यतिसम्म कि मुटु अब थाक्दै गएर मुटु फेल भयो भन्ने पनि मुटुलाई चलाउने उपकरणहरू चाहिँ नेपालमा अहिलेसम्म राखिएको छैन। विदेशमा अहिले धेरै राख्न सुरु भइसक्यो। त्यसलाई चाहिँ लेफ्ट भेन्ट्रिकुलर एसिस डिभाइस भन्छौँ, एलभ्याड भनेर, त्यो राख्यो भने नि मुटुलाई चाहिँ चल्नलाई मद्दत गर्छ। धड्कन खराब भयो भने राख्ने मेसिन पेसमेकर, त्यो पनि लाख रुपियाँ घटीमा आउँदैन। त्यस कारण यो सबै चिजलाई यो नियन्त्रणमा राख्नै नपर्ने, गर्नै नपर्ने गर्नलाई हामीले जीवनशैली परिवर्तन गर्यौं भने यो चाहिँ मुटु 100 वर्ष चल्ने मुटुलाई 100 वर्ष धड्किन दिउँ भनेको यसपालिको नारा नै। त्यसैले मुटुलाई धड्किन दिनको लागि हामीले मुटुको धड्कन बिग्रिनलाई के चिजले बिगार्छ त्यसलाई चाहिँ अहिले नै नियन्त्रणमा गर्दै जानुपर्छ।
3: हजुर, अब जस्तो यहाँले भन्नुभयो विभिन्न प्रविधिहरू आइसकेको छ, त्यो प्रविधि अनुसार हामीले सेवाहरू गरिरहेको शुरू गरेको भन्नुभयो। सरकारी र निजी अस्पतालमा प्रविधिको कुरा गर्दाखेरि केही असमानता छन् कि अहिले सरकारीले पनि निजीले सरल ल्याउने क्षमता चाहिँ हासिल गरिसकेको छ?
4: अहिले सरकारीमा चाहिँ मुटुको उपचार धेरै हुन्छ भने निजीमा चाहिँ मुटुको उपचार त्योभन्दा कम हुन्छ। अहिले जस्तो सबैभन्दा धेरै शहीद गंगालाल मुटु रोग अस्पतालमा सबैभन्दा राम्रो बढी भइरहेछ भने मुटुको प्रत्यारोपण मात्रै एउटा भएको छैन र मुटुलाई फेल भयो भने चलाउने मेसिनहरू मात्रै प्रत्यारोपण भएको छैन। अब त्यस कारण चाहिँ निजीमा चाहिँ एउटा दुईटा अपरेसन गरियो, त्यसपछि जनशक्तिको अभावले गर्दा मुटुको अपरेसन चाहिँ कन्टिन्यू गर्न सकेको छैन। अहिले अधिराज्यभरिको कुरा गर्ने हो भने अहिले पूर्वमा एक ठाउँ विराटनगरमा र चितवनमा एक ठाउँ मात्रै फाटाफुट मुटुको अपरेसन भइरहेको छ। अधिकांश मुटुको अपरेसन चाहिँ काठमाडौँ भ्यालीमा मात्रै भइरहेको छ।
3: राम्रो कुरा के रह्यो भने सरकारी अस्पतालले अझ राम्रो सेवा चाहिँ दिइरहेको छ मुटुको उपचारमा, होइन। अब यो स्वास्थ्य बीमा लगायत सरकारले दिइरहेका विभिन्न सुविधाहरू छ नि, यसले मुटु रोगको उपचारमा कतिको सहयोग गरिरहेको छ?
4: यो त एकदमै राम्रो कुरा हो। यो चाहिँ अहिले नेपाल सरकारले मात्रै नेपालमा 15 वर्ष मुनिको बच्चाहरूको मुटुको शल्यक्रिया गर्नलाई पोहोर सालसम्म 100% निशुल्क गरेको थियो भने पोहोर सालबाट मात्रै अस्पतालमा भर्ना भएपछि मात्रै निशुल्क भएको छ। त्योभन्दा अगाडि गर्नुपर्ने खर्चहरू बिरामीले नै गर्नुपर्छ। अहिले चाहिँ त्यसलाई लिमिट तोकेर अपरेसनमा 2.5 लाख मात्रै खर्च गर्ने, त्योभन्दा बढी भयो भने बिरामी आफैले खर्च गर्नुपर्ने हुन्छ। अब मुटुको भल, रुमाटिक हार्ट डिजिज, बाथमुटु रोगले भल बिग्रेको छ भने त्यो भल फेर्नको लागि पनि सम्पूर्ण खर्च सरकारले निशुल्क गरेको छ। र मुटुको हार्ट एट्याक भएको, हार्ट एट्याक हुनु अगाडि गर्ने जुन बाइपास अपरेसन चाहिँ 75 वर्ष नआएको बिरामी सबैलाई निशुल्क हुन्छ भने 75 वर्ष ननआएकोहरूलाई सरकारले अहिले बिमाले 1 लाख र यो अर्को बिमा बाहेक विपन्न नागरिक भन्ने 1 लाख 2 लाख रुपियाँ दिइरहेको छ। त्योभन्दा बढी लागेको चाहिँ बिरामीले बेहोर्नुपर्छ भने नेपालमा मुटु रोगीलाई उपचार गर्न आधाभन्दा बढी सरकारले बेहोरिरहेको छ।
3: अब यो उपचार सँगसँगै चाहिँ जुन खालको अब नियमित खाने औषधिहरू छ नि, नियमित खाने औषधिमा चाहिँ सरकारले कतिको त्यो सर्वसुलभ रूपमा निशुल्क रूपमा उपलब्ध गराइरहेको छ?
4: यो औषधिको सम्बन्धमा चाहिँ मुटुको औषधिहरू, क्यान्सरको औषधिहरूको दाँजोमा एकदमै सस्तो छ, त्यसकारण बाहिर बजारमा पनि त्यति महँगो पर्दैन। र अहिले गंगालालमा र मनमोहन दुईटा अस्पतालमा चाहिँ उनीहरूले यो औषधिहरू बजारको प्राइस मूल्य भन्दा पनि आधा प्राइसमा बिरामीलाई दिइरहेको छ। र अझै सरकारले यो गाउँ गाउँको स्वास्थ्य चौकीहरूमा पनि 70-72 प्रकारको औषधिहरू निशुल्क दिने औषधिहरूमा मुटुको केही औषधिहरू त्यसमा पर्दछ, जसमा एम्लोडिपिन भन्ने ब्लड प्रेसरको औषधि निशुल्क पाइन्छ, लोसार्टन भन्ने निशुल्क पाइन्छ भने केही औषधिहरू गाउँ गाउँसम्म पनि औषधिहरू सरकारले निशुल्क पुर्याइरहेको छ।
3: अब र उपचारको लागि सरकारले जुन खालको सेवा सुविधाहरू, जुन खालको भनौँ न खर्चहरू गरिरहेको छ, जुन बजेट छुट्याइरहेको छ, रोकथामको लागि चाहिँ सरकार कतिको गम्भीर भएर लागेको छ र त्यसको लागि चाहिँ कतिको बजेटहरू छुट्याएको जस्तो लाग्छ?
4: यो चाहिँ एकदम राम्रो प्रश्न हो। अहिले हाम्रो नेपालमा चाहिँ यो रोकथामको लागि सरकारले पहिला चाहिँ केही मात्रा हदसम्म गरिरहेको थियो प्रिभेन्सनको लागि। नेपाल हर्ट फाउन्डेसनलाई पहिला सरकारले हरेक वर्ष 50 लाख जति पैसा दिएर यो बाथमुटु रोग नियन्त्रणको लागि पेन्सिलिन इन्जेक्सन हरेक जिल्ला अस्पतालमा पुर्याइरहेको थियो। विगत 8-10 वर्ष पछि यो रोकियो, रोकिएपछि अहिलेसम्म चाहिँ दिएको छैन। र अब चाहिँ यो बाथमुटु रोग पनि अब यो नसर्ने रोगमा परेकोले गर्दा अब चाहिँ सरकारले गर्ने प्लानमा छ भने रोकथाममा चाहिँ सरकार एकदमै पछाडि छ।
3: यदि
4: अपरेसन खर्च चाहिँ उता 20-25 करोडसम्म वर्षको खर्च भइरहेको छ भने यो रोकथामको लागि वर्षको 1 करोड मात्रै खर्च गरे पनि यो रोग चाहिँ धेरै नियन्त्रणमा लिन सकिन्थ्यो। र अर्को चाहिँ सबभन्दा ठूलो कुरो चाहिँ सरकारले अहिले मुटु प्रत्यारोपण गर्नुपर्ने बिरामीहरू थुप्रै छ, विदेशमा गएर लाइनमा पर्खिरहेको छ। अब हामी 3 जना मुटुको शल्य चिकित्सकहरू नेपालमा मुटु नै फेर्ने भनेर नेपालमा फर्किँदाखेरि पनि यो ट्रान्सप्लान्ट सेन्टर भक्तपुरमा हामीले वर्ष दिनमा सबै व्यवस्था मिलाइसकेपछि मुटुको अपरेसन सुरु गरेर 20 वटासम्म अपरेसन गरिसकेपछि बेहोस गर्ने डाक्टर नेपालै छोडेर जानु भएपछि पनि त्यहाँ चाहिँ सरकारले एउटा बेहोस गर्ने डाक्टरको व्यवस्था नभएपछि त्यहाँको मुटुको सबै सुविधा अहिले चाहिँ बन्द भइसकेको छ भने सरकारको ध्यान चाहिँ अझै पनि पुगेको छैन। र अहिले चाहिँ मुटु ट्रान्सप्लान्ट गर्नको लागि हामी अझै 2 जना चाहिँ हामी फर्केर फेरि नेपाल आएर अझै पनि लागि परेका छौं। र मुटुको सबै चिज नेपालमा हुन्छ, एउटा प्रत्यारोपण मात्रै भएको छैन।
3: त्यसको लागि पनि जनशक्ति र प्रविधि भएर पनि सरकारको उदासीनको कारणले सुरु भएको छैन।
4: हजुर, सबभन्दा मुख्य जनशक्ति नै अझै पुर्याउन सकेको छैन। ठाउँ भएर उपकरण सबै भएर पनि यसलाई चाहिँ अझै अगाडि बढाउन सकेको छैन। अब मुटु एउटै छ, मस्तिष्क मृत्यु भएपछि मात्रै मुटु निकाल्न सकिन्छ, त्यो पोलिसी नै अझै बलियो भइसकेको छैन। हरेक मानिस, यदि मोटरसाइकल चढ्ने मानिसहरूको सबभन्दा धेरै टाउकोमा चोट लागेर मस्तिष्क मृत्यु हुन्छ र उनीहरूको मात्रै अङ्ग दान गर्न सकिन्छ भने, हरेक मानिसको मोटरसाइकलको लाइसेन्समा यदि मस्तिष्क मृत्यु भयो भने अङ्ग दान गर्छु भनेर चाहिँ छाप सबैको लाइसेन्समा भयो भने, परिवारलाई नसोधिकन हामीले त्यो निकाल्न सक्यौँ भने वर्षको 100 भन्दा बढी मस्तिष्क मृत्यु भएको मानिसहरू अझै पनि छ, र 100 200 मृगौला दिन सकिन्छ, 100 कलेजो दिन सकिन्छ, धेरै 8 भन्दा बढी अङ्गहरू चाहिँ त्यसरी दान गर्न सकिन्छ।
3: यसलाई पहिले जनचेतना जगाएर सबैले सहमतिमा काम गर्ने त्यो प्रक्रिया चाहिँ कतिको उपयुक्त होला?
4: हजुर, त्यो नै लाइसेन्स लिँदाखेरि नै मेरो मस्तिष्क मृत्यु पछि मेरो अङ्ग दान म गर्छु भनेर छाप लगाउने, जसले इच्छा छैन उसले म गर्दिन भनेर पनि छाप लगाउन सकिन्छ।
3: त्यस कारण
4: पहिले नै सहमति हुनुपर्छ, र म मस्तिष्क मृत्यु भयो भने मैले अङ्ग दान गर्छु भनेर छाप लगाएको छ भने परिवारसँग सोधिरहनु, त्यो टाइम भित्रमा मानिसको मृत्यु भइसकेपछि फेरि अङ्ग लिन मिल्दैन। त्यसैले त्यो चाहिँ मस्तिष्क पछि मृत्यु पछि अङ्ग दान गर्छु भन्ने छाप लाइसेन्समा पहिले नै सहमति अनुसारले नै लाउनुपर्छ।
3: अब जस्तो मुटुको भनौँ न प्रत्यारोपणको कुरा यहाँले भन्नुभयो, त्यसको लागि सरकारलाई चाहिँ के सुझाव दिनुहुन्छ यहाँले?
4: सरकारलाई पहिलो सुझाव नै यो लाइसेन्समा, अहिले विश्वमा धेरैवटा देशमा मस्तिष्क मृत्यु भएपछि अङ्ग दान गर्छु भन्ने लाइसेन्समै छाप लगाएकोले गर्दा धेरै अङ्ग दान भइरहेको छ, त्यो एउटा व्यवस्था भयो भने मृत्यु हुनु अगाडि नै अङ्गदान चाहिँ मस्तिष्क मृत्यु भएको मानिसहरूले गर्न सम्भव सक्छ, र अब गर्न सक्ने ठाउँहरू पनि छ, तर यो चाहिँ नियम नभएकोले गर्दा परिवारलाई सोधिरहनु पर्ने र सोधेर निर्णय दिने बेलासम्म मुटु बन्द भइसकेपछि अङ्ग चाहिँ लिन सकिँदैन। यो एउटा व्यवस्था चाँडै होस् भन्न चाहन्छु।
3: विशेष गरेर मुटु रोग लाग्नै नदिनको लागि जनचेतना जगाउन पालिकालाई वडालाई के सुझाव दिनुहुन्छ यहाँले?
4: अब सबभन्दा पहिलो ठूलो चिज चाहिँ यो यातायातको, यदि सरकारले यातायातको व्यवस्था राम्रोसँग बसको व्यवस्था गर्ने हो भने मानिसहरूले मोटरसाइकल गाडीहरू चलाउने थिएन र मानिसहरू एकदम हिँड्ने गर्थे। यो चाहिँ सबैभन्दा मान्छे जति हिँड्न थाल्यो मुटु उसको लागि त्यति नै हिँडिरहेको हुन्छ, भनेपछि पहिलो चिज चाहिँ यातायात नै एकदम राम्रो हुनु पर्यो। अर्को एउटा चाहिँ यो खानेकुरा, ट्रान्स फ्याट भएको खानेकुराहरू नियन्त्रण अझै गर्न पुगेको छैन। यो कोलेस्ट्रोल बढाउने, खराब कोलेस्ट्रोल बढाउने सबैभन्दा पहिलो चिज वनस्पति घिउबाट बनेको चिज, बजारमा पाउने तेलहरूमा ट्रान्सफ्याट एकदम अत्याधिक मात्रामा भएको, प्याकेटमा भएको खानेकुराहरूमा पनि ट्रान्सफ्याट भएको, यिनीहरूलाई चाहिँ नियन्त्रणमा लिनु जरुरी छ।
3: अब मुख्य कुरा भनेको रोग लाग्नै नदिने भनेको व्यक्ति स्वयं नै हो, होइन? हामी अन्त्यमा पनि आइपुगिसकेका छौँ। व्यक्तिलाई सुझाव दिनुपर्दा बुँदागत रूपमा छोटकरीमा के सुझाव दिनुहुन्छ?
4: छोटकरीमा भन्नुपर्दाखेरि म त भन्छु, अब 25-20 नाघिसकेको मानिसले आफ्नो जन्मदिनको दिनमा मुटुको जाँच चाहिँ अनिवार्य रूपले वर्षमा एकचोटि गरौं, र जसको सुगर लागिसकेको छ भने उसले चाहिँ महिनाको एकचोटि सुगर चाहिँ अनिवार्य रूपले जाँचौं, ब्लड प्रेसर छ भने मेसिन एउटा घरमै किनेर राखौं र पटक पटक घरमा नापौं, र कोलेस्ट्रोल चाहिँ वर्षको 1-2 हरेक व्यक्तिले नापौं, त्यसपछि मात्रै यो मुटुको रोग चाहिँ हामीले एकदम कन्ट्रोलमा गर्न सक्छौँ।
3: म डाक्टर साहबलाई धेरै धन्यवाद दिन चाहन्छु, विशेष गरेर मुटु दिवसका सन्दर्भमा आज हामीलाई यो मुटु रोगबाट बच्नको लागि के कस्ता उपायहरू अवलम्बन गर्ने भन्ने बारेमा कुराकानी गरिदिनु भएकोमा म फेरि धन्यवाद दिन चाहन्छु।
4: हस् धन्यवाद।
3: उहाँ हुनुहुन्थ्यो मुटु रोग विशेषज्ञ डाक्टर प्रेमराज वैद्य। उहाँसँग हामीले मुटु दिवसका सन्दर्भमा मुटु रोगको बढ़दो जोखिम, रोकथाम, उपचार र अप्नाउनु पर्ने जीवनशैलीका बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार स्वास्थ्य र शिक्षाका बारेमा कुराकानी लिएर आउने नै छौ। भोलि देश परदेश सुन्न सक्नुहुन्छ।
2: प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु। नमस्कार।

0: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
0: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
2: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाऊ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
9: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुविसु, छिटो पनि सुरक्षित पनि।
11: थप जानकारी तथा बुकिङका लागि
12: 01-42-3888 98-12-35-8888।
3: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। झडी रोकिएपछि जनजीवन सामान्य बन्दै विपदमा परि 4 दिनमा 21 जनाको ज्यान गयो सयौं विस्थापित बाढ़ीले मनाङको ताल गाउँ डुबानमा। 3 वटै नाका बन्द भएपछि चीनसँगको स्थल व्यापार ठप्प, 4 जिल्ला केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर, अरू सड़क खुलाउने प्रयास। पूर्व प्रधान न्यायाधीश जबराको पक्राउ प्रक्रिया र पारदर्शितामाथि प्रश्न, सरकारले सुरक्षा खतराका नाममा मनलाग्दी गरेको नभए युवाहरूको आरोप। इरान र अमेरिका बीचको तनाव बढ़ने संकेत, युद्ध फेरि शुरू भयो, आफ्नो देश पूर्ण तयारीमा रहेको इरानी विदेश मन्त्रीको चेतावनी। र एसियाली खेलकुदमा नेपालले आज टेनिस र एथलेटिक्स तर्फ प्रतिस्पर्धा गर्दै। नेपाल खबरमा अब पूरा खबर। गएको बुधबार रातीदेखिको झरी रोकिए लगत्तै जनजीवन सामान्य बन्दै गएको छ। हिजोसम्म ठूलो बाढ़ी आएको नारायणी, कालीगण्डकी लगायतका नदी खोलाहरूमा बाढ़ी कम हुन थालेको छ। गएको बुधबार बेलुकीदेखि शुरू भएको झरी गए रातीदेखि रोकिएको हो। पूर्वमा हिजो बिहानैदेखि र मध्य भेगमा हिजो दिउँसोदेखि नै झरी रोकिएको थियो। पश्चिम भेगमा पनि गए रातीदेखि वर्षा रोकिएको छ। काठमाडौँ उपत्यकामा आज बिहान हुस्सू लागे पनि अहिले विस्तारै घाम लाग्न शुरू भएको छ। यसअघिको तुलनामा आज केही चिसो बढ़ेको छ। आज दिउँसोको मौसम घमाइलो हुने मौसमविदले बताएका छन्। मौसमविदका अनुसार अब तत्काल ठूलो र लगातारको वर्षाको सम्भावना पनि छैन, तर मनसूनको अवधि बाँकी नै रहेकाले केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भने हुने पूर्वानुमान छ। महाधारका अनुसार आज देशका हिमाली र पहाड़ीका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम समूहको वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम समूहको वर्षाको सम्भावना छ। यस्तै अविरल वर्षापछि मर्स्याङदी नदीमा आएको बाढ़ी मनाङको नासो गाउँपालिका 1 तालगाउँमा पसेको छ। गाउँमा बाढ़ी पसेपछि त्यहाँका बासिन्दा, छिमेकीको घर र स्वास्थ्य चौकीमा बस्न बाध्य छन्। लगातारको वर्षापछि मर्स्याङदीको जलसतह बढ़ेर गाउँमा बाढ़ी पसेको नासो एकका वडा अध्यक्ष मीनराशी गुरूङले जानकारी दिनुभयो। तालगाउँमा 64 घर परिवारको बसोबास रहेको छ। यस्तै बाढ़ी पहिरोका कारण पछिल्लो 4 दिनमा 21 जनाको ज्यान गएको छ। 5 जना अझै बेपत्ता छन् भने 5 जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ी र पहिरोका कारण 143 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 51 घरमा आंशिक क्षति पुगेको छ। विपदका कारण 747 परिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणले जनाएको छ। यस्तै चितवनको नारायणगढ र पूर्वी नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीको पुलमाथि आवत जावत खुला भएको छ। ठूला गाड़ी बाहेकलाई आवत जावत खुला गरेको चितवन प्रहरले जनाएको छ। बाढ़ीले बगाएको क्रूज सिप अर्थात सानो पानी जहाज पुलमुनि अड्किएपछि सम्भावित जोखिमलाई ध्यान दिँदै हिजो बेलुकीदेखि पुलमा आवागमन बन्द गरिएको थियो। सड़क डिभिजन भरतपुरका अनुसार क्रूज सिपलाई सुरक्षित तरिकाबाट निकाल्नका लागि प्राविधिक स्तरको छलफल भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। वर्षा, बाढ़ी, पहिरो र हिमपातका कारण नेपाल चीन जोड्ने प्रमुख तीनवटै स्थल नाका बन्द भएका छन्। रसुवाको केरूङ, सिन्धुपाल्चोकको तातोपानी र मुस्ताङको कोरला नाका बन्द भएपछि चीनसँगको स्थल मार्ग हुँदै निकासी तथा पैढारी व्यापार प्रभावित भएको छ। मुस्ताङमा गएको शनिबार रातदेखि परेको अविरल वर्षा र उपल्लो क्षेत्रमा भएको ठूलो हिमपातका कारण काभ्रेभिरदेखि कोर्ला नाकासम्मको सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। भटेकोशी बाढ़ीले केरूङमा गएको एक महिनादेखि सड़क ठप्प छ। यस्तै सिन्धुपाल्चोको तातोपानी नाकातर्फको सड़कमा पनि वर्षासँगै बाढ़ी र पहिरोले सड़क तथा पुलमा क्षति पुर्याएपछि नाका प्रभावित छ। विशेष गरी दशैं तथा चाडपर्व लक्षित सामग्री, दैनिक उपभोग्य वस्तु, विद्युतीय सामग्री, कपड़ा तथा अन्य व्यापारिक सामान बोकेका कन्टेनरको आवागमन प्रभावित भएको छ। बाढ़ी पहिरोका कारण बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङ केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर पुगेका छन्। बागलुङ, म्याग्दी र मुस्ताङबाट गण्डकी प्रदेशको राजधानी पोखरा आउजाउ गर्न प्रयोग गर्ने सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। सिद्धार्थ राजमार्गको कुस्मा मालढुङ्गा खण्डमा कालीगण्डकीको बाढ़ीले कटान गरेपछि तीन जिल्ला केन्द्रीय सड़क सञ्जालबाट बाहिर पुगेका छन्। बाढ़ीले पर्वत र बागलुङलाई जोड्ने मालढुङ्गा पुल पनि भत्किएको छ। पहिरोले बेनी जोमसम कोर्ला सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध भएपछि मुस्ताङको अरू जिल्लासँग सड़क सम्पर्क टुटेको छ। म्याग्दीको बेनीदेखि दरबाङसम्म पुग्ने सड़क समेत अवरूद्ध भएको प्रहरीले जनाएको छ। बागलुङमा मध्यपाटी राजमार्गको विभिन्न खण्ड तथा कालीगण्डकी करिडोरको मालढुङ्गा बेनी जोमसम कोर्ला खण्ड पनि अवरूद्ध छ। पूर्वी नवलपरासीको घुमाउरी घाट र बागलुङको जमाइनी पनि कालीगण्डकी करिडोरमा अवरूद्ध छ। संघीय राजधानी काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ र काठमाडौँ फाखेल हेटौँडा सड़क पनि अवरूद्ध छ। यस्तै दक्षिणकाली सिस्नेरी हेटौँडा सड़क पनि अवरूद्ध छ। त्रिभुवन राजपथ भने एकतर्फी सञ्चालनमा छ। बन्द रहेका मुख्य राजमार्ग र सड़क खण्ड आजदेखि क्रमशः खुल्ने प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गको धादिङका खण्डका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउने काम लगभग सकिए पनि गैराती बेनीघाट नजिकै अर्को पहिरो खसेको छ। पहिरो हटाएर आज दिउँसोपछि गाड़ी सञ्चालनमा आउन सक्ने धादिङ प्रहरीले जनाएको छ। तर कृष्ण भीरमा जोखिम कायम रहेकाले एकपटक राम्रोसँग हेरेर मात्रै गाड़ी चलाउन तयारी छ। बीपी राजमार्गमा पनि पहिरो हटाउने काम भइरहेको छ, तर सड़क कहिले खुल्छ भन्ने यकिन भइ नसकेको काभ्रे प्रहरीले जनाएको छ। मुगली नारायणगढ़ खण्डमा भने पहिरो पन्छाउने काम सकिएको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यराती पक्राउ गरेको विषयमा प्रहरी र गृह प्रशासनमाथि प्रश्न उठेको छ। पक्राउको प्रक्रिया र पारदर्शितालाई लिएर गम्भीर प्रश्न उठेको छ। राष्ट्रिय मानवाधिकार आयोगले प्रहरीको कदम संवैधानिक तथा कानूनी अधिकार विपरीत भएको भन्दै जबराको पक्राउप्रति प्रश्न उठाएको छ। कानूनविद तथा विपक्षी दलका नेताहरूले समेत सरकारको आलोचना गरेका छन्। प्रहरीले पक्राउ गरेको नभई सुरक्षा थ्रेट भएकाले प्रहरी कार्यालयमा ल्याएको दावी गरेको छ। नवयुवा अगुवा रक्षा बमले सरकारले जेएनजीलाई सुरक्षा खतराका रूपमा देखाउँदै मनलाग्दै पक्राउ गर्ने र आरोप लगाउने गरेको भन्दै प्रश्न उठाउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले जेएनजी कुनै आतंकवादी संगठन वा भूमिगत सशस्त्र समूह हो कि भन्दै सरकारसँग प्रश्न गर्नु भएको छ। सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजन गरी मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर 28 का दिन यो दिवस मनाउने गरिन्छ। सन् 2019 अक्टोबर 15 राष्ट्रसंघ महासभाको 74 सत्रले यो दिवस मनाउने निर्णय गरेको हो। राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठनको सिफारिश र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखे राष्ट्रसंघको महासभाले यो ऐतिहासिक निर्णय गरेको थियो। अब विदेशको खबर। इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकासँगको युद्ध फेरि शुरू भए त्यसको सामना गर्न आफ्नो देश पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ। अमेरिकाले हर्मुज जलमार्ग खोल्न इरानले अघि सारेको सात दिने मार्गचित्र अस्वीकार गरेपछि विदेश मन्त्री अराघचीको यस्तो भनाई आएको हो। यसैबीच हर्मुजमा इरानी सेनाले अमेरिकाको अत्याधुनिक ड्रोन कब्जामा लिएको भन्ने तेहरानको दावीलाई अमेरिकी सेनाले अस्वीकार गरेको छ। अमेरिकी पक्षले इरानी दावीको खण्डन गर्दै त्यस्तो ड्रोन कब्जामा पारेको पुष्टि नभएको जनाएको छ। इरानमाथि आक्रमणका लागि अमेरिकी सेनाले प्रयोग गरेको बेलायतमा रहेका एक हवाई अखडा नजिकै पाँचजना पक्राउ परेका छन्। उनीहरूलाई विस्फोटक पदार्थ तथा आतंकवाद सम्बन्धी कसुरको आशंकामा पक्राउ गरेको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। इरान र अमेरिका बीचको सैन्य तनावसँगै हर्मुज मार्गको सुरक्षा र सञ्चालनलाई लिएर अन्तर्राष्ट्रिय चिन्ता पनि बढ़ेको छ। अब खेल खबर। जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार आज टेनिसको महिला डबल्समा सिभाली गुरूङ र स्वस्तिका विष्टको जोड़ीले पहिलो चरणमा जापानका मोमोको कोबोरी र आयानो सिमोजीको जोड़ीसँग सामना गर्दैछ। पुरूष सिलिङ्सको दोस्रो चरणमा अभिषेक वास्तोलाले आज कजाकिस्तानका अलेक्जेन्डर सेभेजको विरूद्ध खेल्नेछन्। अभिषेकले यसअघि प्रतिभ खड्गासँगको जोड़ीमा पुरूष डबल्सतर्फ जित निकाल्दै प्रतियोगितामा सुखद शुरूआत गरेका थिए। एथलेटिक्सतर्फ आज महिला 5,000 मिटरको फाइनलमा नेपालका सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी नेउपानेले प्रतिस्पर्धा गर्नेछन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। झरी रोकिएपछि जनजीवन सामान्य बन्दै विपदमा परि चार दिनमा 21 जनाको ज्यान गयो। सयौं विस्थापित बाढ़ीले मनाङको तालगाउँ डुबानमा 3 नाका बन्द भएपछि चीनसँगको स्थल व्यापार ठप्प। 4 जिल्ला केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर, अरू सड़क खुलाउने प्रयास। पूर्व प्रधान न्यायाधीश जबराको पक्राउ प्रक्रिया र पारदर्शितामाथि प्रश्न। सरकारले सुरक्षा खतराका नाममा मनलाग्दी गरेको नभए उहाँहरूको आरोप। इरान र अमेरिका बीचको तनाव बढ़ने संकेत। युद्ध फेरि शुरू भए आफ्नो देश पूर्ण तयारीमा रहेको इरानी विदेश मन्त्रीको चेतावनी। र एसियाली खेलकुदमा नेपालले आज टेनिस र एथलेटिक्सतर्फ प्रतिस्पर्धा गर्दै।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: ₹3 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपाल।
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: नेपालको एकमात्र डिटिएच सेवा डिस होम, डिस होम खुशीको कनेक्शन।
9: एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फण्ड, मज्जाको लगानी गर्ने अवसर।
10: अब लगानी गरौ भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
9: एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर।
10: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फण्ड। 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
9: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
10: थप जानकारीको लागि 9854033131 वा 9765404948 सम्पर्क गर्न सक्नुहुनेछ।
9: अवसर सँगै अघि बढ्दै
10: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला। मणिचूडको काख,
11: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति,
11: भीडभाडबाट टाढा,
10: सहरबाट नजिकै,
11: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
9: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956566 र 9841954481, वेबसाइट झुले.com.np।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मध्यपूर्थिमीको ऐतिहासिक जिब्रो छेट्ने परम्पराको संरक्षणमा योगदान दिएको भन्दै वीरेन्द्र भक्त गजु श्रेष्ठलाई 2,00,000 नगदसहित सम्मान गर्नुभएको छ। प्रदेश सरकारले ऐतिहासिक जिब्रो छेट्ने जात्रा संरक्षण तथा जिब्रो छेट्ने व्यक्तिलाई प्रोत्साहन स्वरूप यो रकम प्रदान गरेको जनाएको छ। मध्यपूर्थिमीमा मनाइने ऐतिहासिक तथा परम्परागत जिब्रो छेट्ने जात्रा सम्पन्न भइसकेको छ। यस वर्षको जात्रामा मध्यपूर्थिमीका स्थानीय वीरेन्द्र भक्त गजु श्रेष्ठले 5 पटक जिब्रो छेडाएर पुस्तौंदेखि चलिआएको सांस्कृतिक परम्परालाई निरन्तरता दिनुभएको छ। अय्यापुनीको अवसरमा काठमाडौँको पशुपति क्षेत्रमा नागेचा फाँका प्रदर्शन भइरहेको छ। यो परम्परागत नाच हिजो आइतबारदेखि शुरू भएको हो। 3 दिनसम्म मनाइने यो नाच आर्थिक अभावका कारण 2070 सालपछि रोकिएको थियो। यो नाच फेरि 78 सालमा काठमाडौँ महानगरपालिकाको अनुदानपछि सञ्चालनमा आएको हो। सोरसराद्धको पहिलो दिन हिजो पशुपतिनाथ क्षेत्रमा 600 भन्दा बढ़ी श्रद्धालुले श्रद्धा तर्पण तथा पिण्डदान गरेका छन्। बिहानदेखि वर्षा भए पनि श्रद्धालुहरू आफ्ना दिवंगत पितृको सम्झनामा धार्मिक विधि अनुसार श्रद्धा गर्न पशुपति पुगेका थिए। सोरसराद्ध शुरू भएसँगै पशुपतिनाथ क्षेत्रमा श्रद्धालुको चहलपहल बढ़ेको हो। यसरी गोकर्णेश्वर उत्तर गया पृथ्वीतिर पितृ तीर्थ क्षेत्रमा भने सोरसराद्ध गर्न जानेहरू निकै कम देखिएका छन्। विगतका वर्षमा सोरसराद्धको पहिलो दिन त्यस क्षेत्रमा सयौं मानिसहरू श्राद्ध गर्न जाने गरेकामा यस वर्ष 66 जनाले मात्र रसिद काटेका गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ। र नेपाली सेनाको बटगुदल गण ब्यारेकले दक्षिण ललितपुरका जोखिमयुक्त क्षेत्रमा टोली परिचालन गरेको छ। अविरल वर्षा र हावाहरूका कारण उत्पन्न हुन सक्ने विपदको जोखिम न्यूनीकरण तथा उद्धारका लागि बटगुदल गण ब्यारेकका गणपति प्रमुख सेनानी वेद प्रसाद खड्काका अनुसार टोली परिचालन गरिएको छ। तैनाथ टोलीले सम्भावित विपद जोखिम भएका क्षेत्रमा गस्ती गर्नका साथै स्थानीय बासिन्दालाई सचेत र सुरक्षित रहन समेत आग्रह गरेको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। झरी रोकिएपछि जनजीवन सामान्य बन्दै काठमाडौँमा बिहान हुस्सो, अहिले घाम। 5 पटक जिब्रो छेडेका भक्तपुरका वीरेन्द्र गजु श्रेष्ठलाई नगदसहित सम्मान। पुस्तदेहीको सांस्कृतिक परम्परालाई निरन्तरता र दक्षिण ललितपुरका जोखिमयुक्त बस्तीका स्थानीयलाई स्थानान्तरण। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: तपाईँ उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सड़क र सवारी।

नमस्कार, कार्यक्रम सड़क र सवारीमा तपाईलाई स्वागत छ। प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै तपाईको साथमा छु मनोज केसी। कार्यक्रम सड़क र सवारी तपाईले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो online.com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार अनि शुक्रबार बिहान 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई सिप्रदि टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको हो। कार्यक्रममा हामीले सुरक्षित यात्राको लागि हामी आफैले अपनाउनु पर्ने र अपनाउन सकिने विभिन्न सावधानीका कुरा गर्छौं, साथै सर्वसाधारणले सड़क र सवारीमा भोग्नु परेका समस्या र तिनको समाधानका लागि गर्न सकिने विभिन्न प्रयासका कुरा गर्छौ। विभिन्न गाड़ी, गाड़ीको बजार, गाड़ीका पार्ट पूर्जा अनि सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सड़कमा बेला प्रयोगमा आइरहने नयाँ प्रविधिको पनि हामी यहाँ चर्चा गर्छौं।

0: उज्यालो रेडियो नेटवर्कको कार्यक्रम सड़क र सवारीको आजको अंकमा मसँग ट्राफिक अपडेटसँगै सड़क र सवारी सम्बन्धी गतिविधि त छन् नै। त्यस्तै आजको कार्यक्रममा जलवायु परिवर्तन र वातावरण संरक्षणको मुख्य अभियान सहित विश्व साइकल यात्रामा निस्कनुभएका साइकल यात्री शुभप्रसाद शर्मासँग गरिएको कुराकानी पनि छ।
1: कुनै पनि काम एकदम असल नियत राखेर गरिए पनि त्यो अलिकति विवादास्पद हुँदोरहेछ कि फेरि, किनभनेदेखि अब मैले जहाँ गए पनि मैले पेट्रोलियमको पक्ष त म लिन्न, त्यो त्यो त्यो त्यसलाई चाहिँ भविष्यसम्म पनि सुदूर भविष्यसम्म पनि चाहिँ ऊर्जाको स्रोतकै रूपमा राख्नुपर्छ भनेर म त भन्दिनँ। त्यस्तै जसरी त्यसलाई भन्दिनँ त्यसै गरी मैले चाहिँ जसले चाहिँ एकदम यो इमिसन चाहिँ फैलाउने काम गर्छ, उत्सर्जन फैलाउने काम गर्छ, त्यो जुनसुकै वस्तु भए पनि त्यसको चाहिँ प्रयोग भइरहनु पर्छ भन्ने कुरा त म त वकालत गर्दिनँ।
0: कार्यक्रममा सवारी साहित्य पनि छ, यसै गरी कार्यक्रममा तपाईँको प्रतिक्रिया त छँदैछ। आज उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा हामीले तपाईँलाई सोधेका छौं, गत भदौ 10 गते विनाशकारी बाढ़ीका कारण क्षति भएका सवारी साधनका साथै अन्य सम्पत्तिको विवरण अनलाइनबाटै भर्न सकिने भएको छ, थप कस्तो सहजता भइदियोस् भन्ने तपाईंलाई लागेको छ? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्दै गर्नुहोला। कार्यक्रमको अर्को अंकमा हामी प्रसारण गर्छौं। सीधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौं। अब कार्यक्रम अघि बढ़ाऊ ट्राफिक अपडेटबाट। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ उपत्यकाको सवारी आवागमन अहिले यति बेला सामान्य रहेको छ। विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई पनि सामान्य रूपमा सञ्चालन गराउने प्रयास गरिएको छ। सहज र सुरक्षित यात्राको लागि ट्राफिक नियमको पूर्ण पालना गर्न सम्पूर्णलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म विभिन्न शीर्षकमा विभिन्न गाड़ी तथा मोटरसाइकलका चालकहरूलाई कार्यवाही गरिएको छ, जसमा जाँड रक्सी सेवन गरेर मोटरसाइकल गाड़ी चलाउने 49 जना, सीसीटीभी कार्यवाहीमा 58 जना, रातो बत्ती उल्लंघन गर्ने 17 जना, तीव्र गतिमा गाड़ी मोटरसाइकल चलाउने 49 जना, चर्को हर्न बजाउने 3 जना, लेन अनुशासन पालना नगर्ने 6 जना, अवस्था ठिक नभएका गाड़ी मोटरसाइकल चलाउने 1 जना, वन वे नियम उल्लंघन गर्ने 4 जना र अन्य 253 जना गरी जम्मा 440 जनालाई कार्यवाही गरिएको छ। ट्राफिक अपडेटपछि अब सड़क र सवारी सम्बन्धी केही समाचार। नारायणगढ़ मुगलिङ सड़क खण्ड सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण नाम्सी खोला पुलमा थुप्रिएको लेदो सहितको पहिरो हटाएसँगै पोखरा जाने गाड़ी चल्न थालेका हुन्। सड़क डिभिजन कार्यालय चितवनका अनुसार हिजो दिउँसो 12 बजेपछि यो सड़क सञ्चालनमा आएको हो। यो सँगै पोखरा नारायणगढ़का लागि गाड़ीहरू आवत जावत गरिरहेका छन्। लगातारको वर्षाले गर्दा पृथ्वी राजमार्गको मलेखु मुगलिन खण्डका विभिन्न 11 ठाउँमा पहिरो झरेको र पन्छाउन समय लागेकोले यो सड़क अवरूद्ध भएको छ। नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार यस सड़कको शीतल बजार बेनीघाट बजार नजिकको गोमती खोलामा लेदो सहितको पहिरोका कारण सड़क एकतर्फी सञ्चालनमा आएको छ। कृष्णभीरमाथिबाट लेदो सहितको पहिरो खसेर सड़क अवरूद्ध भएको छ। साथै ज्यामिरेबाट चौकी भीरमा ढुंगा र लेदो सहितको पहिरो खस्दा सड़क अवरूद्ध भएको छ। फिसलिङ चुम्लिङटार र धारापानीको केही भाग भत्किएका छन्। यस्तै डीपी राजमार्गको मान्ती पिप्ली र चौकी डाँडा लगायतका क्षेत्रमा पहिरो जानुका साथै डाइभर्सन नै बगाएकाले सड़क सञ्चालन गर्न नसकिएको सड़क विभागले जनाएको छ। कान्ति राजमार्ग राप्ती राजमार्गको कपुरकोट खारखोला खण्ड र बेसी शहर चामे सड़क पनि अवरूद्ध छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको रजैया मध्य पहाड़ी राजमार्गको बागडुङ खण्ड र तमोर कोरिडोर सहित 6 सड़कमा भने एकतर्फी र आंशिक रूपमा गाड़ी चलिरहेका छन्। अविरल वर्षाका कारण धादिङ जिल्लाको विभिन्न स्थानमा पहिरो जाँदा सड़क यातायात पूर्ण र आंशिक रूपमा अवरूद्ध भएको छ। हिजो बिहानसम्म राजमार्गका विभिन्न 8 प्रमुख स्थानमा पहिरो र लेदो खसेर गाड़ी आवत जावतमा बाधा पुगेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले बताउनु भएको छ। बेनीघाट रोराङ र गजुरी गाउँपालिका अन्तर्गतका मुख्य सड़क खण्ड बढ़ी प्रभावित भएका छन्। बेनीघाट रोराङ गाउँपालिका सहित छवटा सड़कमा भने एकतर्फी र आंशिक रूपमा गाड़ी चलिरहेका छन्। अविरल वर्षाका कारण धादिङ जिल्लाको विभिन्न स्थानमा पहिरो जाँदा

बजेर 30 मिनट जाँदा माथिबाट ढुङ्गा र लेदो खसेपछि दुवैतर्फको बाटो पूर्ण रूपमा ठप्प भएको छ। कृष्णभीरमा आवागमन रोकेर दुवैतर्फको बाटो एकैपटक खुलाउने प्रयास भइरहेको बताइएको छ। अन्य स्थानमा पनि अवस्था सहज छैन। असोज 9 गतेदेखि नै बेनीघाट रोराङ 10 को जवाङ खोलामा सड़कमा ठूला चीरा परेका कारण र वड़ा नम्बर 3 को शीतल बजारमा पहिरो जाँदा एकतर्फी मात्र गाड़ी सञ्चालन भइरहेको छ। गजुरी 5 को बांगे मोड़मा पनि असोज 10 गते साँझदेखि खसेको पहिरो कायमै रहेकाले बाटो एकतर्फी मात्र खुलेको छ। सड़कमा थुप्रिएको पहिरो र लेदो हटाई यातायात पुनः सुचारू गराउन सुरक्षा निकाय तथा सड़क विभागको टोली उपकरण सहित खटिएको भए पनि लगातारको वर्षाका कारण पन्छाउन कठिनाई भइरहेको बताइएको छ। राजमार्गमा यात्रा गर्ने यात्रुलाई सतर्कता अपनाउन र अत्यावश्यक बाहेकका यात्रा नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ। मुगलिन बजारमा यातायातको चाप बढ़ेकाले यातायात नचलाउन इन्जिनियर सजना अधिकारीले सर्वसाधारणमा आग्रह गर्नुभएको छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका 7 मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका 1 हर्मीचौर जोड्ने पुल बगाएको छ। अविरल वर्षापछि आएको बाढ़ीले कालीगण्डकी ए जलविद्युत आयोजनाको ड्याम साइट भन्दा तल रहेको करिब 50 मिटर लामो पुल बगाएको हो। पुल बगाएसँगै स्याङ्जा र गुल्मीको सड़क सम्पर्क विच्छेद भएको छ। उक्त पुल विक्रम सम्वत 2053 सालमा बनेको थियो। त्रिशुली नदीको बाढ़ीले कटान गरेपछि मुगलिन नारायणगढ़ सड़क खण्ड अन्तर्गत चितवनको सिमलतालमा सड़क भासिएको छ। लगातारको वर्षापछि त्रिशुली नदीमा आएको बाढ़ीले सिमलताल सड़कको तलतिरको भित्तो कटान गरेपछि भासिएको हो। सड़क डिभिजन भरतपुरका अनुसार त्रिशुली नदीले सड़कको तल्लो भाग कटान गर्दा सड़क लगभग आधा भाग भासिएको छ। सड़कको आधा भाग भासिएका कारण राजमार्ग एकतर्फी सञ्चालनमा रहेको सड़क डिभिजनले जनाएको छ। यसअघि त्रिशुलीको बाढ़ीले पृथ्वी राजमार्गको कृष्णभीर परेवाभीर लगायतमा पनि सड़क कटान गरेको थियो। उक्त स्थानमा नयाँ ट्र्याक निर्माण गरी सड़क सञ्चालनमा ल्याइएको छ। साझा यातायातले 5 वटा विद्युतीय माइक्रोबस किनेको छ। साझाले ललितपुर महानगरपालिकासँगको सहकार्यमा ती माइक्रोबस खरिद गरेको हो। साझाले 16 सीट क्षमताका माइक्रोबस किनेको हो। यी माइक्रोबस खरिदका लागि साझा र ललितपुर महानगर दुवैले लगानी गरेका छन्। यद्यपि रकम भने खुलाइएको छैन। साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले ललितपुर महानगरसँगको सहकार्यमा 5 वटा इलेक्ट्रिक माइक्रोबस किनिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार ती माइक्रोबस ललितपुर महानगरपालिका क्षेत्रभित्र सञ्चालन गर्ने गरी खरिद गरिएको हो। महानगरसँग समन्वय गरी रूटको टुंगो लगाइने पनि उहाँले बताउनु भएको छ। दशैं अघि नै ती माइक्रोबस सञ्चालनमा ल्याउने योजना रहेको उहाँको भनाई छ। साझाले स्वच्छ वातावरण मैत्री र किफायती सार्वजनिक यातायातमा जोड़ दिँदै विद्युतीय गाड़ीको प्रयोगलाई प्राथमिकतामा राखेको छ। कम्पनीले हाल उपत्यकामा 40 वटा विद्युतीय बस सञ्चालन गरिरहेको छ। विक्रम सम्वत 2018 स्थापना भएको साझाले हाल काठमाडौँ उपत्यका सहित उपत्यका बाहिर म्याग्दी बागलुङ पोखरा लगायत स्थानहरूमा लामो दूरीको बस सेवा पनि प्रदान गर्दै आएको छ। साझा यातायातमा संघीय सरकार काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका सहितको लगानी छ। नारायणी नदीको बहाव उच्च भएपछि पुलमा ठूला गाड़ीको सञ्चालनमा रोक लगाइएको छ। नदीमा पानीको सतह बढ़ेपछि चितवन र नवलपरासी बर्दघाटदेखि सुस्तापूर्व जोड्ने पूर्व पश्चिम राजमार्गको नारायणी पुलमाथि ठूला गाड़ी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको हो। हिजो दिउँसो केही समयका लागि पुलमा पूर्ण रूपमा गाड़ी सञ्चालनमा रोक लगाइएकोमा अहिले मोटरसाइकल लगायत साना गाड़ीहरूलाई छोड़िएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभएको छ। पुल पुरानो भएको र अत्यधिक हल्लिएपछि गाड़ीहरूको प्रवेश पूर्ण रूपमा रोक लगाइएको उहाँले बताउनुभयो। सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पुलमाथि रोकिएर पैदल यात्रीलाई तस्वीर श्रव्य दृश्य सामग्री खिच्न समेत रोक लगाइएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभएको छ। उहाँका अनुसार नवलपुरबाट चितवनतर्फ जाने मोटरसाइकल बाहेकका गाड़ीहरूलाई गैंडाकोटमा र नवलपुरतर्फ आउने गाड़ीहरूलाई चितवनको नारायणघाटमा रोकिएको छ। नदीमा पानीको बहाव घटेपछि गाड़ीहरूलाई पूर्ण रूपमा सञ्चालन गर्न दिइने उहाँको भनाई छ। देवघाट स्थित जलमापन केन्द्रका अनुसार हिजो दिउँसो 1:50 जाँदासम्म नारायणी नदीमा पानीको सतह 10.91 मिटर पुगेको थियो। नदीमा पानीको बहाव बढ़ने क्रममा रहेको पनि केन्द्रले जनाएको छ। केन्द्रमा 7.3 मिटर पानीको सतहलाई चेतावनीको तह र 9 मिटरलाई खतराको तह
मानिन्छ। नारायणीमा पानीको बहाव बढ़दै गएपछि गैंडाकोट कावासोती मध्यविन्दु नगरपालिका र

यिनै त्रिवेणी गाउँपालिकामा पर्ने नारायणी नदी तटीय क्षेत्रका बस्तीहरू डुबानमा परेका छन्। गत भदौ 10 गते विनाशकारी बाढ़ीका कारण क्षति भएका गाड़ीका साथै अन्य सम्पत्तिको विवरण अनलाइनबाटै भर्न सकिने भएको छ। यसका लागि जिल्ला प्रहरी कार्यालय रसुवा, नुवाकोट र धादिङले अनलाइनबाटै फार्म भर्न सकिने व्यवस्था गरेका छन्। रसुवा जिल्लामा आएको विनाशकारी बाढ़ीको कारण क्षति पुगेको गाड़ी तथा धन सम्पत्तिको सम्बन्धमा विवरण संकलन गरी कानून बमोजिम कार्यहरूको लागि विवरण यकिन गर्नु परेको र हालको मौसम र यातायातको असहजतालाई मध्यनजर गरी हाललाई अनलाइनबाटै विवरण संकलन गर्ने प्रयोजनको लागि बाढ़ीबाट क्षति पुगेको गाड़ी, घर, व्यवसाय, जग्गा तथा आयोजना ठेक्काहरूको विवरण क्यूआर कोड स्क्यान गरी विवरण दर्ता गराउन अनुरोध पनि गरिएको छ। सड़क अवरूद्ध भएको र प्रतिकूल मौसमका कारण नागरिकहरू प्रत्यक्ष रूपमा प्रहरी कार्यालयसम्म पुग्न कठिन भएकाले घरमै बसेर क्यूआर कोड स्क्यान गरी वा उपलब्ध गराइएको अनलाइन फारमको लिंक मार्फत विवरण भर्न सकिने व्यवस्था मिलाइएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाले बाढ़ीबाट क्षति पुगेका गाड़ी, घर, व्यवसाय, जग्गा, जमीन तथा विभिन्न विकास आयोजना एवं ठेक्कापट्टाको छुट्टा छुट्टै विवरण दर्ता गर्न दुईवटा गुगल फर्म जारी गरेको छ। थप विवरण वा सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारीको नम्बर 98512 82380 सम्पर्क राख्न समेत आग्रह गरिएको छ। यसै गरी जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारीको मोबाइल नम्बर 98512 298 60 पनि सम्पर्क गर्न सकिने बताइएको छ। विगत केही दिनको अविरल वर्षा र त्यसपछि आएको बाढ़ीका कारण देशका विभिन्न राजमार्ग तथा स्थानीय सड़क खण्डमा रहेका पक्की पुल र तिनका पहुँच सड़कमा व्यापक क्षति पुगेको छ। सड़क विभाग अन्तर्गतको पुल महाशाखा प्रमुख एवं सुपरिन्टेण्डेण्ट इन्जिनियर ललिजन खनालले बाढ़ीको कारण कतिपय ठाउँमा पुलको मुख्य संरचना नै जगैदेखि भत्किएको वा पूर्ण रूपमा नष्ट भए पनि सम्पूर्ण विवरण हालसम्म आइ नसकेको बताउनु भएको छ। यद्यपि धेरैजसो स्थानमा नदीको बहाव बढ़ेर पुल जोड़ने पहुँच सड़क बगाएको, भासिएको वा कटान गरेको खबरहरू प्राप्त भइरहेको पनि उहाँले बताउनु भएको छ। काठमाडौँ उपत्यकाभित्र जड़ीबुटी र काँडाघारी क्षेत्र जोड़ने मनोहरा पुलको पहुँच सड़कमा बाढ़ीका कारण क्षति पुगेको छ। सड़कको छेउमा रहेको ढलको युम पाइप बाढ़ीको बहावले हानेर ग्याबिन वाल ढलाएपछि पहुँच सड़क भासिएको हो। यद्यपि पुलको मुख्य संरचना भने सुरक्षित रहेको उहाँले बताउनु भएको छ। उक्त स्थानमा अहिले पनि विभागको टोली पुगेर निरीक्षण गरिरहेको र भोलिदेखि नै मरमत तथा पुननिर्माणको काम तीव्र गतिमा शुरू गरिने उहाँले बताउनु भएको छ। कालीगण्डकी कोरिडोर र राजमार्गका पुलहरूमा परेको प्रभाव पनि त्यस्तै छ। कालीगण्डकी नदीमा आएको भीषण बाढ़ीका कारण त्यस क्षेत्रका कम्तीमा तीनवटा प्रमुख पुलका पहुँच सड़कमा ठूलो क्षति पुगेको छ। म्याग्दी जिल्लाको पोखरे बगर स्थित कालीगण्डकी नदीमा निर्मित पक्की पुलको पहुँच सड़क बाढ़ीले बगाएको छ। त्यसै गरी तनहुँ र नवलपरासी बर्दघाट सुस्ता पूर्व जोड्ने डेढ़ गाउँ स्थित कालीगण्डकी पुलको पहुँच सड़क समेत बाढ़ीको कटानका कारण बगेको छ। पोखरा बागलुङ राजमार्ग अन्तर्गत मालढुङ्गाबाट बेनी जाने सड़क खण्डमा रहेको घाटखोलाको दास पुलको पहुँच सड़क पनि बाढ़ीले बगाएपछि गाड़ी आवागमन ठप्प बनेको छ। निरन्तरको वर्षा, बाढ़ी र पहिरोका कारण देशका विभिन्न भागमा सड़क सञ्जाल विच्छेद भएकाले सड़क विभागका इन्जिनियर तथा प्राविधिकहरू प्रत्यक्ष रूपमा घटनास्थलमा पुग्न गाह्रो भइरहेको पनि बताइएको छ। बाटो अवरूद्ध भएका कारण प्राविधिक टोली पुग्न नसक्दा क्षतिको अन्तिम र पूर्ण विवरण आउन केही समय लाग्ने बताइएको छ। सड़क विभागले हाल उपलब्ध भएसम्मका स्थानीय प्राविधिक तथा खटिएका टोली मार्फत क्षतिको विवरण संकलन गरिरहेको र केही समयपछि ती अवरूद्ध पहुँच सड़कहरू मरमत गरी यातायात सञ्चालनमा ल्याउने तयारी गरिरहेको पनि बताइएको छ। सुदूरपश्चिम प्रदेशका डडेलधुरा, दार्चुला र अछाममा सार्वजनिक यातायात अवरूद्ध बनेको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दार्चुला र डडेलधुरामा यातायात पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालयहरूले सार्वजनिक सूचना जारी गरेर यातायात सञ्चालनमा रोक लगाएका हुन्। लगातारको वर्षाका कारण यात्रामा जोखिम रहेको भन्दै यातायात सञ्चालनमा रोक लगाइएको हो। अछामको चौखुट्टे र साफेको बीच क्षेत्रमा सड़क भासिएका कारण यातायात अवरूद्ध छ। चौरपाटी गाउँपालिका 6 दुनी स्थित पहलमानसिंह स्वार राजमार्ग 20 मीटर भासिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। अछाम सदरमुकाम मंगलसेनदेखि रामरोशन जोड़ने भित्री सड़क समेत भाटवाड़ा क्षेत्रमा पहिरोका कारण अवरूद्ध छ। पहिरो हटाउने काम जारी रहेको अछाम प्रहरीले जनाएको छ। डोटीमा पनि सड़क भासिएको छ। जिल्लाको शिखर नगरपालिका 3 को रामपुर क्षेत्रमा डिपायल डडेलधुरा सड़क भासिएको हो।
दार्चुला महाकाली राजमार्ग अवरूद्ध छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अवरूद्ध महाकाली राजमार्गमा मरमतको काम हुँदैछ। दिउँसो 12 बजेसम्म मरमतको काम सकिने र गाड़ी सञ्चालन गरिने प्रहरीले बताएको छ। बाजुराको कोल्टी क्षेत्रमा सड़क अवरूद्ध रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौं। भर्खरै मैले ट्राफिक अपडेट र सड़क र सवारी सम्बन्धी केही समाचार प्रस्तुत गरे। कार्यक्रममा अब केही बेरमा जलवायु परिवर्तन र वातावरण संरक्षणको मुख्य अभियान सहित विश्व साइकल यात्रामा निस्कनुभएका साइकल यात्री शुभ प्रसाद शर्मासँग गरिएको कुराकानीको साथमा आउँछु। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

हरेक टाटा जेन्युइन पार्ट टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट्स खरिद गर्दा 2081290 र 2081295 कन्ट्री कोड भएको मात्रै खरिद गर्न

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाईँ सुन्दै हुनुहुन्छ श्रीप्रदी टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारी हामीलाई काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com का साथै उज्यालो एपबाट पनि सुनिरहनु भएको छ। भर्खरै हामीले एउटा गीत सुनेका थियौं स्रष्टा सुशान्त केसीको सृजना यो गीतमा रहेको थियो। कार्यक्रममा अब पालो जलवायु परिवर्तन र वातावरण संरक्षणको मुख्य अभियान सहित विश्व साइकल यात्रामा निस्कनुभएका साइकल यात्री शुभ प्रसाद शर्मासँग गरिएको कुराकानीको उहाँलाई हाम्रो प्रश्न थियो।
2: एक्लै जाँदै हुनुहुन्छ, एक्लै यात्रा गर्दाखेरि धेरै व्यक्तिहरूसँग सम्पर्कमा बस्नुपर्ने हुन सक्छ, ती निरन्तर सम्पर्कको लागि चाहिँ यहाँले के प्रयोग गर्दै हुनुहुन्छ?
3: निरन्तर सम्पर्कमा प्रयोग जानलाई त मैले सम्बन्ध सोसियल मिडियाहरू नै युज गर्ने हो। सोसियल मिडियामा फेसबुक, त्यसपछि इन्स्टाग्राम, टिकटक होइन, अनि युट्युब च्यानलहरू गर्ने, त्योदेखि बाहेकका अब अन्य मेरो विचारमा अब द्रुततर रूपमा चाहिँ एआईको चाहिँ प्रयोग भइरहेछ अहिले, भनेपछि त्यो एआईको सपोर्ट पनि लिनैपर्ने हुन्छ। मलाई लाग्छ अगाडि भन्दा अब सजिलो पनि हुन्छन् अलिकति, त्यो कारणले गर्दाखेरि यी सबै सोसियल मिडियाहरूको सहयोग त लिन्छु नै मैले। त्योदेखि बाहेक मैले खास एकजना कसैलाई चाहिँ मिडिया पार्टनर बनाउन खोजिरहेको छु, त्यो जरुरी पनि छ। त्यसलाई चाहिँ पठाएको मैले भिडियो अडियोहरू सबै चाहिँ एडिट गरेर अलिकति त्यसलाई चाहिँ आकर्षक रूपमा चाहिँ आओस्, र दुईटै चिज किनभने साइकल यात्रा अभियान छ, यो यात्रा पनि गरिरहनु पर्यो, अभियान पनि सञ्चालन गरिरहनु पर्यो, भने त्यो दुईवटालाई सपोर्ट हुने हिसाबले चाहिँ होस् भनेको निम्ति मैले खोजिरहेको छु। केही इस्यु पनि देखिनु भएको छ।
2: अब यहाँले यो कुराकानीमा बारम्बार भन्दै आउनु भएको एआईको प्रयोग भनिराख्नु भएको छ, आफै फेरि जलवायु परिवर्तनका कारणले गर्दाखेरि वृक्षारोपण गर्दै हिँड्ने अथवा यो वातावरण संरक्षणको लागि हिँड्ने भनिराख्दाखेरि, अहिले पछिल्लो समयमा फेरि विभिन्न सञ्चार माध्यमहरूमा समाचारमा हामीले हेर्दाखेरि एआईका कारणले गर्दाखेरि जलवायु परिवर्तनमा चाहिँ ठूलो चाप परेको छ भनिएको छ, यसलाई कसरी हेर्नुहुन्छ?
3: यो चाहिँ अब अलिकति एकदम गहकिलो प्रश्न आयो है, किनभनेदेखि इदो हो वास्तवमा, जस्तै भनौँ न मैले जुन माध्यम भनिरहेको छु साइकल जति बेला निर्माण हुन्छ त्यति बेला त त्यसले पनि त एक प्रकारको चाहिँ इमिसन त गर्छ होइन, भनेपछि त्यो त एकदम मुक्त वातावरण जति मैत्री भने बनेपछिको अवस्थामा मात्रै हो, बन जति बेला निर्माण हुँदैन साइकल त्यति बेला त त्यसले त त्यो उत्सर्जन त गर्छ त, फेरि भनेपछि साइकल चढ्ने कि नचढ्ने भन्ने प्रश्न पनि आउला। अब रहेको कुरा एआईको जुन प्रयोग छ डेटा स्टोरको निमित्त, एआईकै प्रयोगको निमित्त पनि त्यो डेटा स्टोरको निमित्त अत्याधिक रूपमा पानी खपत हुने र त्यसले वातावरण त पक्कै पनि त्यो त्यसले त्यो ग्लोबल वार्मिङलाई त बढाउँछ, त्यसमा त कुनै शंकै छैन। तर कुनै पनि चिजको आफैमा सकारात्मक र नकारात्मक दुइटै पाटाहरू हुन्छन्, त्यसको सहयोगले एकपटक त हो त्यो बनाउँदाखेरि त्यो लाग्छ नै, तर त्यसैको सहयोगले फेरि अर्को पटक चाहिँ त्यो किनभने त्यो अब यो यत्रो ब्रह्माण्डको सबै मानिसहरूको चाहिँ लिएर चाहिँ धेरै से धेरै मानिसहरूको लिएर बनिरहेछ, अब सिङ्गो मानिसकै लिएर बन्ने पनि परिकल्पना पनि भइरहेछ, लगभग अन्तिम तयारीतिर पुगेछ, भनेपछि अब आखिर त सबै चिज सोचले नै गर्ने हो, भनेपछि नयाँ नयाँ उपायहरू पनि पक्कै निक्लिन्छ भन्ने मेरो चाहिँ अपेक्षा हो। तसर्थ अहिलेको निमित्त जस्तै यात्राको क्रममा मैले हवाईजहाज लिनुपर्छ, हवाईजहाज के इन्धनले चल्छ त, त्यो पनि त्यो वास्तवमा भन्यो भने यो क्लाइमेट चेन्जसँग त त्यसले पनि असम्बन्ध

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुब लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मनाङको तातापानी क्षेत्रमा थुनिएको मर्स्याङदी नदी सामान्य रूपमा खुल्यो, हिम पहिरोमा बेपत्ता भएका 14 जनाको खोजी जारी।
0: पूर्व प्रधान न्यायाधीश जबरा पक्राउको विषयमा विपक्षी दलहरूको आपत्ति, सुरक्षा थ्रेटको नाममा नौटंकी गरिएको आरोप।
1: अर्थमन्त्री वाग्ले र एसियाली पूर्वाधार लगानी बैंकी अध्यक्ष जीआईई बीच भेटवार्ता, भटिकोशी बाढ़ी पछिको पुनर्निर्माणमा सघाउने जीआईईको प्रतिबद्धता।
0: बेलायतको आरएएफ फेयरफोर्ड विमानस्थल नजिक आतंकवादी गतिविधिको आशंका, 5 जना पक्राउ, बढ़ाइयो सुरक्षा।
1: र यूईएफए नेशन्स लीगमा पोर्चुगलको लगातार दोस्रो जीत, नर्वे ग्रीसँग पराजित।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। मनाङको घट्टे खोलामा आएको लेदो सहितको ढुङ्गा गिट्टी बालुवा थुप्रिएर तातो पानी क्षेत्रमा थुनिएको मर्स्याङदी नदी सामान्य रूपमा बग्न थालेको छ। नदी थुनिएर बनेको तालबाट आंशिक रूपमा पानी बग्न थालेको प्रहरीले बताएको छ। नासो गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेका अनुसार 4 दिनको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्युत, टेलिफोन र सड़क सञ्जाल अवरूद्ध भएको छ। उहाँका अनुसार बाढ़ी आउने क्रम घटेपछि नेपाली सेनाको ब्यारेक, सामुदायिक भवन लगायतका सार्वजनिक भवन र स्थलमा आश्रय लिएका स्थानीयवासी आज बिहानै आफ्नो घर तथा गाउँमा भएको क्षतिबारे जानकारी लिन थालेका छन्। प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले थुनिएको मर्स्याङदी नदीको पानीको बहाव क्रमशः खुल्दै गएको बताउनुभयो। त्यस क्षेत्रमा सड़क सम्पर्क विच्छेद भएकाले एक्सकाभेटर लगेर पानीको बहावलाई सुचारू गर्ने सन्दर्भमा छलफल भइरहेको बताउनुभयो।

0: बाढ़ीले लमजुङ र मनाङको सीमा क्षेत्र रहेको ताल बजारमा क्षति पुर्याएको छ। निरन्तरको वर्षाका कारण ठाडो खोला र खट्टे खोलाको बाढ़ीले त्यस क्षेत्रमा कटान गरी घर पुल सड़कमा क्षति पुर्याएको छ। यसैबीच मनाङको सदरमुकाम चामे आसपासका स्थानीय खोलामा बाढ़ी र मर्स्याङ्गी नदी थुनिएपछि जंगल ओडार सामुदायिक वन भवन ब्यारेकमा रात बिताएका चामेवासी घर फर्किरहेका छन्। बिहान मौसम खोलेसँगै उनीहरू घर फर्कने क्रम रहेको प्रहरीले बताएको छ। ठाडो खोला र खट्टे खोलामा बाढ़ी आएर कटान तथा घर पुल सड़कमा क्षति पुर्याएको थियो। साँझ ठाडो खोलामा पहिरो खसेर आएको लेदो र हिलोले मर्स्याङ्गी नदी थुनिँदा स्थानीय त्रसित भई प्रहरी र सेनाको सहयोगमा सुरक्षित स्थानमा गएका थिए।
1: मनाङको हिमलुङ हिमालमा खसेको हिम पहिरो मा परि सम्पर्कविहीन भएकाहरूको खोजी जारी छ। आज पनि बिहानैदेखि तीनजनाको टोली हेलिकप्टर मार्फत खोजीमा जुटेको मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। पहिरोमा परि 27 जना सम्पर्कविहीन भएका थिए। त्यसमध्ये 11 जना सम्पर्कमा आइसकेका छन्। उनीहरू हिँडेर आफै फु गाउँ आइपुगेका हुन्। 2 जनाको शव फेला परेको छ भने 14 जना अझै पनि सम्पर्कविहीन रहेकोले खोजी कार्य भइरहेको छ। अहिले ती शव काठमाडौँ ल्याएर पोस्टमार्टमको लागि त्रिभुवन सेचन अस्पताल महाराजगंजमा राखिएको छ। हराइरहेकाहरूको खोजीमा अनुभवी गाइडहरू पठाइएको र मौसम पनि खुलेकोले आज समस्या नपर्न सक्ने उहाँले बताउनुभयो। नार्पा भूमि गाउँपालिका वड़ा नम्बर 5 को 7126 मिटर अग्लो हिमलुङ हिमालमा हिजो हिम पहिरो खसेको थियो।
0: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरी छाड़िएको विषयमा सांसदहरूले प्रश्न उठाएका छन्। जारी प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले जबराको पक्राउ र रिहाईको विषयमा यथार्थपरक विषय जानकारी गराउन माग गरेका छन्। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गर्ने र भोलिपल्टै छाड्ने सरकारी कार्यशैलीप्रति कड़ा आपत्ति जनाउँदै केटाकेटी खेलको संज्ञा दिनुभएको छ। पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गर्ने अनि भोलिपल्टै छोड्ने यो पक्राउ हो कि केटाकेटी खेल्ने खेल हो उहाँको प्रश्न थियो। राईले सरकारका यस्ता गम्भीर विषयमा नौटंकी गर्न छोड्नुपर्ने बताउनुभयो। राज्य संयन्त्रले कुनै पनि व्यक्तिलाई पक्राउ गर्दा त्यसको आधार र गम्भीरता पुष्टि हुनुपर्नेमा उहाँको जोड़ थियो। यस्तै सांसद भरत गिरीले पनि पूर्व प्रधान न्यायाधीश जबराको पक्राउबारे यथार्थ जानकारी गराउन माग गर्नुभएको छ। सुरक्षा थ्रेट भएको भए सुरक्षा प्रदान गरिनुपर्नेमा पक्राउ गरेर सरकारले गलत हरकत देखाएको उहाँको भनाई छ। यो घटनाले सरकारको गतिविधिमा गम्भीर प्रश्न उठाएको भन्दै वास्तविकता ल्याउन ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले पश्चिम नेपालका विभिन्न क्षेत्रमा आएको बाढ़ी पहिरोका कारण पीड़ित भएकाहरूको उद्धार र राहतका लागि सरकारले समयमा काम गर्न नसकेको भन्दै तत्काल कदम चाल्न ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकमा आज विभिन्न विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची छ। दिउँसो सभा 1 बजे बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।
1: एसियाली पूर्वाधार लगानी बैंक एआईआईबीको गवर्नर परिषदको 11 वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री डाक्टर स्वर्ण मुआगले र बैंकी अध्यक्ष जो जीआई बीच भेटवार्ता भएको छ। कतारको राजधानी दोहामा भएको उक्त भेटमा अर्थमन्त्री डाक्टर वाग्लेले नेपालमा एआईआईबीको लगानी विस्तार प्राकृतिक विपत्तिपछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंकीय अध्यक्ष जीआईईलाई आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा एआईबीकी अध्यक्ष जीआईईले हालै भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण नेपालले भोग्नु परेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो संवेदना प्रकट गर्नुभयो। उहाँले विपत्पछिको पुनर्निर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। अध्यक्ष जीआईईले बैंकले प्रोजेक्ट प्रिपरेशन स्पेशलाइज्ड फण्ड मार्फत परियोजना तयारीको लागि अनुदान सहायता उपलब्ध गराउने बताउनुभयो। साथै स्पेशलाइज्ड फण्ड विण्डो अन्तर्गतको अनुदान प्रयोग गरी एआईआईबीले नेपाललाई दिने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने विचार व्यक्त गर्नुभएको थियो। अर्थमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार एआईआईबीको संस्थापक सदस्य राष्ट्र नेपालको आर्थिक विकासमा थप सहकारी गर्दै अगाडि बढ़ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहायता अन्तर्गत हरित ऊर्जा सीमापार विद्युत प्रसारण लाइन सड़क पूर्वाधार र डिजिटल पूर्वाधारको विकासमा बैंकको आफ्नै स्रोतका साथै अन्य दात्री निकायको स्रोत समेत परिचालन गरिदिन आग्रह गर्नुभएको छ। छलफलकै क्रममा अर्थमन्त्री डाक्टर वाग्लेले अध्यक्ष जीआईईलाई सन् 2026 भित्रै नेपाल भ्रमणको लागि निमन्त्रणा समेत दिनुभएको छ।
0: जड़ीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीले विभिन्न माग राख्दै एक हप्तादेखि धरना जारी राखेका छन्। नेपाल सरकारको पूर्ण स्वामित्व रहेको यो कम्पनीका कर्मचारीले श्रम अदालतबाट 2081 जेठ 31 भएको फैसला अनुसार सेवा सुविधा माग गर्दै धरना थालेका हुन्। श्रम अदालतले यस कम्पनीका श्रमिकलाई श्रम ऐन 2074 सामाजिक सुरक्षा ऐन 2075 तोके अनुसार सेवा सुविधा उपलब्ध गराउन आदेश दिएको थियो। कर्मचारीका अनुसार अहिले संस्थाले न्यूनतम पारिश्रमिक बाहेक अरू कुनै पनि सुविधा दिएको छैन। परिचय पत्र समेत नपाएको र चाडबाड खर्च सुत्केरी स्याहार प्रसूति विदा लगायत समेत नपाएको कर्मचारीको गुनासो छ। उनीहरूले केन्द्रीय कार्यालय कोटेश्वर लगायतका अन्य शाखा कार्यालयमा गत सोमबारदेखि धरना गरिरहेका छन्। संचालक समिति र व्यवस्थापनसँग पटक पटक माग पूरा गर्न आग्रह गरे पनि व्यवस्था गरेको उनीहरू गुनासो छ। केन्द्रीय कार्यालयसँगै बारा तारामडी तारागढ़ी सुनसरी तरहरा सहित सबै कार्यालयमा कर्मचारीले धरना दिइरहेका छन्। साथै कर्मचारीले यसमा तालुक मन्त्रालय कृषि तथा पर्यावरण मन्त्रालय युवा श्रम तथा रोजगार मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा समेत पत्राचार गरिएको भए पनि कानून अनुसार पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै आन्दोलन र धरना दिइरहेका हुन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार सूचनामा, विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। प्रत्येक वर्ष सेप्टेम्बर 28 दिन यो दिवस मनाउने गरिन्छ। सन् 2019 अक्टोबर 15 संयुक्त राष्ट्रसंघको महासभाको 74 सत्रले यो दिवस मनाउने निर्णय गरेको थियो। संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को सिफारिश र विश्वमा लोकतन्त्रको लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखी संयुक्त राष्ट्रसंघको महासभाले यो ऐतिहासिक निर्णय गरेको हो। विश्वभर सूचनाको हकलाई सर्वसाधारण नागरिकका बीचमा पुर्याउने उद्देश्यसहित विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइँदै आएको राष्ट्रिय सूचना आयोगले जनाएको छ। नेपालको संविधानको धारा 27 सूचनाको हक सम्बन्धी ऐन 2064, नियमावली 2065, कार्यविधि एवं निर्देशिका समेत बनिसक्दा पनि तीनै तहको सरकारले सूचनाको हकको विषयलाई आफ्नो बजेट नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेर लैजाने वातावरण अझै नबनेको नेपाल पत्रकार महासंघको भनाई छ। सूचना आयोग अहिले नेतृत्वविहीन छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। बेलायतमा अमेरिकी वायुसेनाको गतिविधि हुने रोयल एयरफोर्स अर्थात आरएएफ फेयरफोर्ड विमानस्थल नजिक 5 पक्राउ परेका छन्। विमानस्थलतर्फ जाँदै गरेका 3 शंकास्पद सवारी साधन देखिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूले आतंकवादी गतिविधिको तयारी गरेको र विस्फोटक पदार्थ सम्बन्धी अपराध गरेको आशंका गरिएको छ। सुरक्षाका कारण विमानस्थल नजिकैको वेलफोर्ड गाउँका दर्जनौ घर खाली गराइएको थियो। स्थानीय बासिन्दालाई रातभर घर फर्कन दिइएन। अहिले पनि अवस्था नियन्त्रणमा रहेको प्रहरीले बताएको छ। बेलायती सेनाको विस्फोटक पदार्थ निष्क्रिय पार्ने टोलीले घटनास्थलमा रहेका सवारी साधनको जाँच गरिरहेको छ। घटनाको अनुसन्धान आतंकवाद विरोधी प्रहरीले गरिरहेको छ। विमानस्थल वरिपरि करिब 400 मिटरको सुरक्षा घेरा बनाइएको छ। आरएएफ फेयरफोर्ड बेलायतमा रहेको सैन्य विमानस्थल हो, जहाँ अमेरिकी वायुसेनाका गतिविधि पनि हुने गरेका छन्। यही कारण घटनापछि विमानस्थलमा सुरक्षा सतर्कता थप बढ़ाइएको छ। बेलायती अधिकारीहरूले अमेरिकी रक्षा अधिकारीसँग घटनाबारे समन्वय गरिरहेको बताएका छन्। प्रहरीले पक्राउ परेकाहरू र घटना सम्बन्धी थप विवरण सार्वजनिक गरेको छैन। अनुसन्धान र सुरक्षा कार्यवाही जारी छ।
1: र अब खेल समाचार। युईएफए नेशन्स लीग अन्तर्गत दोस्रो चरणको खेलमा पोर्चुगलले नर्वेलाई 2-1 पराजित गर्दै लगातार दोस्रो जीत दर्ता गरेको छ। उल्लेभाल स्टेडियममा भएको खेलमा पोर्चुगलले 17 मिनटमा जोआओ फेलिक्सको गोलबाट अग्रता लिएको थियो। पेट्रो नेटोको कम कटब्याकमा फेलिक्सले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेका थिए। दोस्रो हाफको 6 मिनटमा अर्लिङ हल्याण्डले नर्वेलाई बराबरीमा फर्काए, तर त्यसको 3 मिनटपछि नर्वेका गोलरक्षक ओर्जान नालान्टको पास गोनका लो रामोसले बीचमै खोज्दै गोल गरेपछि पोर्चुगलले पुनः अग्रता लियो। नर्वेले त्यसपछि लगातार आक्रमण गरे पनि पोर्चुगलका गोलरक्षक डियोगो कोस्टाले उत्कृष्ट प्रदर्शन गर्दै पाँच महत्वपूर्ण बचाव गरे। रामोसको अर्को गोल अफसाइडका कारण रद्द भयो भने राफाएल लियाओको प्रहार क्रस बारमा लागेर फर्किएको थियो। अन्य खेलमा जर्मनी ग्रीससँग 1-0 पराजित भयो। नेदरल्याण्डसले सर्बियालाई 2-1 तथा डेनमार्कले वेल्सलाई 2-0 हराए। लीग बीमा अस्ट्रियाले कोसोभो तथा रिपब्लिक अफ आयरल्याण्डले इजरायललाई पराजित गरे। लीग डीमा जिब्राल्टर एल्डोरा गोलरहित बराबरीमा रोकिँदा लिथुआनिया र अजरबैजानले 1-1 गोलको बराबरी खेलेका छन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: मनाङको तातोपानी क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी सामान्य रूपमा खुल्यो। हिम पहिरोमा बेपत्ता भएका 14 जनाको खोजी जारी।
0: पूर्व प्रधान न्यायाधीश जबरा पक्राउको विषयमा विपक्षी दलहरूको आपत्ति। सुरक्षा थ्रेटको नाममा नौटंकी गरिएको आरोप।
1: अर्थमन्त्री वाग्ले र एसियाली पूर्वाधार लगानी बैंकी अध्यक्ष जीआईई बीच भेटवार्ता। भोटेकोसी बाढ़ीपछिको पुनर्निर्माणमा सघाउने जीआईईको प्रतिबद्धता।
0: बेलायतको आरएएफ एयरपोर्ट विमानस्थल नजिक आतंकवादी गतिविधिको आशंका। 5 जना पक्राउ, बढ़ाइयो सुरक्षा।
1: र यूईएफए नेशन्स लीगमा पोर्चुगलको लगातार दोस्रो जीत, नर्वे ग्रीससँग पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो।

Twist to speed up. Twist to slow down. The 2025 Ather 450.

कपाल छरेर हैरान हुनुहुन्छ? अब अप्नाउनुहोस् नयाँ तरिका, प्राकृतिक रोजमेरी र कोकोनट मिल्कको गुणले भरिपूर्ण नयाँ प्यारासुट नेचुरल स्याम्पू विथ रोजमेरी प्रयोग गर्नुहोस्। अब कपाल झर्ने समस्या 93% सम्म कम।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठिक 3 बज्यो।
2: It's 3 p.m.
3: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: जबरा पक्राउ प्रकरणमा विपक्षीद्वारा संसदमा कड़ा आपत्ति, विपद सम्बन्धी संसदीय विशेष समिति सभापतिको निर्वाचन पर्से हुने।
0: चाँड पर्वमा यात्रा सहज र सुरक्षित बनाउन संसदीय समितिको निर्देशन। बाढ़ीले बिग्रिएका सड़क तत्काल मरमत गर्न व्यवसायीको माग।
1: संवैधानिक इजलास चयन गोला प्रक्रियाबाट गर्न बारको माग। दुर्गा प्रसाई फेरि पक्राउ।
0: अमेरिकाले इरानको युद्ध विराम प्रस्ताव अस्वीकार गरेसँगै तेलको मूल्य बढ़्यो। युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया सन्तुष्ट।
1: र वर्षाले खेल रद्द भएपछि भारत र पाकिस्तान एसियन गेम्सको सेमी फाइनलमा प्रवेश।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरी छाड़िएको विषयमा विपक्षी दलका सांसदहरूले सरकारप्रति प्रश्न उठाएका छन्। आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दल नेकपा एमाले पूर्व प्रधान न्यायाधीश जबराको गिरफ्तारीलाई सरकारको राज्य आतंक र बर्बर नमूना भएको बताएको छ। बैठकको आकस्मिक समयमा एमाले प्रमुख सचेतक एन बहादुर महरले पूर्व प्रधान न्यायाधीश जबरालाई घरबाटै पक्राउ गरिएको घटनाप्रति असन्तुष्टि जनाउँदै मध्यरातमा अपहरण शैलीमा पक्राउ गरेर राज्य आतंक र बर्बर नमूना प्रस्तुत गरेको आरोप लगाउनुभयो। उहाँले लोकतन्त्रमा कोही पनि कानून भन्दा माथि नहुने भन्दै कसैले कानून उल्लंघन गरेको भए तथ्य र प्रमाणका आधारमा अभियोग लगाएर कानूनी दायरामा ल्याउनु पर्ने बताउनुभयो।
4: बिना कसुर बिना अभियोग चाहिँ चोलेन्द्र शमशेर जनको जंगबहादुर राणालाई यो सरकारले पक्राउ गरेको छ। हामी चाहन्छौ, हामी भन्न चाहन्छौ सरकारलाई, कानून भन्दा र प्रश्न भन्दा माथि लोकतन्त्रमा कोही पनि हुँदैन, कोही पनि छैन। र यदि कोही मान्छेले कानून हातमा लिने, कानून मिच्ने काम गरेको छ भने जोसुकै मान्छेलाई पनि त्यो अभियोग लगाएर तथ्य र प्रमाणका आधारमा पक्राउ गरिनुपर्छ र राज्य कानूनको दायरामा ल्याउनुपर्छ। हामी यसमा सहमत छौं। तर सरकारले पटक पटक पूर्वाग्रहका आधारमा, प्रतिशोधका आधारमा, उसको विरोध गरेका आधारमा सरकारले मान्छेहरूलाई तर्साउने, धम्काउने, पक्राउ गर्ने र हुर्मत लिने काम गरिरहेको छ।
0: यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले पूर्व प्रधान न्यायाधीश जबराको पक्राउ र रिहाई प्रकरणले देशमा गैर कानूनी राज्यको अभ्यास भइरहेको देखाएको आरोप लगाउनुभयो।
5: आज पूर्व प्रधान न्यायाधीशलाई पनि मध्यरातमै गिरफ्तार गरियो र 12 घण्टा नबित्दै बिना कारण उहाँलाई छोडियो। 12 घण्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेड के हो र को हो त्यो सुरक्षा थ्रेड? म भन्न चाहन्छु, कतै सरकारी जेन्जीकै सुरक्षा थ्रेड त होइन। के खाएपछि मध्यरातमा जोस आउँछ र मध्याहमा होस आउँछ? सरकारले यसको जवाफ नेपाली जनतालाई दिनुपर्छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद भरत गिरीले सरकारले राज्य आतंक सिर्जना गरेको आरोप लगाउनुभयो। उहाँले जबरा पक्राउ प्रकरणमा सरकारले बाटो बिराएको समेत टिप्पणी गर्नुभयो।
6: सरकारका यी हरकतहरूको बारेमा यसो देख्दै जाँदाखेरि अहिले फेरि के भने सरकार किन बाटो बिराइरहेको छ? सरकारले गर्नुपर्ने कामहरू धेरै गर्छु भनेर बाचाहरू बाँधेका थिए, ती बाचाहरूको बारेमा चाहिँ कुनै ध्यान र कुनै किसिमको त्यसमा एउटा सोच अगाडि बढ़िरहेको छैन।
0: यस्तै श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गर्ने र भोलिपल्टै छाड्ने सरकारी शैलीप्रति कड़ा आपत्ति जनाउँदै केटाकेटी खेलको संज्ञा दिनुभएको छ।
7: केटाकेटी खेले जस्तो र लुकी छिपी गरे जस्तो पार गतिविधि भइरहेको छ कि घरि भरत दाल पक्रो छोडो, घरि चोलेन्द्र शमशेर पक्रो छोडो। कम्तीमा विषय गम्भीर छ भने सिरियसली लाग्नु होला, नभएदेखि कुन हिसाबबाट सरकारले यो गतिविधि गरिरहेको छ।
1: प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचन पर्सि हुने भएको छ। आज प्रतिनिधि सभाको बैठकमा सभामुख डीपी अर्यालले प्रतिनिधि सभा नियमावली 2079 नियम 176 बमोजिम असोज 14 गते दिउँसो 2 बजे सभापति निर्वाचनको समय तोकिएको जानकारी गराउनु भएको हो। यसअघि असोज 5 गतेको बैठकले जलवायु परिवर्तन र विपद जोखिम व्यवस्थापनलाई लक्षित गरी 15 सदस्यीय विशेष समिति गठन गरेको थियो।
0: नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतको संवैधानिक इजलास गठन गोला प्रक्रिया वा वरिष्ठताका आधारमा गर्न माग गरेको छ। बारले न्यायिक स्वच्छता र शुद्धता कायम राख्न भन्दै यस्तो माग अघि सारेको हो। विचाराधीन मुद्दामा पूर्व प्रधान न्यायाधीश वा कसैले पनि हस्तक्षेप र छलफल गर्न नपाउने स्मरण गराउँदै बारले न्यायाधीशहरूलाई आचार संहिताको पूर्ण पालना गर्न ध्यानाकर्षण गराएको छ। पछिल्लो समय विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप बढ़ेको भन्दै बिना प्रमाण नागरिकलाई पक्राउ नगर्न बारले सुरक्षा निकायलाई आग्रह समेत गरेको छ। बारले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा गरिएको पक्राउप्रति आपत्ति जनाउँदै उहाँको गिरफ्तारीलाई रहस्यात्मक सन्देहात्मक भनेको छ।
1: मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोले आज प्रसाईलाई पक्राउ गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद रचना खतिवड़ाको उजुरीका आधारमा प्रसाईलाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ। सांसद खतिवड़ा जेनजी शहीद रसेक खतिवड़ाकी आमा हुनुहुन्छ। केही दिन अघि प्रसाईले शहीदलाई लिएर सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोप छ। सामाजिक सञ्जालमा छोराको लाशसँग सांसद पद साटेको भनेर टिप्पणी गरेको भन्दै सांसद खतिवड़ाले प्रतिनिधि सभाको बैठकमै रहनु भएको थियो। प्रसाई लगायतले अपमानजनक टिप्पणी गरेको भन्दै उहाँले साइबर ब्यूरोमा उजुरी दिएको जनाइएको छ। उहाँकै उजुरीका आधारमा अनुसन्धानका लागि प्रसाईलाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ।
0: गुणस्तरीय
8: प्लम्बिङको
9: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन भर।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। पछिल्लो 4 दिनको निरन्तर वर्षाका कारण पहिरो तथा रोसी नदीको कटानबाट ठाउँ ठाउँमा अवरूद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। उक्त राजमार्गको खुरकोट भकुण्डेवेसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने कार्य जारी रहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभएको छ। डिभिजन सड़क कार्यालय भक्तपुरको टोली आज बिहानैदेखि सड़क सञ्चालनका लागि सक्रिय रहेको छ। मौसमले साथ दिएमा भोलि दिउँसोदेखि सड़क सञ्चालनमा आउन सक्ने भावना रहेको उहाँले बताउनुभयो। 2081 असोज 2 साताको अविरल वर्षासँगै रोसे खोलामा आएको बाढ़ी र पहिरोले राजमार्गको काभ्रे खण्डमा ठूलो क्षति पुर्याएपछि सड़क अहिले स्थायी पुननिर्माणको चरणमा रहेको छ। सड़कको ठूलो भाग बगेपछि तत्काल यातायात सञ्चालनका लागि विभिन्न स्थानमा अस्थायी डाइभर्सन निर्माण गरिएको थियो।
0: प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले आगामी दशैं तिहार र छठ पर्वमा यात्रु आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन सरकार तथा सरोकारवाला निकायलाई कड़ा निर्देशन दिएको छ। अध्यक्ष आशिष गजुरेलको अध्यक्षतामा आज बसेको समितिको बैठकले तोकिएको भाड़ादार भन्दा बढ़ी लिने, टिकटमा ठगी गर्ने र क्षमता भन्दा बढ़ी यात्रु राख्ने कार्य तत्काल नियन्त्रण गर्न निर्देशन दिनुभएको हो। समितिले सम्भावित सड़क जोखिमको पूर्व मूल्यांकन, वैकल्पिक मार्गको तयारी, यात्रु सहायता कक्ष स्थापना र चालकको विश्रामको व्यवस्था मिलाउन मन्त्रालयलाई ताकेता गरेको छ। यस्तै यात्राका क्रममा हुने अखाद्य वस्तु बिक्री र महँगी रोक्न पनि समितिले ध्यानाकर्षण गराएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको 7 दिने युद्धविराम अस्वीकार गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेको छ। तेलको मूल्य बढ़ेसँगै विश्वव्यापी मुद्रा स्फीति बढ़न सक्ने चिन्ता बढ़ेको छ। इरानले गत साता संयुक्त राष्ट्रसंघको महासभामा 7 दिने युद्ध विरामको प्रस्ताव अघि सारेको थियो, तर ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्न नसकिने बताउनु भएको थियो। युद्ध विरामको प्रस्ताव सार्वजनिक भएपछि शुक्रबार 2% भन्दा बढ़ी घटेको कच्चा तेलको मूल्य आज पुनः बढ़ेको हो। अन्तर्राष्ट्रिय बजारमा उत्तर समुद्री ब्रेन्ट कच्चा तेलको मूल्य 1.8% बढ़ी र प्रति ब्यारेल 106.19 अमेरिकी डलर पुगेको छ। त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य 1% बढ़ी र प्रति ब्यारेल 93.37 डलर पुगेको छ।
0: युक्रेनले रूसका लागि लड़िरहेका 2 उत्तर कोरियाली सैनिकलाई दक्षिण कोरियामा हस्तान्तरण गरेको विषय सार्वजनिक गरेपछि दक्षिण कोरियाले असन्तुष्टि जनाएको छ। दक्षिण कोरियाका राष्ट्रपति ली जे एमेङले 2 देशबीच भएको गोपनीयता सम्झौता उल्लंघन गर्दै युक्रेनले एकतर्फी रूपमा विषय सार्वजनिक गरेको भन्दै माफी माग्न आग्रह गर्नुभएको हो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत साता 2 उत्तर कोरियाली सैनिकलाई दक्षिण कोरियामा पठाएको खुलासा गर्नुभएको थियो। उहाँले ती सैनिकलाई जीवितै पक्राउ गर्नु सहज नभएको बताउनु भएको थियो। यस घटनाले युक्रेनलाई दक्षिण कोरियाबाट सैन्य सहयोग प्राप्त हुने प्रयासमा समेत असर पर्न सक्ने विश्लेषण गरिएको छ।
1: वर्षाका कारण एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटका 2 क्वार्टर फाइनल खेलहरू टस समेत नभएर रद्द भएका छन्। खेल रद्द भएसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी20 वरियतामा माथिल्लो रहेका आधारमा भारत र पाकिस्तान सेमी फाइनलमा प्रवेश गरेका छन्। जापानको निसिन स्थित मैदानमा भारी वर्षा र ओसिलो आउट फिल्डका कारण आजका दुवै खेल रद्द भएका हुन्। पहिलो क्वार्टर फाइनलमा पाकिस्तान र हङकङ तथा दोस्रो खेलमा भारत र अफगानिस्तान आमने सामने हुने तालिका थियो, तर दिनभर परेको झरीका कारण मैदान ढाकिएपछि टस नै हुन नसकेको हो। प्रतियोगिताको नियम अनुसार खेल रद्द हुँदा उच्च वरियता प्राप्त टोली स्वत अघिल्लो चरण पुग्ने प्रावधानका कारण भारत र पाकिस्तानले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्। प्रतियोगिता अन्तर्गत भोलि बाँकी 2 क्वार्टर फाइनलका खेलहरू हुनेछन्, जसमा नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्नेछ भने अर्को खेलमा बंगलादेश र मलेसिया प्रतिस्पर्धा गर्नेछन्।
0: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: जबरा पक्राउ प्रकरणमा विपक्षीद्वारा संसदमा कड़ा आपत्ति। विपद सम्बन्धी संसदीय विशेष समिति सभापतिको निर्वाचन पर्सि हुने।
0: चाँड पर्वमा यात्रा सहज र सुरक्षित बनाउन संसदीय समितिको निर्देशन। बाढ़ीले बिग्रिएका सड़क तत्काल मरमत गर्न व्यवसायीको माग।
1: संवैधानिक इजलास चयन गोला प्रक्रियाबाट गर्न बारको माग। दुर्गा प्रसाई फेरि पक्राउ।
0: अमेरिकाले इरानको युद्ध विराम प्रस्ताव स्वीकार गरेसँगै तेलको मूल्य बढ़्यो। युद्धबन्दी हस्तान्तरण बारे युक्रेनसँग दक्षिण कोरिया सन्तुष्ट।
1: र वर्षाले खेल रद्द भएपछि भारत र पाकिस्तान एसियन गेम्सको सेमी फाइनलमा प्रवेश।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: नमस्ते डाक्टर सर।
12: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
11: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
12: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
11: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
12: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
11: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
12: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
11: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
12: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
13: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छाना मुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छाना मुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मद्यपान र धूम्रपान सेवन नगरौं,
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ट्ज हामी सबैको साझा आवाज।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ट्ज।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: खेलको मूल्य उकालो, मुद्रास्फीति बढ्न सक्ने चिन्ता
2: र नेपाली क्रिकेट फेरि एक ऐतिहासिक क्षणको संघारमा पुरूष क्रिकेट क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्दै
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
5: ए भतिज यो चाडपर्व भन्यो कहिले यता कहिले उता जहिले माछा मासु कति खानु हो
6: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका माछा मासुको त स्वाद नै बिर्साइदिने भेजिटेरियनलाई त झन् काइदा माछा मासुमा भएको सबै तत्व पनि पाइने
7: हो नि काका राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि
6: हामीले राजा च्याउ त्यसै भनेको हो र
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। बाढ़ी पहिरोले 620 MW बिजुली प्रणाली बाहिर सम्बन्धी खबरबाट अविरल वर्षापछि आएको बाढ़ी पहिरो तथा भोटेको शिवाड़ीका कारण विद्युत उत्पादन प्रसारण तथा वितरण संरचनामा क्षति पुग्दा करिब 620 MW बिजुली प्रणाली बाहिर बाहिरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आज पत्रकार सम्मेलन गर्दै 9 असोजको बाढ़ी पहिरोका कारण 190 MW र भोटेको शिवाड़ीका कारण 430 गरी 620 MW बिजुली राष्ट्रिय प्रणाली बाहिर रहेको जानकारी दिनुभयो। 9 असोजको अविरल वर्षापछि आएका बाढ़ी पहिरोका कारण विभिन्न जलविद्युत आयोजना तथा प्रसारण संरचनामा क्षति पुगेको छ। तीमध्ये अधिकांश क्षेत्रमा विद्युत आपूर्ति पुनः सञ्चालनमा ल्याइएको उहाँको भनाई छ। उहाँका अनुसार प्राधिकरणको सहायक कम्पनी मार्फत प्रवर्धित राहुघाट जलविद्युत आयोजनाको टेलरेस गेट र डकमा क्षति पुगेको छ। टर्बाइन फ्लोरमा समेत पहिरो पसेको छ। उक्त संरचना सफा गरी आयोजना सञ्चालनमा ल्याउन करिब 90 दिन लाग्ने अनुमान गरिएको छ। स्विचयार्डको अवस्था भने सामान्य रहेको चार्ज गरिसकिएको प्राधिकरणले जनाएको छ। कुस्मा दाना प्रसारण लाइनमा क्षति पुगेका कारण विद्युत प्रसारण हुन नसक्दा 7 जलविद्युत आयोजनाको करिब 190 MW उत्पादन प्रणालीमा जोड़िन सकेको छैन। राउघाट सब स्टेशनमा कनेक्शन भए पनि बाढ़ीका कारण अवरूद्ध भएको अवस्थामा प्राधिकरणको सहायक कम्पनीको 40 MW राहुघाट जलविद्युत आयोजना बाहेक 127 MW उत्पादन सञ्चालनमा आउन सक्ने अवस्थामा रहेको श्रेष्ठले बताउनु भएको छ। हाल बाढ़ी तथा संरचनामा भएको क्षतिका कारण 6 विद्युत आयोजना गरी 230 MW क्षमता प्रणालीबाट बाहिर रहेको प्राधिकरणको विवरण छ। सेती मोदी करिडोरमा बाढ़ीका कारण अवरूद्ध 262 MW क्षमताका जलविद्युत आयोजना पुनः सञ्चालनमा आएका छन्। मर्स्याङदी करिडोरमा अवरूद्ध 190 MW क्षमताका आयोजना सञ्चालनमा आइसकेका छन्। बाढ़ीका कारण अवरूद्ध 144 MW कालीगण्डकी जलविद्युत केन्द्र आज बेलुकासम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
1: पछिल्लो समयको अविरल वर्षासँगै बाढ़ी पहिरो र प्राकृतिक विपदमा परि हालसम्म गण्डकी प्रदेशमा मात्र 20 जनाको मृत्यु भएको छ। विभिन्न जिल्लामा बाढ़ी पहिरो र हिम पहिरोमा परि उनीहरूले ज्यान गुमाएका गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सबैभन्दा बढ़ी बागलुङमा 10 जनाको मृत्यु पुष्टि भएको छ। बागलुङको ताराखोला गाउँपालिकामा 1, निसीखोला गाउँपालिकामा 5, तमान खोला गाउँपालिकामा 4 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै म्याग्दीमा बाढ़ी पहिरोका कारण 6 जनाले ज्यान गुमाएका छन्। अन्नपूर्ण गाउँपालिकाका 4 र मालिका गाउँपालिकाका 2 जनाको मृत्यु भएको छ। मनाङमा खसेको हिम पहिरोका हिमपहिरोमा परेका चारजनाको शव फेला परेको छ। हिमपहिरोमा परी केही व्यक्तिहरू अझै बेपत्ता रहेका र उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
2: अविरल वर्षाका कारण नारायणी नदीमा आएको उच्च बहावले नवलपुरको जनजीवन अस्तव्यस्त बनेको छ। बाढ़ीका कारण सुस्ता गाउँ सहित विभिन्न क्षेत्र डुबानमा परेपछि 1100 भन्दा बढ़ी नागरिक विस्थापित भइरहेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले बाढ़ी प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन र क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणका लागि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसद खनालले नारायणीको बहाव उच्च हुँदा अमलटारी शेरी तमासपुर र बहुवन क्षेत्र उच्च जोखिममा परेको र सिंगो सुस्ता गाउँ नै डुबानको सपेटामा परेको जानकारी दिनुभएको छ।
1: बीपी राजमार्गलाई खुलाउनका लागि अवरोध हटाउने कार्य जारी छ। बीपी राजमार्गको नवबुद्ध 6 चौकी डाँडा, रोशी 7 400 बेसी, रोशी 8 गिम्दी बेसी र रोशी 11 मान्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएपछि अवरोध हटाउन थालिएको हो। चौकी डाँडामा रोशी खोलाले डाइभर्सन कटान गरेको छ। पछिल्लो वर्षाका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँ ठाउँमा अवरूद्ध बनेको बीपी राजमार्ग खोलाउन विभिन्न प्रयास भइरहेका काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। खुरकोट भकुन्ने बेसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने कार्य जारी रहेकाले असोज 13 गते अपरान्हदेखि सड़क सञ्चालनमा आउन सक्ने उहाँले बताउनुभयो। केही स्थानमा पहिरो पन्छाइसके पनि चौकी डाँडा क्षेत्रमा अझै समय लाग्न सक्ने उहाँले जानकारी दिनुभयो।
2: कञ्चनपुर स्थित महाकाली नदीमा बाढ़ीको बाफ घट्न थालेपछि बनवासा पुलमा चारपाङ्रे सवारी साधनको आवागमन आजबाट खुला गरिएको छ। बाढ़ीका कारण पानीको सतह बढ़ेपछि सुरक्षाका कारण आइतबारदेखि नेपाल भारत सीमा जोड्ने सो पुलमा चारपाङ्रे सवारी साधनको आवागमन रोकिएको थियो। नदीमा पानीको बाफ घटेसँगै आज दिउँसोबाट सवारी साधन सञ्चालनमा आएका हुन्।
1: दशैं तिहार र छठ लगायत चाडपर्वमा सार्वजनिक यातायातलाई सरल, सुरक्षित र मर्यादित बनाउन पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले यात्रुले भोग्ने शास्ति, टिकटमा हुने ठगी र सवारी दुर्घटनाका जोखिम न्यूनीकरण गर्न प्रभावकारी कार्ययोजना सहित तत्काल लागू गर्न पूर्वाधार विकास मन्त्रालयलाई सचेत गराएको छ। समितिका सभापति आशिष गजरूलको अध्यक्षतामा बसेको बैठकले चाडपर्वको समयमा यात्रुको चापलाई मध्यनजर गर्दै सवारी साधनको प्राविधिक परीक्षण, चालकको पर्याप्त विश्राम र सड़क सुरक्षाको पूर्व मूल्यांकन गर्न निर्देशन दिएको छ। समितिले विशेष गरी तोकिएको स्थानबाट मात्र टिकट बिक्री गर्ने, बस पार्कबाट सवारी सञ्चालन गर्ने र यात्रु सहायता कक्ष स्थापना गर्न जोड दिएको छ। बैठकले क्षमता भन्दा बढ़ी यात्रु बोक्ने कार्यलाई पूर्णत नियन्त्रण गर्न र बाटोमा खाद्य वा बासी खाना बिक्री वितरण गर्ने होटल तथा रेस्टुरेन्टहरूको प्रभावकारी अनुगमन गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएको छ।
2: हिमालमा जलवायु परिवर्तन तथा भोटेको शी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचन पर्सी बुधबार हुने भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसदीय विशेष समिति सभापतिको निर्वाचनको मिति तोक्नु भएको हो। उहाँका अनुसार पर्सी दिउँसो 2 सभापतिको निर्वाचन हुनेछ। रसुवामा भदौ 10 गएको विनाशकारी बाढ़ीपछिको पृष्ठभूमिमा असोज 5 संसदीय विशेष समिति गठन भएको थियो।
1: अध्यादेश मार्फत खारेज गरिएका 85 ऐनका प्रावधान साबिकी रूपमा जगाउने गरी सरकारले ल्याएको विधेयक प्रतिनिधि सभामा पेश भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रतिनिधि सभामा पेश गर्नुभएको हो। सार्वजनिक पदाधिकारीको नियुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 वैशाख 19 जारी भएको थियो। यसले 110 प्रचलित ऐनमा संशोधन गरेको थियो र त्यसमार्फत 1534 सार्वजनिक पदाधिकारी पदमुक्त भएका थिए।
2: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जनसंख्या

0: के हो र को हो त्यो सुरक्षा थ्रेडमा भन्न चाहन्छु, कतै सरकारी जेनजीकै सुरक्षा थ्रेड त होइन। पूर्व प्रधान न्यायाधीश रहने भीभीआईबीहरूलाई अथवा राजनीतिक नेताहरूलाई म यो प्रश्न सरकारलाई गर्न चाहन्छु, के खाएपछि मध्यरातमा जोश आउँछ र मध्याहमा होश आउँछ? सरकारले यसको जवाब नेपाली जनतालाई दिनुपर्छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद खगेन्द्र सुनारले भने प्रधानमन्त्रीले राष्ट्रसंघमा गरेको सम्बोधनलाई लिएर जवाफ दिनुभएको छ। कन्फिडेन्स के गरेर आउँछ? सरकारको बचाउ गर्दै उहाँले दुलालको जवाफ पनि दिनुभएको छ।
2: घिउ खाएपछि जिउमा बल आउँछ भन्ने सुनेको थिए, तर के खाएपछि कन्फिडेन्स आउँदो रहेछ हामी सुन्न चाहन्छौ। त्यो ग्रिन टी खाएपछि आउँछ कि गिरिबन्धु टी खाएपछि आउँछ त्यो कन्फिडेन्स? त्यो सुन खाएपछि आउँछ कुन्टल कुन्टलमा कि लडाकुको शिविरको पसिना र खुन खाएपछि आउँछ? त्यो व्हाइट बडी खाएपछि आउँछ कि बालुवाटार खाएपछि आउँछ? पासपोर्ट खाएपछि आउँछ कि गरीबका सुकुम्बासीका लालपूर्जा खाएपछि आउँछ? के खाएपछि आउँछ त्यो कन्फिडेन्स? यो सदन सुन्न चाहन्छ, यो सदन त्यो कुरा स्मरण गर्न चाहन्छ।
1: पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेरको पक्राउबारे राष्ट्रिय सभामा पनि प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ माग गरिएको छ। नेपाली कांग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानेले जवाफ माग गर्नुभएको हो।
3: हिजो जेएनयूको नाउँमा चाहिँ गरेर सिंहदरबार जलायो, हिजो जेएनयूको नाउँमा अदालत जलायो, हिजो जेएनयूको नाउँमा पार्लियामेन्ट जलायो, हिजो जेएनयूको नाउँमा चाहिँ गरेर राष्ट्रपति भवन जलायो, आज चाहिँ फेरि त्यही जेएनयूको नाउँमा तिमी चाहिँ गरेर अशोक साहब हो प्रधान न्यायाधीशलाई भनेर समात्यौ, अस्वच्छता थियो भने चार प्रहरी जाने थप्थ्यौ, अस्वच्छता छ भने थियो भने आर्मी थप्थ्यौ, थपेर भोलिपल्ट जाने गरेर उहाँको अपराध देखाउँथ्यौ अनि समातेर ल्याउँथ्यौ। कानूनले त्यही भन्छ, प्रजातन्त्र फेरि हुन्छ। त्यसैले के हो भने प्रजातन्त्र भन्दा बाहेक हामी जाँदैछु भन्नु छ भने यही रस्तोमा आयो भन्नु पर्यो।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बिना कारण विशिष्ट व्यक्ति भीआईपीहरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले धेरै ठूलो मूल्य चुकाउनु पर्ने टिप्पणी गर्नुभएको छ। संघीय संसद भवन सिंहदरबारमा संसारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले छोरी पिटेर बुहारी तर्साउन खोजेको जस्तो नियत सरकारको हो भने त्यो सरकारकै लागि घातक हुने र यसको मूल्य धेरै ठूलो चुकाउनु पर्ने बताउनुभयो।
4: भइराख्नु भने यसको मूल्य धेरै ठूलो पर्छ भन्ने म
5: यस्तो घटना
4: भन्न चाहन्छु र यस खालको घटना नदोहोऱ्याउन म सरकारलाई अनि त्यो लाटोले पनि बुझेको छ यो बाहनाबाजी हो। सुरक्षा थ्रेट हो भने त सुरक्षा कर्मी बढाइदिनु पर्यो नि घरमा।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसद दलका नेता ज्ञानबहादुर साईले पूर्ववर्ती केपी शर्मा ओलीको सरकार र वर्तमान बालेन्द्र शाहको सरकारमा कुनै भिन्नता नदेखिएको बताउनु भएको छ।
6: यदि तपाईँको पूर्व प्रधान न्यायाधीश दोषी नै हुन् भनेपछि छोडेको चाहिँ किन, छोड्या चाहिँ किन, निर्दोष हुन् भनेपछि राति 3 बजे चाहिँ पक्राउ गरे किन? यो बाल हटमा त राज्य सरकार चलाउनु भएन नि। त्यो भावनाले अहिले पनि के छ भने एउटा शुभचिन्तकका हैसियतले, एउटा प्रतिपक्ष दलका हैसियतले सरकारलाई म अपील गर्न के चाहन्छु भने यस्ता गतिविधि तपाईँले गर्दै जानुभयो भने हिजोको केपी शर्मा ओलीको सरकार र तपाईँहरूको सरकार बीचमा केही पनि फरक हुँदैन। अब दुर्गा प्रसाईलाई पक्राउ गरेका छ, अब भनौँ न दुर्गा प्रसाईलाई पक्राउ गर्नभन्दा अगाडि तपाईँको कतिपटक पक्राउ गर्ने हो त अब दुर्गा प्रसाईलाई? दुर्गा प्रसाई पक्राउ गर्नुको सट्टा जीवी राई पक्राउ गरे भए अझ राम्रो हुन्थ्यो। 9 अरब रुपियाँ अहिले पनि नेपाली जनताले पाएको छैन। वाइट बडीका घोटालाका दोषीहरू आज पनि खुलम खुला हिँडिराखेका छन्। 4G एनसेल निर्मला पन्तका बलात्कारीका हत्याराहरू आज 6 महिना भइसक्यो यो सरकार आएको, अब के हो भन्नेसम्म अहिलेसम्म।
7: पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई प्रश्न कारण र आधार बेगर नियन्त्रणमा लिएर छाडेको विषयलाई संसदमा विपक्षीले प्रश्न उठाए, तर आज सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भने मौन बसेका थिए। यता पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबराले शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन दिनुभएको छ। जीव ज्यानको सुरक्षा माग्दै उहाँका तर्फबाट छोरा सचिन्द्र जबराले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा निवेदन दिनुभएको हो। यसै गरी पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर राणालाई पक्राउ गरिएको प्रति नेपाल बार एसोसिएसन ले आपत्ति जनाएको छ। आज विज्ञप्ति जारी गर्दै नेपाल बारले पर्याप्त आधार र कारण बिना कोही पनि नागरिकलाई नियन्त्रणमा लिने र छाड्ने कार्य संविधान, कानूनको शासन तथा लोकतान्त्रिक शासन प्रणाली विपरीत भएकामा जोड़ दिएको छ र सोलेन्द्र पक्राउ प्रकरणमा बारले भनेको छ डटेर सामना गरिन्छ।

0: Unlimited access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। कर्णाली प्रदेश सभाका सांसद राजकुमार शर्मालाई पदमुक्त गर्ने निर्णय सर्वोच्च अदालतबाट पनि सदर भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले शर्मालाई पदमुक्त गर्न प्रदेश सभा सचिवालयलाई पत्र पठाएको थियो। नेकपाको निर्णय विरूद्ध शर्माले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। आज सर्वोच्च अदालतका न्यायाधीश जय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शर्माको रिट खारेज गरेको हो। यसअघि नेकपाको निर्णय तत्काल कार्य नगर्न र शर्मालाई सांसदका रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासको अन्तरिम आदेशपछि शर्मालाई प्रदेशसभामा नियमित जाने बाटो खुलेको थियो।
3: संघीयता कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक तथा नीतिगत उल्झन सुल्झाउन र प्रदेशका साझा एजेण्डा तय गर्न आगामी असोज तेस्रो साता कोशी प्रदेशको राजधानी विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन आयोजना हुने भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा आगामी असोज 22 र 23 गते हुने सम्मेलनको सम्पूर्ण तयारी तीव्र छ। प्रदेश सरकारका साझा समस्या पहिचान गरी संघीय संरचनालाई थप सबल र सुदृढ बनाउने उद्देश्यसहित सम्मेलनको आयोजना गर्न लागि हो।
2: दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ। प्रसाईले सामाजिक सञ्जालमा शहीदकी आमा समेत रहेकी सत्तारूढ़ दल रासोपा सांसद रचना खतिवड़ालाई लक्षित गर्दै अभिव्यक्ति दिनुभएको थियो। सोही कारण उहाँ पक्राउ परेको प्रहरीले बताएको छ। साइबर ब्यूरोका प्रवक्ता एसपी दिलीप कुमार गिरीका अनुसार प्रसाईलाई सांसद रचनाबारे दिएको अभिव्यक्ति सम्बन्धी उजुरीका आधारमा पक्राउ गरिएको हो। दुर्गा प्रसाई पटक पटक पक्राउ पर्दै र छुट्दै आउनु भएको छ।
3: काभ्रेपलाञ्चोकमा पछिल्लो दुई महिनामा 41 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको अध्यावधिक तथ्याङ्क अनुसार गत साउन 1 गतेदेखि असोज 12 गतेसम्मको अवधिमा जिल्लाभर 41 जनामा डेंगी संक्रमण देखिएको हो। संक्रमित मध्य 20 पुरूष र 21 महिला रहेका छन्। सूचना अधिकारी शिशिर पुडा सैनीले कार्यालयको तथ्याङ्क अनुसार जिल्लाका 13 स्थानीय तहमध्ये 4 पालिकामा डेंगी संक्रमण देखिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार बनेपा नगरपालिकामा 13 जना 6 पुरूष र 7 महिलामा, मण्डन देवपुर नगरपालिकामा 6 जना 2 पुरूष र 4 महिला तथा नमोबुद्ध नगरपालिकामा 1 पुरूषमा डेंगी संक्रमण देखिएको छ। धुलीखेल र पनौती नगरपालिका सहित जिल्लाका अन्य 9 स्थानीय तहमा भने हालसम्म डेंगीको कुनै पनि संक्रमण नभएको कार्यालयले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: एलजीलेल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब बाँकी खबर वर्षा बाढ़ी पहिरो र हिमपातका कारण नेपाल चीन जोड्ने प्रमुख तीनवटै स्थल नाका बन्द भएका छन् रसुवाको केरुङ सिन्धुपाल्चोकको तातोपानी र मुस्ताङको कोराला नाका बन्द भएपछि चीनसँगको स्थल मार्ग हुँदै हुने निकासी तथा पैठारी व्यापार प्रभावित भएको छ मुस्ताङमा गएको शनिबार रातिदेखि परेको अविरल वर्षा र उपल्लो क्षेत्रमा भएको ठूलो हिमपातका कारण काभ्रे भीरदेखि कोराला नाकासम्मको सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ विभिन्न ठाउँमा पहिरो बाढ़ी र गेग्रानले सड़क पूर्णका साथै कोराला पास क्षेत्रमा 1 फिट भन्दा बढ़ी हिउँ जमेको छ सड़क अवरूद्ध भएपछि कोराला नाकाबाट हुने चीनसँगको व्यापार तथा सीमापार आवागमन ठप्प जस्तै भएको छ
3: साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ सोमबार आज शेयर बजार 16.47 अंकले घटेर 2613.33 बिन्दुमा रोकिएको छ यो 0.62% गिरावट हो आज कारोबार भने 5 अर्ब नागेको छ कुल 357 धितुपत्रको 58,500 कारोबारबाट 1,31,78,128 किता शेयर किनबेच भएको छ जसबाट 5,38,57,85,414 रूपियाँ बराबरको कारोबार भएको छ
2: अब विदेशका खबर भारतमा कक्रोच जनता पार्टी सीजेपीले नयाँ आन्दोलनको घोषणा गरेको छ सीजेपीका संस्थापक अभिजित दीपकेले आज यसबारे जानकारी दिएका हुन् अभिजित दीपकेले एक्समा पोस्टर सार्वजनिक गर्दै अक्टोबर 2 सीजेपीले मुम्बई स्थित शिवाजी पार्कमा जेल भरो आन्दोलन गर्ने बताएका छन् दीपकेले आफ्नो पोस्ट मार्फत भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागलाई दोहोर्याएका छन् सीजेपीले यसअघि नै ज्ञानेश कुमारले आफ्नो पदबाट राजीनामा नदिए अक्टोबर 2 आन्दोलन शुरू गर्ने घोषणा गरिसकेको थियो
3: गाजापट्टीमा आइतबारदेखि जारी इजरायली आक्रमणमा कम्तीमा 4 प्यालेस्टाइनीको मृत्यु भएको छ भने 12 घाइते भएका छन् अल जजिराले स्थानीय चिकित्सा स्रोतलाई उद्धृत गर्दै उक्त विवरण सार्वजनिक गरेको छ पछिल्लो घटनामा गाजा शहरको उत्तरमा रहेको तमाब क्षेत्रमा इजरायली सेनाले गोली प्रहार गर्दा 1 प्यालेस्टाइनीको मृत्यु भएको एम्बुलेन्स तथा आपतकालीन सेवाका अधिकारीले बताएका छन् दक्षिण गाजाको खान युनिसमा इजरायली गोली प्रहारबाट घाइते भएका अर्का एक प्यालेस्टाइनीको नासेर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अल जजिराले जनाएको छ यस्तै गरी अर्को विदेशको खबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको 7 युद्धविराम अस्वीकार गरेपछि सोमबार आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेको छ तेलको मूल्य बढ़ेसँगै विश्वव्यापी मुद्रास्फीति बढ़न सक्ने चिन्ता बढ़ेको छ भने विभिन्न देशका शेयर बजारमा दबाव परेको छ इरानले गत साता संयुक्त राष्ट्रसंघको महासभामा 7 युद्धविरामको प्रस्ताव अघि सारेको थियो प्रस्ताव कार्यान्वयन भए हर्मोज जल डमरू मध्ये पुनः खुल्ने र विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको अवरोध केही सहज हुने अपेक्षा गरिएको थियो
2: अब खेल खबर नेपाली क्रिकेट फेरि एक ऐतिहासिक क्षणको संघारमा उभिएको छ विश्व एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेट क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ यो केवल सेमी फाइनल प्रवेशको खेल मात्र होइन 1.5 दशकदेखि अधुरो रहँदै आएको एउटा प्रतिद्वन्दिताको नयाँ अध्याय पनि हो नेपाल र श्रीलंका एसियन गेम्सकै मंचमा 16 वर्षपछि आम्ने सामने हुँदैछन् सन् 2010 ग्वान्जाउ एसियन गेम्सको क्वार्टर फाइनलमा नेपाल 2 विकेटले पराजित भएको थियो तर त्यो खेललाई टी20 अन्तर्राष्ट्रिय मान्यता प्राप्त थिएन नेपाल र श्रीलंका बीच यसअघि टी20 अन्तर्राष्ट्रिय खेल भने कहिले भएको छैन सन् 2024 आईसीसी टी20 विश्वकपमा दुवै टोली बीच पहिलो टी20 ओआई हुने तय भए पनि वर्षाका कारण टस पनि नभइकन खेल रद्द भएको थियो जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक
3: बाढ़ी पहिरोले 620 मेगावाट बिजुली प्रणाली बाहिर बाढ़ी र डोबानको क्षतिको समीक्षा गर्दै तत्काल राहत प्याकेज घोषणा गर्न संसदमा माग विपदबाट गण्डकी प्रदेशमा 20 जनाको ज्यान गयो सुस्तासहित विभिन्न क्षेत्र डोबानमा परेपछि 1100 भन्दा बढ़ी नागरिक विस्थापित
2: चाड़ पर्वमा यात्रुको शास्ति रोक्न संसदीय समितिको निर्देशन भुटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति सभापतिको निर्वाचन बुधबार हुने जनसंख्या वृद्धिका लागि सुत्केरी विद्यालय प्रोत्साहन गरिएको स्वास्थ्य मन्त्रीद्वारा जानकारी।
3: पूर्व प्रधान न्यायाधीश जबराको पक्राउ प्रकरणबारे सदनमा विपक्षीको कड़ा टिप्पणी। राष्ट्रपा सांसद भने मौन, सरकारले ठूलो मूल्य चुकाउनु पर्ने प्रचण्डको चेतावनी। कर्णाली प्रदेशका सांसद राजकुमार शर्मा पदमुक्त, सर्वोच्चद्वारा रिट खारेज।
2: भारतमा ककरोच जनता पार्टीद्वारा जेल भरो आन्दोलनको घोषणा। गाजामा इजरायली आक्रमण, चारजनाको मृत्यु, 12 घाइते। इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, मुद्रास्फीति बढ्न सक्ने चिन्ता।
3: र नेपाली क्रिकेट फेरि एक ऐतिहासिक क्षणको संघारमा, पुरूष क्रिकेट क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्दै। अवस्था अहिलेको लागि नेपाली खबर यही सकिन्छ। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछ। बिदा दिनुहोस्, नमस्कार।

0: यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ।
1: ओहो, बत्ती गयो। पहिले पुरानो मसिन बन्द हुन्थ्यो,
2: तर अब यो समस्या छैन। नयाँ गुड नाइट बनेको छ यस्तो एडभान्स फर्मुलाले जुन चल्छ बत्ती गएको दुई घन्टा पछिसम्म।
1: नयाँ फर्मुला भएको नयाँ गुड नाइट लिक्विड।
3: एउटा ट्रकले केवल सामान मात्र बोक्दैन, यसले विश्वास पनि बोक्छ। यसले जीवन, व्यवसाय र राष्ट्रलाई अघि बढ्छ।

हामीले प्रस्तुत गरेको यो कथा हामीले भोगेको होइन, तर यस गीतका प्रस्तुतकर्ता रवि घायलले भोगेको र सुनाएको कथा हो। भविष्यको सुनिश्चितताको खोजीमा विकसित देशमा लाखौं खर्च गरेर वर्तमानलाई नै अनिश्चित बनाउँदै अवैधानिक बाटोबाट परदेशिनीहरूप्रति समर्पित यो कथा कथा मात्र होइन, हाम्रो समाजको तीतो यथार्थ पनि हो। साथै यसरी तल्लो बाटो हुँदै अमेरिका प्रवेश गर्ने युवा जमातलाई त्यसो नगर्न, तल्लो बाटोबाट विदेशी न खोज्नेहरूलाई जागरूक बनाउन प्रवाह गरिएको सन्देश समेत हो। दलालले अमेजन, पानामा लगायतका जंगलमा अलपत्र पारेको, सामुद्रिक तथा अन्य डाँकुहरूबाट लुटिएको, अनेक पीड़ा र मैलौं हिँडाईका कारण बीचैमा ज्यान गुमाउनु परेको, बल्ल बल्ल अमेरिका पुगेपछि पनि रोजगारीको अभावमा भोकै बस्नु परेको, शरणार्थी जीवन बिताउनु परेको तथा जेल सजाय समेत भोग्नु परेको जस्ता धेरै समाचारहरूमा सुनिएको, पढ़िएको तर प्रत्यक्ष नभोगिएको यो कथालाई हामीले गीति कथामा देखाउने कोशिश गरेका छौं, र यस्ता कथाहरू फेरि फेरि नदोहोरिउन् भन्ने कामना पनि गर्दछौं। अन्त्यमा तल्लो बाटो अमेरिका पुग्न गरिने खर्च र मेहनतले आफ्नै देशमै भविष्य खोजौं भन्ने आग्रह गर्दछौं। धन्यवाद।

इच्छा आयो नि, भुल्नै जानु पर्ने रे। नरिसाउन।

त्यो घर परिवार समाज आफ्नै आँगनसम्म पुग्न साथी चाहिने बेलाका बा दुई मुठी जाउलो पनि अर्कैले खुवाइदिनु पर्ने बेला भएकी आमा भर्खरै आफ्नो जन्मघर छोडेर मसँग बिहे गरी आएकी प्यारी श्रीमती आफैले आजसम्म खेलेको यो पाखा पखेरो अनि आफ्नै सालनाल गाडेको यो प्राणभन्द प्यारो धरती यी सबै छोडेर कहिल्यै नदेखेको बिरानो मुलुक पुगेर रगतलाई पसिनाएर बेच्ने रहर त कहाँ थियो र मेरै देशमा बसेर कर्मले देश बदल्छु भन्ने सोच र साहस गर्ने मान्छे के गरिन यहाँ तर यहाँ जे गरे पनि साँझ बिहान हातमुख जोड्न पनि त धौ भयो अनि अमिलो मन पारेरै होस् कठोर निर्णय गर्नु र प्रदेश हिँड्नु बाहेक मसँग के नै विकल्प रहेछ।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक 7 बज्यो।

0: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ़दै गएको छ। आर्थिक वर्ष 2079-80 देशभर 119,392 जनावरको टोकाईका घटनाहरू दर्ता भएकोमा 2080-81 यो संख्या बढ़ेर 210,301 पुगेको थियो। पछिल्लो आर्थिक वर्ष 2081-82 आइपुग्दा टोकाईका कुल घटना 223,510 पुगेका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार प्रदेशगत आधारमा हेर्दा 2081-82 सबैभन्दा बढ़ी बागमती प्रदेशमा 80,185 जनावरको टोकाईका घटनाहरू दर्ता भएका छन्। जनावरको टोकाईका घटना बढ़नुले रेबिज नियन्त्रणमा थप चुनौती देखिएको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन्। विशेष गरी कुकुरको टोकाई र रेबिजको जोखिम बीच प्रत्यक्ष सम्बन्ध भएकाले पनि टोकाईपछि समयमा उपचार तथा रेबिज विरूद्धको खोप लगाउनु महत्वपूर्ण हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डाक्टर अनुप वास्तोलाले सीआईएनसँग बताउनुभयो।
1: एउटै मात्र भनेको कम्युनिकेसन हो, रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट, संचार माध्यमबाट आम नागरिकहरूलाई पुर्याउन सकियो भने एउटा कुरा। अर्को कुरा चाहिँ हामी अहिले पछि छलफल गरौँला होइन, एउटा अर्को एकदमै इम्पोर्टेन्ट कुरा छ, त्यो भनेको चाहिँ हाम्रो कम्युनिटीमा भएका कुकुरहरू हामीले होइन भन्दाखेरि स्टे डग भन्छौँ, तर अहिलेको परिप्रेक्ष्यमा हामी रेस्पेक्ट दिन कम्युनिटी डग भन्छौँ, र घरपालुवा कुकुरहरूलाई यो रेबिज

0: भने नि जुन अघि मेमले भन्दा चेन हुन्छ नि, एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रुईबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरेर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकिन्छ।
1: जुन भन्नु भने यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटै, जस्तो आज कसैलाई टोक्यो अहिले तुरन्तै 5 मिनट अथवा 10 मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ कति छिटो?
0: एकदम ट्रिकी क्वेसन छ यसलाई। के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो। त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ, कुकुरको टोकाइ भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन। त्यो कुकुरको टोकाइ भइसकेपछि यथाशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। अब मुख्य अर्को एउटा कुरा पनि म यहाँ जोडिहाल्छु अहिले होइन, के छ भन्दाखेरि कुकुरको टोकाइ हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नै पर्ने कुरा छ, एकदमै इम्पोर्टेन्ट कुरा के छ,
1: तत्कालै
0: तपाईँको समुदायका मान्छे बाबुआमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन संख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ। त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ।
2: विभिन्न राजनैतिक दलका सांसदहरूले भोटेकोशी बाढ़ी पछिको उद्धार तथा प्रतिकारको समयमा भएको सिकाइका आधारमा आवश्यक कानून निर्माणका लागि पार्टीभित्र र संसदमा सक्रिय र प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अखोराब नेपालले काठमाडौँमा आज आयोजना गरेको विपद जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी कानूनी प्रावधान तथा कार्यान्वयनको अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सांसद तथा सरकारवाला निकायका प्रतिनिधिले भएका कानून लागू गर्न र नभएका कानूनहरू बनाउनु पर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद कमल सुवेदीले विपद जोखिम न्यूनीकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो। नेकपा एमाले सांसद पद्मा अर्यालले विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि छुट्टै कानून आवश्यक रहेको बताउनुभयो।
3: कानून भनेर पूर्व सूचनासित जोडिएर गरे हो, अब अर्को कानून चाहियो, अहिलेको पुनर्स्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो। रातो टासित निर्देशिकाले नि काम गर्छ होइन, कार्यविधिले पनि काम गर्छ, तर हामीले अस्थायी खालको पुनर्स्थापना के हो भन्दा अस्थायी, पुननिर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानुन छ। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गर्यो अहिले हामीले भनिरहेछौँ।
2: जल विज्ञान तथा जलस्रोत केन्द्रका उप कार्यकारी निर्देशक डाक्टर राजन भट्टराईले पूर्व सूचना प्रणालीका लागि राष्ट्रिय पोर्टल आवश्यक रहेको बताउँदै बाढ़ी पहिरो तथा अन्य विपदको पूर्व सूचनापछि नागरिक स्थानीय प्रशासन र जलविद्युत आयोजनाले गर्नुपर्ने काम प्रष्ट हुने गरी कानूनी रूपमा नै राष्ट्रिय पोर्टल बनाउनु पर्ने धारणा राख्नुभयो।
4: यो अर्ली वार्निङ सिस्टमको एउटा नेशनल प्रोटोकल बन्नु पर्यो भनेर भनिरहेछौ होइन, एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौ। नेशनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौँ अथवा यहाँ चाहिँ खतराको अवस्था छ, यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर, चाहे त्यो चाहिँ मौसमी म्यापिङहरू हुन्छ होइन, अलर्टहरू जारी हुन्छ, त्यसपछि त्यस्तै बाढ़ीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब शुरू गर्न खोजिरहेछौँ। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो, अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भल्नरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, त्यस्तै लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन।
2: कार्यक्रममा राष्ट्रिय प्रकोप सञ्जालका अध्यक्ष सूर्य बहादुर थापाले गृह मन्त्रालय अन्तर्गत भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूरै राज्य शक्ति परिचालन गर्न नसकेकाले पनि त्यो प्रधानमन्त्री कार्यालयको मातहतमा हुनुपर्ने बताउनुभयो।
5: गृह मन्त्रालयको अन्तर्गत अगाडि प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्यससँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि सञ्चालन गर्ने कुरा अझ त्यहाँ चाहिँ हुने पनि, हामीले त अझ के हुने, त्यसको चाहिँ आफ्नो अध्यक्ष चाहिँ प्रधानमन्त्री भइसक्यो भने त्यसको अझ उपाध्यक्ष चाहिँ अलिक पोलिटिकल टाइपको अलिक डाइनामिक टाइपको मान्छे त्यहाँ पोलिटिकल्ली ल्याउनुपर्छ।
2: यसैबीच लगातारको अविरल वर्षापछि आएको बाढ़ी पहिरो र डुबानमा परि करिब विभिन्न जिल्लामा 21 जनाको मृत्यु भएको छ भने 5 जना अझै बेपत्ता छन्। तर विज्ञहरूका अनुसार बाढ़ी पहिरोको तीव्रता र क्षतिको अवस्था हेर्दा मानवीय क्षति झन ठूलो हुन सक्ने सम्भावना रहेको पनि बताइएको छ। समयमै गरेको मौसम पूर्वानुमान, पूर्व सूचना र उद्धारका कारण ठूलो संख्यामा मानिसहरू सुरक्षित हुन नसकेको विज्ञहरूले दावी गर्दै आएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी पहिरोबाट 419 परिवारका 1451

0: स्थापित भएका छन्। बागलुङ पर्वत म्याग्दी नवलप्रासी पूर्व लगायतका जिल्लामा घर सड़क र पुलमा ठूलो क्षति पुगेको छ। बागलुङमा मात्र 10 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता छन्। नवलप्रासी पूर्वमा डुबानका कारण 613 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यता 3 दिन परेको अविरल वर्षा र बाढ़ी पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत संरचनामा ठूलो क्षति पुगेको छ। बाढ़ीका कारण कुस्मा दाना त्रिशुली मर्स्याङदी सितिमादी कालीगण्डकी तथा समुद्र टार लगायतका क्षेत्रमा गरी कुल 1,292 मेगावाट क्षमताका जलविद्युत आयोजनामा प्रभाव परेको छ। प्रसारण लाइनतर्फ कालीगण्डकी करिडोरको 220 केवी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दानाकुस्मा खण्डको टावर नम्बर 21 र 22 क्षति पुगेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले हाल 7 वटा जलविद्युत केन्द्रको 190 मेगावाट विद्युत प्रसारण अवरूद्ध भएको बताउनुभयो।
1: असोज 8 देखि 11 गतेसम्म परेको अविरल वर्षापछि आएको बाढ़ी तथा पहिरोका कारण प्रसारण वितरण तथा विद्युत उत्पादन संरचनामा क्षति पुग्दा विद्युत उत्पादन र आपूर्ति प्रभावित भएको छ। प्रारम्भिक विवरण अनुसार कालीगण्डकी करिडोर प्रसारण लाइन अवरूद्ध हुँदा 13 आयोजनाको करिब 370 मेगावाट तथा विभिन्न नदी खोलामा आएको अत्याधिक बहावका कारण म्याग्दी स्याङ्जा कास्की लमजुङ र तनहुँका थप 14 आयोजनाको करिब 630 मेगावाट उत्पादन प्रभावित भएको छ। यसपटक बाढ़ीका कारण मात्रै राष्ट्रिय विद्युत प्रणालीमा करिब 1,000 मेगावाट उत्पादन अवरूद्ध भएको छ।
0: त्यस्तै भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीको बाढ़ीले माथिल्लो त्रिशुली 3B 220 केवी हबमा क्षति पुगेको छ। त्यस्तै विभिन्न आयोजनामा क्षति पुर्याउँदा 430 मेगावाट प्रणालीबाट बाहिर रहेको र त्यहाँ प्राधिकरण तथा सहायक कम्पनीहरूको करिब 74 अर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान पनि सार्वजनिक गरिएको छ। कांग्रेस आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू गरेको छ। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार 32 जिल्लाका 55 निर्वाचन क्षेत्रमा आज अधिवेशन शुरू भएको हो। यसअघि 10 असोजमा प्रतिनिधि सभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन सक्ने तालिका थियो, तर देशभर बाढ़ीका कारण धेरै जस्तो जिल्लामा अधिवेशन हुन सकेको छैन। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएमसँग भन्नुभयो,
2: प्रतिनिधि सभा क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन 10 गतेदेखि 13 गतेको अवधिभित्रमा सबै 165 क्षेत्रमै सकिनेछ। यही अवधिभित्र काठमाडौँ 5, ललितपुर 3, ललितपुर 1 निर्वाचन सकिसकेको छ भने अरूमा निर्वाचन सकिएर मतपरिणाम अथवा निर्वाचन परिणाम आउन शुरू भएको छ अहिले र कार्यक्रम जारी छ। यो निर्वाचन कार्यक्रम जारी छ, भोलिसम्ममा सम्भवतः आधीभन्दा बढी निर्वाचन क्षेत्रहरूमा चाहिँ निर्वाचन परिणाम पनि आइपुग्छ र 13 गतेसम्म सबै 165 निर्वाचन क्षेत्रमै प्रतिनिधि सभा क्षेत्रमै तपाईँको माझी प्रतिनिधिको निर्वाचन भइसकेको हुन्छ।
0: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अधिकारी सहित वसन्त कुमार र बस्याल छेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठ विरूद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। अख्तियारका अनुसार चीनको बोर्डरमा रोकिएको सामान आयात गर्न स्वीकृति दिलाइदिने भन्दै अधिकारीले सेवाग्राहीसँग व्हाट्सएप मार्फत कुराकानी गरी घुस रकम माग गरेको आरोप लागेको छ। साझा खबरमा अब खेल खबर। जापानमा जारी विशौं एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेल बिहान 5:45 बजेदेखि शुरू हुनेछ, तर खेल समय शुरू हुनु पूर्व उच्च वर्षाको सम्भावना रहेको समय जनाइएको छ। जापानको आइची निसनमा हुने खेलमा वर्षा बाधक बन्ने देखिएको छ। वर्षाले खेल नै रद्द हुने सम्भावना बढ़ेको छ भने खेल हुने भनिएको अधिकांश क्षेत्रमा करिब 80-90% वर्षाको सम्भावना रहेको देखाइएको छ। यसैबीच नेपाली क्रिकेट टोली हङकङ सिक्सेल क्रिकेटमा सहभागी नहुने भएको छ। आयोजकले आज सार्वजनिक गरेको टीमको सूचीमा नेपालको नाम परेको छैन।
3: सन्तोष गन्धर्व धुन्चेर स्याप्रू बेसी जोड्ने पुल छिट्टै बन्दै
4: धुन्चेर स्याप्रू जोड्नका लागि हामीले त्यहाँ अहिले जुन ट्विनहरू राखेका छौँ त्यो ट्विन राख्ने ठाउँसम्म चाहिँ बाटोहरू त्यहाँ निर्माण गरेर अनि त्यसपछि लगत्तै चाहिँ हामी बेस बनाउने काम चाहिँ भोलि या पर्सिबाट शुरू गर्छौं।
3: बाढ़ी प्रभावित क्षेत्रका सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली भोटेकोशी बाढीपछि आपतकालीन छुट्टै कानूनको आवश्यकता महसुस, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
5: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
8: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
9: प्याजको बिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
11: धुन्चे र स्याफ्रुवेसी जोड्ने पुल बाढ़ीले बगाउँदा रसुवाको आमा छोदिङमो गाउँपालिकामा फलेको बन्दा बजारसम्म पुर्याउन समस्या भइरहेको किसानले बताएका छन्। हामीले रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेलाई धुन्चे र स्याफ्रुवेसी जोड्ने पुल निर्माणको काम कहिलेबाट शुरू हुन्छ भनेर सोधेका छौं।
4: धुन्चे र स्याफ्रु जोड्नका लागि हामीले त्यहाँ अहिले जुन ट्विनहरू राखेका छौं, त्यो ट्विन राख्ने ठाउँसम्म चाहिँ बाटोहरू त्यहाँ निर्माण गरेर अनि त्यसपछि लगत्तै चाहिँ हामी बेस बनाउने काम चाहिँ भोलि या पर्सिबाट सुरु गर्छौँ। बेली ब्रिज पनि हो र हामी चाहिँ त्यसको अल्टरनेट झोलुङ्गे पुल पनि त्यसमा सँगसँगै अहिलेलाई राख्ने भन्ने हाम्रो प्लान छ। पूर्वाधार मन्त्रालयबाट आउनुभएका, सम्बद्ध निकायबाट आउनुभएका प्राविधिक टोलीले के सुझाव दिनुहुन्छ त्यो अनुसार चाहिँ दीर्घकालसम्म चाहिँ कायम हुने खालको चाहिँ कनेक्टिभिटी चाहिँ हामी जोड्छौँ। उद्धार र खोजको चाहिँ जुन काम गरिरहेका थियौँ त्यसले गर्दा पनि हामीलाई चाहिँ त्यो एसेसमेन्ट गर्नको लागि अलिकति गाह्रो भयो र कहाँनिर चाहिँ हामीले बेली ब्रिजहरू राख्ने, कहाँ चाहिँ सजिलो हुन्छ, एक्सेसिबल हुन्छ भन्ने विषयमा पनि हामीले प्राविधिक रूपमा चाहिँ तय गर्नुपर्ने अवस्थाले गर्दा केही ढिलो पक्कै भएको हो। यद्यपि अहिले हामीले ट्विन सञ्चालन गरेका छौँ, त्यहाँ त्यो ट्विनलाई चाहिँ इलेक्ट्रिक बनाउने र अटो सञ्चालन हुने बनाउने साथसाथै चाहिँ बेली ब्रिजको प्रक्रिया पनि हामी अगाडि बढाउँछौँ।
11: अबको केही दिनमै धुन्चे र स्याफ्रुवेसी जोड्ने पुल निर्माणको काम शुरू हुने बताउँदै हुनुहुन्थ्यो रसुवाका प्रमुख जिल्लाधिकारी कमल प्रसाद पाण्डे। कुकुरले टोक्न साथ रेबिज विरूद्धको खोप लगाउन चिकित्सकहरूले सुझाव दिएका छन्। अनि कुकुरले गाईवस्तुलाई टोक्यो भने चाहिँ के गर्ने? पशुसेवा विभागका डाक्टर रोशिका श्रेष्ठ।
12: तपाईँ यदि बाढ़ी प्रभावित क्षेत्रहरूमा बसिराख्नु भएको छ भने रेबिज रोगको संक्रमणको उच्च जोखिमको एरियामा हुनुहुन्छ। हाल आएको बाढ़ीको कारणले घर गाई गोठहरू नै बगाइरहेको अवस्थामा हाम्रा जनावरहरू विस्थापित भएको अवस्था छ। उनीहरू खानाको खोजीमा, आवासको खोजीमा जंगलतिर भौतारिरहेको अवस्था छ, जसले गर्दा उनीहरूलाई रेबिज रोगको संक्रमण भई पुनः हाम्रो समुदायमा आएर रेबिज रोग फैलाउने सम्भावना रहेको छ। यदि तपाईँलाई शंकास्पद कुकुरहरूले टोकिहालेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिज विरूद्धको सुई लगाउनु अत्यन्त आवश्यक हुन्छ। यो रेबिज रोग लागिसकेपछि यसको कुनै पनि उपचार हुँदैन भने समयमा नै हामीले भ्याक्सिन लगायौं भने यस रोगबाट सजिलै बस्न सकिन्छ। यदि हाम्रा घर पालुवा जनावरहरू गाई भैँसी भेडा बाख्राहरूलाई शंकास्पद कुकुरहरूले टोकिहालेमा स्थानीय तहको पशु स्वास्थ्य शाखामा सम्पर्क गरी रेबिज रोग विरूद्धको सुई निशुल्क लगाउनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु।
11: कुकुरले टोकिहाले जति सक्दो छिटो रेबिज विरूद्धको खोप लगाउन सुझाव दिँदै हुनुहुन्थ्यो पशु सेवा विभागका डाक्टर रोशिका श्रेष्ठ। गत भदौ 10 गते बाढ़ी आउँदा नुवाकोट देवीघाटका अर्जुन लाल श्रेष्ठको परिवारका सबै सदस्य काठमाण्डुमा थियो। बाढ़ीले घरमा चाहिँ क्षति गर्यो। यो बाढ़ीको सिकाई पनि अघिल्लो पटकको भन्दा फरक छ।
13: हामी 9 गतेदेखि नै घरमा कोही पनि थिएनौं, जसको कारणले गर्दाखेरि मेरो आफ्नै परिवारमा चाहिँ मानवीय क्षति मैले बेहोर्न परेन। परिवारमा मैले व्यक्तिगत हिसाबले मानवीय क्षति बेहोर्न नपरेको कुरो चाहिँ आफ्नामा छ। तथापि यहाँ बस्ने हामी सबै पीड़ित छौं, सबै मर्माहत छौं। सेवा सुविधा जहाँ पाइन्छ मान्छेको बस्ती त्यही हुने, बजार त्यही बस्ने भएको कारणले गर्दाखेरि अब वर्षै पछि कहिले चाहिँ नि अब कुन जिल्लामा चाहिँ नि अब बाढ़ी पहिरो पर्ने, कहिले कुन जिल्लामा बाढ़ी पहिरो गर्ने हुने भएको कारणले गर्दाखेरि पुल पुलेसाहरू बनाउने सन्दर्भमा अब नदी किनारको तल बेसीको भाग छेउछाउमा भए पनि अब सड़कको विकास गर्दाखेरि त्यसलाई चाहिँ अलिकति अलि माथिल्लो भेग हुँदै लगिदिएको भएदेखि सायद अब बेसीमा बस्ने बस्तीहरू त्यो नदी सतहभन्दा माथि बस्थ्यो होला। पूर्वाधारहरू पनि नष्ट हुने थिएन, मानव क्षति पनि हुने थिएन। अब अहिले अब यसलाई स्थानान्तरण गर्न सक्ने अवस्था पनि छैन। त्यसो भएको हुँदा अब जुन जुन ठाउँमा चाहिँ नयाँ विकासका संरचनाहरू निर्माण हुँदाखेरि कम्तीमा पनि नदी सतहबाट 50-60 मिटरको चाहिँ अब माथिबाट सड़क सञ्जालको विकास भइदियो भने यो किसिमको क्षति हुँदैन थियो भन्ने मलाई लाग्छ।
11: नुवाकोट देवीघाटका अर्जुन लाल श्रेष्ठ रसुवा भोटेकोसी बाढ़ी पछिको अनुभव सुनाउँदै तपाईंलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट गर्न र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोसी बाढ़ी र विपद सम्बन्धी कानून निर्माणको कुरा,
14: यी सबैलाई समेटेर एउटा कानून बनाउन जरूरी छ। अनुभव गरेको एउटा विषय के हो भने खड्केको विषय आपतकालीन कानून, जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ।
3: पछिल्ला घटनाहरूले आपतकालीन छुट्टै कानूनको आवश्यकता देखाएको विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
16: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
15: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
16: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
15: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
16: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
0: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
16: ओहो, म आज पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
11: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
17: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIM ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब भोटेकोसी बाढ़ी र विपद सम्बन्धी कानून निर्माणको प्रसंग। 1000 भन्दा बढ़ीको मृत्यु भइसकेको रसुवाको भोटेकोसी बाढ़ीको कारण परेका प्रभावहरू अनगिन्ती छन्। त्यसको तथ्याङ्क समेत निकाल्न सकिएको अवस्था छैन। बाढ़ीपछिको उद्धार अनुभव, आवश्यक कानून र अप्नाउनु पर्ने सावधानीका बारेमा सांसद श्रीराम नेउपानेसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
13: भूकम्प पनि हुन्छ, कोविड पनि भूकम्प थियो, एउटा विपद थियो आफैमा, अनि त्यसपछि आगलागी पनि हुन सक्छ, अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन्। यी सबैलाई समेटेर एउटा कानून बनाउन जरुरी छ। अनुभव गरेको एउटा विषय के हो भने, खड्केको विषय, आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ। किनभने त्यो विपदको समयमा त्यहाँ के चाहिन्छ त्यो तत्काल निर्णय गरेर तत्काल कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसलाई विद्यमान अहिले भइरहेको कानूनमा टेक्दै गर्दाखेरि त्यो ढिला हुन्छ। त्यो कानून हुने हो भने त्यो शक्तिशाली निकाय छुट्टै प्रधानमन्त्री कार्यालय अन्तर्गतै हुनुपर्छ भन्ने पनि छैन। मानव गतिविधि संसारको अर्को कुनामा हुन्छ, त्यसको प्रभाव हाम्रो जस्तो देशमा आइपुग्छ र हाम्रो जनजीवनमा प्रत्यक्ष रूपमा पार्छ भने त्यस्ता कुराहरूलाई हामीले त्यही किसिमको संयन्त्र तयार गर्नु पर्यो, विकास गर्नु पर्यो र सहकार्य पनि, अब क्षेत्रीय सहकार्य हो कि आन्तरिक देशभित्रका विभिन्न संयन्त्रहरूको बीचको, विभिन्न तहका सरकारहरूको बीचको समन्वयको कुरा हो कि क्षेत्रीय हो कि अन्तर्राष्ट्रिय हो, त्यसलाई पनि हामीले वर्गीकरण गर्न जरुरी छ।
18: प्रधानमन्त्रीजीले राष्ट्रसंघको सभामा त भन्नुभयो होइन, चीन, भारत, नेपाल लगायत देशसँग एउटा संयन्त्र बनाउनु पर्यो। तपाईँले सायद सुन्नुभयो होला कि यो समयमा सूचना नदिएको कारणले यस्तो भयो भनेर कतिपयले आलोचना पनि गरिराखेका छन्। यो चीनसँग हाम्रो भारतसँग जति सजिलो भइरहेको छ, चीनसँग त्यो जुन खालको त्यो अप्ठ्यारो छ नि, त्यो फुकाउनको लागि प्रधानमन्त्रीसँग तपाईँले संवाद गरेको अथवा अघि तपाईँले जति पनि यो हुनुपर्छ त्यो हुनुपर्छ भन्नुभयो नि, त्यो बनाउने ठाउँमा त तपाईँ आफै हुनुहुन्छ नि अहिले, तपाईँको पार्टी
13: हुनुपर्छ भनेर मैले भन्दै गर्दा तपाईँहरू पनि सम्बन्धित निकायको कन्सर्न निकायमा हुनुहुन्छ र अहिले यहाँ सबै निकायबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ र हामी त संसदमा हामीले त आवाजै उठाउँछौ, हामी त नीति निर्माणमा भूमिका नै निर्वाह गर्छौं र त्यसलाई हामी इस्ट्याब्लिसै गर्छौं, त्यसमा कुनै शंकै छैन, त्यसमा हामी प्रतिबद्ध छौं, त्यो गर्छौं। अहिले मैले भन्दै गरेको सबै ठाउँबाट त्यो सरकार पक्षहरूबाट पनि त्यो आवाजहरूलाई सम्बन्धित निकायमा ल्याउँदै गर्दा, त्यसलाई रियलाइज गर्दै गर्दा, अझ थप छलफल गरेर त्यसलाई परिष्कृत बनाएर बुन्दागत रूपमा ल्याउँदै गर्दा अझ नीति निर्माणमा सहज हुन सक्छ। अब विशेष गरी हिमताल अहिलेको सबैभन्दा फ्युचरमा, अब भविष्यमा हुन सक्ने जोखिम भनेको हिमतालमै केन्द्रित छ। 2000 भन्दा बढी हिमतालहरू भएको नेपाल हो। अब सर्वोच्च शिखर लगायत 14 मध्ये 8 शिखरहरू नेपालमै छन्, विशाल हिम श्रृङ्खला छ। अनि त्यसपछि त्यो हिमतालहरू 2000 भन्दा बढी मध्ये 47 हिमतालहरू जोखिम को अवस्थामा छन् भनेर इसी मोडको 2020 होला सायद स्टडीले बताएको छ। तर अब के हुनु पर्यो भने, अब त्यसलाई अपडेट गर्नु पर्यो। 6 वर्ष अगाडि जे थियो आज त्यही स्थिति छ कि छैन, तिनीहरूको स्थिति के छ, त्यहाँको भौगोलिक अवस्था, सेन्सिङ सिस्टम, नेभिगेसन सिस्टम, अनि त्यसपछि पछिल्ला प्रविधिहरू प्रयोग गरेर अबको सिचुएसन के छ र कुन कुन बढी जोखिमपूर्ण छन्, त्यो जोखिमलाई कसरी निराकरण गर्न सकिन्छ, के उपाय अवलम्बन गर्न सकिन्छ, त्यतातिर ध्यान दिने गरी हामीले कानून निर्माण गर्नुपर्छ, नीति निर्माण गर्नुपर्छ। अहिलेको यो भोटेकोसीले त्यो एउटा लेसन पाठ पनि सिकाएको छ। कानून निर्माण गर्ने अनि प्रविधिको प्रयोग गर्ने, जनशक्तिको दक्षता वृद्धि अभिवृद्धि गर्ने, अनि त्यसपछि हामीले ती पछिल्ला मेसिन उपकरणहरूलाई प्रयोग गर्ने, त्यतातिर चाहिँ हामीले कम ध्यान दिएको र कार्यान्वयन पक्ष अलिकति फितलो हुँदै गइरहेको अवस्थामा अब त्यतातिर यो विपदलाई त्यो दिशातिर हामीले अगाडि बढाउन जरुरी छ। जलविद्युत आयोजनाहरूको त मैले पटक पटक
18: भन्छु, त्यो आयोजनामा यो हाम्रो नागडुङ्गा सुरुङ मार्गको विषयमा तपाईँले पनि धेरै ठाउँमा लेखेको पनि हामीले हेर्यौँ होइन, कम्तीमा बाढी आउन थाल्यो भने त्यो बन्द हुने अथवा अर्को ठाउँबाट निस्कने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ।
13: यो विषयमा
18: हामीले के कुरा सुधार गर्नुपर्छ,
13: उहाँले पनि उठाउनु भएको थियो। मैले अब जस्तो उहाँले एउटा कुरो के उठाउनु भयो भने, माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले जनपानी त्यो बढी असर गर्यो भन्ने, त्यो चाहिँ होइन। के हो भने, त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजन, तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ, नदीलाई कटान गर्नबाट जोगाउँछ।
3: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ़दै गएको छ। लगातारको अविरल वर्षापछि आएको बाढ़ी, पहिरो र डुबानका कारण 21 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता छन्। आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ र जापानमा 20 एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दैछ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. आजको कार्यक्रम जीवन रक्षामा हामी विशेषतः रसुवाको भोटेकोशी बाढ़ी पछिको प्रभाव र नागरिक स्तरमा देखिएको मनोस्वास्थ्य र मानसिक स्वास्थ्यको अवस्था र यसलाई सुधारका लागि सरोकारवाला निकायको भूमिकाका बारेमा हामी कुराकानी गर्दैछौ. कुराकानीका लागि चिकित्सा मनोविद CMC नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महत स्टुडियोमा हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ डाक्टर.
2: धन्यवाद. यो महत्वपूर्ण CIN रेडियो टिभीमा यो महत्वपूर्ण विषयमा कुरा गर्न मौका दिनुभएको.
1: अहिले के छ, लगभग दुई हप्ताभन्दा बढी समय बित्यो भोटेकोशी बाढ़ी आएको. मानसिक स्वास्थ्यको अवस्था बाढ़ी प्रभावितहरूमा कस्तो खालको, कुन चरणको समस्या अथवा अवस्था हो, अथवा यो कुनै पनि प्रकारको विपद पछिको कति समयपछि मानसिक स्वास्थ्यमा केही समस्या अथवा विचलन देखिन्छ र त्यसको अहिले देखिरहेको छ, तपाईँहरूले त्यसमा काम गर्दै हुनुहुन्छ?
2: धन्यवाद लिलजी, यो एकदमै महत्वपूर्ण कुरा सोध्नुभयो. अब हामी सबैलाई थाहा छ, यो जुन भोटेकोशीको बाढी चाहिँ त्यो अकल्पनीय प्रलय जस्तै भन्नुपर्छ, किनभने हाम्रा कुनै पुस्ताले त्यो खालको प्रलय त्यति फास्ट र त्यति ढङ्गको क्षति चाहिँ देखेका थिएनन्. अब यसमा चाहिँ कस्तो हुन्छ भने, अब अहिले हामी 18-19 दिन भएको छ यो बाढी फ्ल्यास फ्लडको. अब त्यो फ्लड गइराखेको र त्यसको केही दिन चाहिँ मान्छेलाई अझै पनि जस्तो आफ्नो हराएका छन् नि, मान्छेहरू हराएका होलान् बितेको, जसको बडी भेटेको अथवा बितेको पनि थाहा छैन, भेटेको पनि थाहा छैन, बेपत्तामा भएका अथवा परिवारका मान्छे सबै छन् तर सम्पत्ति घर परिवार खेतबारी आफ्नो चौपाय पशु सबै छैन.
1: भनेको जुनसुकै अवस्था भए पनि मानसिक रूपमा कुनै न कुनै असर प्रभाव त्यहाँ रहन्छ.
2: अब त्यो गुमाएको छन् नि त, सबभन्दा ठूलो कुरो चाहिँ के भने, हिजो जुन राम्रो अवस्थाको इमेज थियो मनमा दिमागमा, घर खेत गाडी सडक गाईबस्तु आफन्त सबभन्दा त त्यहाँ बजार छ, बजार क्षेत्रमा बजार नभए जहाँ जस्तो अवस्था थियो त्यो त एउटा मान्छेको निम्ति त सुरक्षित त्यही थियो नि त. तर अब आज चाहिँ त्यो केही पनि छैन कि, तपाईँको कम्प्लिटली त्यो स्वेप्ट भने बढारीको जस्तो स्थिति छ. अनि मान्छे भए पनि उनीहरूलाई उनीहरूको मनमा खुसी पटक्कै छैन, हेर्नुहोस् होइन. अनि कतिपय त तपाईँको अझै पनि बोल्न गाह्रो भइराखेको अवस्था छ. कतिले चाहिँ बोल्न थालेका छन्, खुल्न थालेका छन्, आफ्नो मान्छे भेटिँदै हुन्थ्यो भन्ने उहाँहरूको दुःख गुनासो हुन्छ. जसको बितिया छ त्यो अथवा अब जे जे नष्ट भएको छ त्यो सम्झेर एकदम धेरै रुने बिलौना गर्ने चरणमै हुनुहुन्छ.
1: जस्तो अब यसमा कतिपय व्यक्तिहरूको आफन्तको मृत्यु भएको र त्यसमा शव पनि प्राप्त भएका व्यक्तिहरू पनि त्यहाँ छन् र कयौं व्यक्तिहरू अझै बेपत्ता रहेको तर वास्तविकता के हो भन्ने थाहा नभएको पनि छ र त्यो सँगसँगै सम्पत्तिको जुन खालको क्षति भएको छ विभिन्न 3-4 यो वर्गीकरण गर्दा सायद त्यसरी देखिन्छ होला. अब मानसिक रूपमा असर पर्ने भनेको सबैलाई उही र उस्तै हो कि जनधनको क्षति भएकोमा अर्कै प्रकारको, अनि घर खेतबारी बगेको मान्छेहरूको अर्कै प्रकारको, जसले आफ्नो केही भएन तर देख्यो त्यस्तो व्यक्तिमा अलिक फरक प्रकारको हुन्छ मानसिक असर.
2: यस्तो मानसिक असर चाहिँ तपाईँको क्षति कति भयो भन्ने भन्दा पनि त्यो व्यक्तिको मनले त्यसलाई कसरी बुझ्छ भन्नेमा भर पर्छ. कसैको सबै चिज नहुँदाखेरि पनि सम्हालिएका मान्छे पनि त्यहाँ छन्. अब कसैको धेरै क्षति भएको छैन, सामान्य नै जस्तो उठ्न सक्ने स्थिति पर्याप्त छ, तर पनि असाध्यै धेरै डराउने, आँटिने, होइन, सुत्न नसक्ने, छटपटिने, अब कोही आयो भने पनि आफ्नो खबर ल्याइदिन्छ कि भन्ने, हराएको मान्छे खोजिराख्ने, त्यही बारे मात्रै कुरा गर्ने, त्यो चाहिँ अलि धेरै त्यो खालको कमजोर मनस्थिति भएका व्यक्तिहरू र जसको सपोर्ट सिस्टम हुन्छ नि, परिवार सबै आफन्त परिवार सबै नै अधिकांश चाहिँ हराएका छन्, बितेका छन् र केही मात्रै मान्छे बाँचेका छन् भने उनीहरू चाहिँ तपाईँको अस्ति मात्रै हो हाम्रो त्यो अर्को टिमले नुवाकोटमा एकदम एक्युट साइकोसिस भन्छ एकदमै त्यो उहाँको आफन्तहरू नै बित्नु भएको अनि सायद त्यो भान्जिएको छन् त्यहाँ तिनीहरूलाई एकदमै कुट्न जाने एकदमै एग्रेसिभ अवस्था भेटिनु भएको थियो कि त्यहाँ कुकुर संस्थाका थिए तर उनीहरूले त्यसलाई व्यवस्था गरिरहेको थिएन पछि हाम्रो साथीहरूले भन्नुभयो यस्तै छ भने चाहिँ ल त्रिशुली अस्पतालमा खबर गरेर एम्बुलेन्स बोलाउँ भने मैले त्यहाँ दुईजना साइकियाट्रिस्ट पनि हुनुहुन्छ अहिले अनि त्यो एम्बुलेन्समा राखेर बल्ल बल्ल त्यही पनि फेरि हेर्ने मान्छे चाहिन्छ नि त एकजना आफन्तलाई भनेर सम्झाएर पठाएर अहिले उहाँ चाहिँ त्यो अस्पतालमा भर्ना गर्ने दुईवटा बेड पनि छ त्रिशुली अस्पतालमा त्यहीँ उपचार गराइराख्नु भएको छ
3: भनेको चोट अनुसारको प्रभाव कम बेसी
2: चोट अनुसारको प्रभाव जो पहिल्यै पनि अलरेडी मानसिक समस्याबाट गुज्रेर अब निको हुँदै गएका अथवा निको भएका औषधि खाइरहेकाहरूमा त यो त ठुलो वज्रपात भयो
3: भनेको झन् थप्ने बढ्ने
2: अब निको हुन लागे पनि झन् बल्झिने भयो कि अब झन् दोहोरिने भयो अब किनभने यो त असह्य आघात हो नि त ठुलो साइकोलोजिकल ट्रमा हो त्यसलाई सहने क्षमता चाहिँ त्यति बलियो मान्छेको जस्तै बलियो मान्छेलाई पनि निकै गाह्रो हुने देखिन्छ कि त्यहाँ
3: हामीले अहिले सामाजिक सञ्जालमा केही भिडियोहरू हेर्दाखेरि त्यो बाढी प्रभावित क्षेत्रका जस्तो देखिने र त्यहाँ पुगेका अरू पत्रकार अथवा यो अहिले पछिल्लो समयमा विभिन्न सामग्रीहरू डिजिटल सामग्रीहरू बनाउनको लागि पुगेका व्यक्तिहरूमाथि त्यो आक्रोश पोखिराखेको जस्तो यो खिच्न किन आएको भन्ने जस्तो त्यो जुन आक्रोशित केही स्थानीयहरू हामीले देखिरहेका छौं सामाजिक सञ्जालमा त्यो भनेको यही बाढी पछि मात्रै हो कि अथवा पहिलेदेखि कसैमा मानसिक रूपमा केही समस्या थियो भने उनीहरू अझ बढी समस्यामा परेर त्यो व्यक्त गरेको भनेर भन्न सकिन्छ
2: यस्तो हुन्छ है अलिकति हामीले मिडियाका साथीहरूलाई पनि म चाहिँ धेरैचोटि धेरै ठाउँमा नै भन्छु यो असाध्यै सेन्सिटिभ अवस्था हो कि यहाँ चाहिँ खबर छापेर अब राज्यका निकायले झकझगाउनुपर्छ भन्ने भन्दा नि राज्य पनि त्यहाँ खटेकै छ कि एउटा रियालिटी अहिलेको कन्टेक्स्टमा होइन अनि अब मान्छेलाई यस्तो शान्त चाहिएको छ कि त्यो त्यो त्यो जो पीडितहरू छन् उनीहरूलाई झ्याउँझ्याउँ र हल्ला गरिदिने मान्छे होइन कि शान्तसँग बसिदिने उसैसँग रहने उसलाई जानकारी चाहियो ठिक्क जानकारी दिने र कम्ती उसले खायो खाएन याद गरिदिने बेचाइन छ भने उसलाई अलिकति अप्ठ्यारो भएको छ तपाईँले के मद्दत गरौँ मात्र भनेर थोरै कुरा गर्ने धेरै सुनिदिने र एउटा भरोसा दिने अवस्था हो अनि अब हाम्रो चाहिँ त्यही त यो सेन्सिटिभिटी अवस्थालाई व्यक्तिको यत्रो धेरै ठुलो मनोआघातलाई हामी सञ्चारकर्मीहरूले चाहिँ छिटो मिडियामा न्युज बनाउनलाई तछाड मछाड गर्दाखेरि खासमा त्यो मिडियाको एथिक्सले नै नगर्नै भन्छ कि यस्तो बेलामा किन कतिपय मान्छे तपाईँको काजक्रिया गर्न पाएको छैनन् कतिपयले काजक्रिया गरे पनि नआइपोहाल्छ कि मेरो मान्छे न कतैले अड्केर पो आउँछ कि भन्ने हुन्छ नि त मान्छेसँग डिक्लियर राज्यले गरेको छैन यो यो मान्छे चाहिँ अब छैन है भनेर डिक्लियर गरेको छैन डिएनए टेस्टबाट पनि सबै त्यो भेरिफाई भइसकेको छैन त्यसैले यो अवस्थामा मान्छेलाई आफूलाई सम्हाल्नै निकै गाह्रो भाटामा अरूलाई अन्तर्वार्ता दिइराख्ने अरूका प्रश्न सुन्न सक्ने त्यो त्यो खालको मनस्थिति नै हुँदैन कि किनभने उनीहरूको मेमोरीले अहिले तपाईँले सोधे प्रश्नै बिर्सिन्छ हेर्नुहोस् यति छिटो बिर्सिन्छ कि उसको त्यो कम्प्लिट मेमोरीमा त्यही डिस्ट्रक्सन त्यही ड्यामेज त्यही हराएको मान्छेहरू अनि उसको सग्लो ठाउँ अब अहिले केही पनि छैन भन्दा त्यो आफ्नो मानसपटलमै सङ्घर्ष गरे हुन्छ कि यस्तो भएको हो र मेरो त सबै थियो नि भन्ने हुन्छ नि त मेरो त घर थियो खेत थियो के थियो मान्छे थियो अब त्यहाँ केही पनि छैन यो नै हो र भनेर उसले आफूलाई बुझाउनै गाह्रो भएको हुन्छ कि स्वीकार नै अप्ठ्यारो यो अहिलेको अवस्था भनेको अङ्ग्रेजीमा डिनायल एन्ड एक्सेप्टेन्स भन्छ कि स्वीकार गर्ने कि होइन यो भएकै होइन अस्वीकार गर्ने भित्री मनले भएकै होइन भन् भन्छ किनभने हो भन्ने बित्तिकै केही पनि छैन नि त अनि त्यो नभएको अवस्था आफूलाई सम्हाल्न झन् गाह्रो हुन्छ कि यस्तो बेलामा चाहिँ मान्छेको हामीले चाहिँ मनोसामाजिक प्राथमिक सहयोग साइकोलोजिकल फर्स्ट एड चाहिँ यस्तो बेला चाहिने हो त्यहाँनिर चाहिँ उसलाई बाधा नपुर्याइकन उसको साथमा रहिदिने हो उसलाई गाह्रो हुँदैछ अवस्था भने तत्काल बुझाएर उपचारमा लैजाने होइन ऊ त्यहीँ स्टेबल हुँदै गइरहेको छ भने उसँग बस्दिने, उसलाई पानी चाहिन्छ दिने, उसलाई टोयलेट जान लायो भने बेलुकाको अवस्था छ, लाइटहरू कस्तो छ हेरिदिने, अनि उसलाई छटपटी भयो भने त्यो अलिकति निकै छटपटाउनु भएको छ गाह्रो भयो भनेर मात्र भनिदिने, त्यति मात्र भनिदिने मान्छे हुँदा पनि धेरै भरोसा हुन्छ क्या।
1: तर जस्तो अहिले तपाईँले भन्नुभयो कि सञ्चार माध्यम र विभिन्न यो न्यू मिडियाको प्रतिनिधित्व गर्दै अहिले धेरै संख्यात्मक रूपमा बढी भयो र चिच्याएको कराएको अथवा आक्रोशित भएको त्यस्तो सामग्री हालिदियो भने धेरै मान्छेले हेर्छन् र कमेन्ट गर्छन्, त्यो भाइरल हुन्छ भन्ने मनस्थिति अलिक बढी देखिन थाले हो होइन? त्यसो भए के गर्नु पर्यो त? अब जस्तो कोही पनि व्यक्ति बाढी प्रभावित क्षेत्रमा पुग्नुभयो, मानव पत्रकार सञ्चारकर्मी कोही भने, कस्तो अवस्थामा हामीले उनीहरूलाई शान्त अवस्थामै रहन दिनुपर्छ?
2: अब यस्तो हो, तपाईँ मिडिया कर्मी साथीहरूले अब त्यहाँ त अहिले कतिपय त सम्हालिएर बस्न आउनु भएको छ होइन, त्यहाँमध्ये सबभन्दा सम्हालिएको मान्छेसँग के का लागि आफू गएको हो, त्यो परिवारका मान्छेहरू कुरा गर्न राजी हुन्छन् कि हुँदैनन्, पहिला त उसको कन्सेन्ट भन्छ नि, इन्फर्मड कन्सेन्ट भन्छौँ, सुसूचित उसले चाहिँ स्वीकार्नु पर्यो, अनुमति दिनु पर्यो, त्यो अनुमति दिँदाखेरि उसले के कुरा चाहिँ भन्ने, म यो कुराबारे बोल्दिनँ है भन्यो भने दबाब दिनु भएन होइन, किनभने उसलाई गाह्रो हुन्छ यो कुरा, म कतिपय त्यो आफूलाई गाह्रोबाट जोगाउनलाई फेरि त्यो घटनासँग सम्बन्धित प्रश्न आउँछ भनेर नि एकदम अभोइड गर्छन् कि, त्यसलाई त्यो
1: टार्न खोजिराखेको
2: हुन्छ, टार्न साक्षात्कारै गर्न चाहँदैन कि, अनि अब यसरी खिचे भिडियोमा हालिदिया हुन्छ अनि बाहिर हो विचारहरू भनेर भगवान्ले यो दिउन् भनेर, उनीहरूलाई त्यो चाहिए होइन नि त, बाहिरको पब्लिक सिम्प्याथी चाहिए होइन, उनीहरूलाई जे जे चाहिए हो त्यहीँको उनीहरूको आफ्नो जो जो छन् त्यहाँ भएका मान्छेहरूमै एकले अर्कालाई सहयोग गर्न सक्ने बनाइदिनु पर्ने हो, गाह्रो भएको छ भने राज्यले के सहयोग दिन कुरा उपलब्ध छ जो बुझाइदिने हो त्यहाँ पुर्याइदिने हो, र उनीहरूको मनको अवस्थालाई गाह्रो हुन्छ भनेर त्यहाँ अवरात र खट्ने टिम चाहिँ राखिराख्नुपर्ने हो कि तपाईँको।
1: तर जस्तो अब हामी जब कुनै पनि पीडा अथवा आघातमा भएको व्यक्तिलाई जब बितिसकेको घटनाको बारेमा हामी फेरि सोधिराखेका हुन्छौँ अथवा त्यो सम्झाइराखेका हुन्छौँ नि, यसले मानसिक रूपमा विक्षिप्त व्यक्तिहरूलाई त्यो उही विषय अथवा बितिसकेको कुरालाई पटक पटक सम्झाउँदाखेरि के कस्तो असर पर्छ?
2: तपाईँ बहुत राम्रो प्रश्न गर्नु, एक्चुअली मिडिया कर्मीहरूलाई अथवा कतिपय अहिले यो हामी साइको सोसियल सपोर्ट गर्न आएका छौँ भन्नेहरूलाई गाली गर्दै र आक्रोशित भएको कारण चाहिँ यही प्रश्नले हो, उनीहरूले त्यो घटनाबारे सोध्नु जरुरी भएन कि, उनीहरू जस्तो अवस्था छन् त्यस्तै अवस्थामा तपाईँलाई बस्न ठिक छ, तपाईँ कस्तो हुनुहुन्छ, म यहाँ छु, तपाईँलाई केही मैले सहयोग गर्नुपर्छ भने भन्नुहोस् भन्ने एउटा खालको जस्तो एकदमै नजिकको छिमेकीले नबोलिकन पनि खुइए गर्दै भरिदिन्छ नि, त्यो ठुलो आपद विपद पर्यो भने समय दिन्छ लड्न लायो भने, त्यस्तो सपोर्ट चाहियो। अब यहाँ पढेर मनोसामाजिक सपोर्ट गर्ने विज्ञ भनेर जानेहरू किताबमा पढाएको कुरो यो भन्नुपर्छ भने अनुसार म यस्तो मान्छे हो ल म तपाईँलाई यो कुरा गर्छु भनेर सुरुमै त्यही डिजास्टरको कुरा ल्याउने अनि त्यतिखेर तपाईँले भोग्नु भएको कुराहरू हामीलाई दुःख लाग्यो भनेर बयान गर्दै सम्झाइदिने अनि त्यसपछि अब तपाईँ कस्तो हुनुहुन्छ भनेर सोध्ने कि, यो तरिका चाहिँ यो यो पीडालाई झन् गाह्रो बनाइदिने अवस्था हो कि पीडितहरूलाई, त्यो भएर पीडितहरूसँग त आफ्नो परिचय दिने हो, म यस्तो मान्छे हो, अब हाम्रो भाषामा यसलाई यसो हुन्छ, तपाईँले जसरी बुझ्दैनन्छ तपाईँको सहयोग हो, तपाईँलाई के छ तपाईँको मनको अप्ठ्यारोलाई चाहिँ गाह्रो भयो भने तपाईँ भन्न चाहनु भने म सुन्छु, यो मैले अन्त कहीँ भन्दिनँ, तपाईँलाई हेल्प चाहियो भने सम्बन्धित निकायलाई मैले भन्नु भन्छु, तर म तपाईँको सहयोगी हो है भनेर त्यति भनेर उसैसँग बस्दै पनि छ, अलि बारपछि नानी यता आएन भनेर उसले भन्नु थाल्थ्यो कि, अथवा फलानु तपाईँ यहाँ भन्नु न भनेर, मलाई बहुत गाह्रो भयो भन्ला, छटपटी भयो भन्ला, अब त्यो गाह्रो र छटपटी देखेपछि कहाँ अब आफूले नै म साइको सोसियल वर्कर काउन्सिलर भनेपछि आफै छटपटेर त भएन नि, त्यो छटपटिनुपर्ने अवस्थालाई सम्हाल्न सक्ने व्यक्ति मात्रै जानुपर्थ्यो त्यहाँ, किनभने अहिले चाहिँ कस्तो देखेँ मैले त्यहाँ भन्दा धेरैले आफ्नो सम्हाल्न थाल्नु भएको छ, अनि यो यही हो कि तपाईँको काउन्सिलिङ नै काउन्सिलरै नआइदिए हुन्थ्यो भन्ने पनि अहिले फिडब्याक आइरहेको छ, हेर्नुहोस्
1: कि त्यसको कारण चाहिँ
2: त्यसको कारण
1: काउन्सिलरको काम त त्यसले मनको घाउ पीडामा मलम लगाउँछ भन्ने सामान्य बुझाइ हो,
2: झन् दुख हो नि त, लिल्थे उहाँले के गर्नुभयो भने ए तपाईँ यत्रो बाढी भोगिया मान्छे तपाईँलाई यस्तो भएको छ ल भन्नुहोस् भन्दै त्यही स्टोरी भन्न लाउने त होइन नि त. उहाँलाई चाहिँ जे अवस्था देखिया छ त्यो अवस्था बुझेर तपाईँलाई गाह्रो छ तपाईँलाई हेल्प गर्न हामी छौँ है. तपाईँलाई एकदमै गाह्रो भयो भने तपाईँले जतिखेर पनि हामीलाई भन्न मिल्छ. अझ कतिपय बेला अब तपाईँ उसो सेल्टर उसो घरमा तपाईँ त 24 घन्टा भन्नु पाउनु नबस्न सक्नुहुन्छ. त्यतिखेर त्यस्तो रह्यो भने नम्बर दिने अनि यहाँ हेल्प छ भनेर देखाइदिने होइन हो. त्यो कुराहरू बुझाएर अरू बेला उसँग बिस्तारै बिस्तारै बसेपछि उसले कुरा गर्न थाल्छ नि त. अनि अहिले कस्तो हुनुहुन्छ, तपाईँ ठिक हुनुहुन्छ, तपाईँले सम्हाल्न सक्नु भएको छ, सुत्न सक्नु भएको छ, निन्द्रामा पनि त्यही दृश्य आएको हुनसक्छ. उसले बोल्न थाल्थ्यो नि, बोल्ने बोलेको बेला सुन्दिने अनि थपको अरू केही भन्न चाहनुहुन्छ, अरू केही भन्न चाहनुहुन्छ भनेर त्यो भन्नु पर्दैन कि. यो बेला चाहिँ त्यो अरू थप भन्नुहोस् न भन्ने बेलै होइन. उसले जति बोल्छ त्यतिमै तपाईँलाई यति भयो नि भन्नुभयो होइन, मलाई विश्वास गर्नुभयो धन्यवाद. अरू जति तपाईँले जे जे मसँग सेयर गर्नुहुन्छ भन्नुहुन्छ म छु है तपाईँसँग अथवा हाम्रो टिम छ. तपाईँलाई औषधि उपचार त्यस्तो खाइराख्या गाह्रो छ भने भन्नुहोस्, त्यो पनि हामी व्यवस्था गर्छौँ. होइन निन्द्रै लागेको छैन, एकदमै गाह्रो भएको छ, छटपट्टि भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले, साइकोलोजिस्टले अथवा मेन्टल हेल्थ फिल्डकोले. तपाईँलाई यस्तो यस्तो देखिरहेको छ, हामीले गाह्रो निकै भए जस्तो लाग्यो, कस्तो छ हजुरलाई, त्यति मात्र सोधेर पुग्यो नि.
3: तर जस्तो अब अघि यहाँले पनि भन्नुभयो कि अहिले काउन्सिलर मनोपरामर्श जो दिने व्यक्ति भनेर भन्छौं उहीमाथि प्रश्न उठिरहेको छ भन्नुभयो. र अहिले पछिल्लो समयमा त्यस क्षेत्रका बाल बालिका अथवा जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो काउन्सिलिङ सेवा दिएपछि मात्रै अझ सामान्य अवस्थामा लैजान सकिन्छ फेरि सबैले भनिरहेका छन्. काउन्सिलिङको बेलामा पनि गर्ने संवाद नै हो, पत्रकार भनेर अथवा संचारकर्मी गएका व्यक्तिले पनि गर्ने संवादै हो होइन, अथवा जो समाजमा हामी अलिकति जाने बुझेको अनुभवी भन्छौं उसले चाहिँ अरूको कुरा सुनिन्छ भन्छौं उसले गर्ने पनि संवाद हो. यो तीनवटै संवादमा के कुरा फरक छ, ताकि हामी अहिले काउन्सिलिङकै संवाद खोजिरहेका छौं.
2: यस्तो हो, अब यस्तो डिजास्टरको बेला घाउ लागेको मनलाई कसैले मलाई सहयोग गर्दैछ है भन्ने आड के ढाडस महसुस गराउनु चाहिँ निको हुने प्रक्रियालाई सपोर्ट गर्ने हो. अब त्यो भन्दैमा काउन्सिलिङमा चाहिँ तपाईँले उसले बोल्न नचाहँदा नै प्रश्न गरिराख्ने, उसलाई झर्को लाग्ने गरी चाहिँ उसका जानकारीहरू सोधिराख्ने, त्यो काम काउन्सिलरको प्रोफेसनले गर्नु पर्दैन. काउन्सिलरले त सम्बन्धित व्यक्तिको हावभाव, व्यवहार, भावना, इमोसन, अनुहारको चिया सबै हेरेर बुझिन्छ नि उसलाई कति गाह्रो भएको छ. हो त्यो गाह्रोलाई शब्दमा उसको उसँगै नजिक भयो त तपाईँलाई कति गाह्रो भएको छ, हेर्नुहोस् त तपाईँ यस्तो अप्ठ्यारो भएको छ, पानी खानुहुन्छ, त्यति मात्र भन्ने त कम्तीमा उसका मान्छे अरू बेला त्यही भन्ने मान्छे थिए, अहिले छैनन्, हामीले त्यतिखेर यति मात्र भन्दै भने उसले बिस्तारो सम्हालिँदै सम्हालिँदै अनि उसलाई जुन बेला कुरा गर्न मन लाग्छ आफ्नो जे जे बिग्रे भत्के अथवा गुनासो होला यस्तो हुने रहेछ यसो भन्थ्यो हराएका बितेका मान्छेहरूले भनेका विगतका सबै कुराहरू भन्न मन लाग्ला नि. हो त्यतिखेर त्यो स्टेजमा बसेर सुन्न मिल्छ. अनि तपाईँलाई गाह्रो हुन्छ भने चाहिँ तपाईँले जुन बेला पनि मलाई गाह्रो भयो अब छोडिदिनुहोस् एक्लै भन्नुहोस् अथवा अब कुरा नगरौँ भन्नुहोस् म रोकिन्छु र उसलाई कम्प्लिटली फ्रिडम दिनु पऱ्यो कि त्यो व्यक्तिलाई मलाई गाह्रो भयो भने मैले अब बोल्नु पर्दैन नानीसँग अथवा यस्तो हात उठाइदिनुहोस् म तपाईँलाई अरू प्रश्न गर्दिनँ भन्नु पर्यो. त्यसपछि आएर अनि जुन बेला उसले अब म कुरा गर्छु नि त मेरो मनको कुरा गर्न मन लाग्यो भन्ने छ भने म यहाँ छु भनेर त्यो एउटा ऊ कुन विश्वास दिलाउने र कुन बेला कुरा गर्न मन लाग्छ त्यतिखेर चाहिँ त्यो मान्छे छ भन्ने आश्वस्त पार्ने एउटा कुरा. अर्को चाहिँ यतिखेर भनेको त्यो व्यक्तिको दैनिकी चल्या छ कि छैन, ऊ समयमा उठ्या छ कि छैन, सुत्या छ कि छैन, खाएको छ कि छैन, टोयलेट दिसेपिसाब गरेको छ कि छैन, पानी पर्याप्त खाएको छ कि छैन, उसले गर्ने जुन मन्दिर जप छ यदि विश्वास छ भने गरेका छ कि छैन. हो यो रुटिनको कुराहरू चाहिँ एकदम धेरै ख्याल गर्नुपर्छ. त्यही चिज बालबालिकालाई अलिकति तपाईँले खेलौनाको सामग्री राख्नु, एउटा आउँछ अर्को आउँछ अर्को आउँछ बिस्तारै खेल्न थाल्छन् उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ कि बालबालिकाले त्यो खेल्न थालेपछि त्यो त्यतिको सम्झिँदैन. अनि बालबालिकालाई पनि फेरि तिम्रो अब उसले भत्केको ठाउँहरू बनाउला के बनाउला त्यो पेन्टको बारे चित्रको बारे कुरा गर्न चाहे सोध्ने नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा, सोध्ने नि त मनमा कस्तो लाग्यो यो गर्दा, हो त्यो चाहिँ उसले मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ, हो उसले आफ्नो लागेको र तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि, तपाईँको उपस्थिति नै भ्यालिडेट हो, म अब खुसी छु है भन्ने उसलाई पनि लाग्यो र भन्यो नि त, अनि तपाईँ साथी हुनुहुन्छ, तपाईँले पनि हो मैले पनि देखेँ, तिमी अहिले भनिराख्दा नि अनुहार पनि फरक छ, अघि यस्तो थियो चित्र लेख्यौ यस्तो गर्यो, ठुलो मान्छेले पनि त्यही कुरो उसले जब सजिलै भन्ने स्थिति हुँदै जान्छ भन्दाखेरि ऊ फरक भएर आउँछ नि, अनि अहिले कस्तो हुनुहुन्छ भने अहिले त मलाई सजिलो भएको छ, अलि हल्का भयो भन्छ नि, हो उसलाई पनि त्यो तपाईँलाई अहिले त्यही त मैले पनि मसँग कुरा गर्दा देखेँ नि तपाईँको स्वर तपाईँको अनुहार त्यो भ्यालिडेट गरिदिने हो नि त इमोसनलाई,
1: जस बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि
2: पर्छ, एकदमै पर्छ उनीहरूको, कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैन कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ, त्यो भएर हेर्नुभयो भने त्यहाँ बाबु आमाहरू एडल्टहरू एकदमै सोकाकुल भए पनि बालबालिका एकैछिनमा के के गर्न खोज्छ कि, उसको ब्रेन चाहिँ त्यो एडल्टको पो मेच्योर्ड ब्रेन भइसकेपछि उसलाई एक्सपिरियन्सले अरू चिजमा लान दिँदैन, तर बच्चाको ब्रेन चाहिँ त्यो एकदम एक्टिभ हुन्छ, त्यसैले उसले चाहिँ उसलाई डाइभर्ट गर्नलाई उसैको ब्रेनले नै सपोर्ट गर्छ, त्यहाँनिर बालबालिकाले खेलाउने विभिन्न क्रियाकलाप,
1: भनेको अहिले यो जब भोटेकुसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
2: अब यस्तो बालबालिकाको त्यहाँ चाहिँ एउटा कस्तो स्थिति एकदमै दुःख लाग्दो, एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने बाबुआमा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै त्यो छोरी छोरा बाँचेको छ कि,
1: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जानेवाला
2: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ थाहा छैन, बाबुआमा बितेका छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ,
1: तत्काल त्यो पीडा होला कि भन्ने डरले त्यसो भनेको हुन
2: सक्छ। अब त्यही उनीहरूले भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ, अब यही एउटा छोरी छ होइन त्यो दाईको दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
1: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ त्यो बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
2: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सियारकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि, हामी जस्ता मान्छेहरूको मद्दत लिएर त्यो सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बितिया रहेछ, अब उसो मात्र होइन अरूको पनि धेरै बितिया छ,
1: बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, तर समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल,
2: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तार होइन, अब यस्तो यस्तो हो हामीले जस्तो अब त्यो भने चाहिँ उसले त देखाएको छैन नि त्यो नानीले, अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लग्या जस्तो लागेको थियो, तर वास्तविक त्यस्तो होइन रहेछ, उनीहरू अझै पनि भेटेकै रहनेछ अथवा उनीहरू बितिसकेका रहेछन्, अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे शरीर उसो लासै भेटिसकेका छ, त्यसैले उहाँहरू अब हुनु रहन्छ, हामी पनि आशा त हामीलाई नि अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो, अब रहनेछ तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा, अब तर पनि तिमीलाई अब जसले गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौ नि, अब तिमी कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन, कम्तीमा तिमीसँग त हामी छौ नि, यो तिम्रो गाउँ छ, तिम्रो छिमेकी छ, त्यो सबै छिमेकीका जो जो छन् बसेर उसलाई राम्रोसँग सम्झायो भने त उसले एकछिन रोला, अब बच्चा हो फेरि धेरै बेर नरोला अथवा एक केही दिन नबोल्ला डिप्रेस होला, हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि, केही समय उसले फेरि आफूले पनि आत्महत्या गर्ने सोच राख्न सक्छ कि म किन बाँच्ने, मेरो कोही चाहिँ बहुनी छैन, आमा पनि छैन, म मात्र किन बाँच्ने, अङ्कल आन्टीले जे जे भने अथवा अरूले जे जे भने नि म बाँच्दिनँ भन्ने आउन सक्छ कि
3: त्यो भावना चाहिँ कति उमेर त्यो उमेर समूह अनुसार फरक
4: शुरू गरेको छ। गत जेठ 22 गते यता बन्द रहेको विमानस्थलमा आज काठमाडौँबाट 13 जना यात्रु लिएर सोकेटार पुगेको ट्विनटर जहाज 5 जना यात्रु बोकेर काठमाडौँ फर्किएको छ। उडान पुनः शुरू भएसँगै पर्यटन क्षेत्रका व्यवसायी र स्थानीयवासी उत्साहित बनेका छन्।
5: साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। त्यससँगै परिसूचक नेप्से 16.47 अंकले घटेर 2633 बिन्दुमा कायम भएको छ। यो 0.62% गिरावट हो। आज कारोबार भने 5 अर्ब नागेको छ। आज कुल 5,38,57,84,414 रूपियाँ बराबरको कारोबार भएको छ। आज 50 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 223 कम्पनीको शेयर मूल्य घटेको छ। आज व्यापार बाहेक अन्य सबै उपसूचक ओह्रालो लागेका छन्।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम अस्वीकार गरेपछि आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेको छ। तेलको मूल्य बढ़ेसँगै विश्वव्यापी मुद्रास्फीति बढ़न सक्ने चिन्ता बढ़ेको छ। इरानले गत साता संयुक्त राष्ट्रसंघको महासभामा 7 दिने युद्ध विरामको प्रस्ताव अघि सारेको थियो, तर ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्न नसकिने बताउनु भएको थियो। युद्ध विरामको प्रस्ताव सार्वजनिक भएपछि शुक्रबार 2% भन्दा बढ़ी घटेको कच्चा तेलको मूल्य आज पुनः बढ़ेको हो। अन्तर्राष्ट्रिय बजारमा उत्तर समुद्री ब्रेन्ट कच्चा तेलको मूल्य 1.8% बढ़ेर प्रति ब्यारेल 106.19 अमेरिकी डलर पुगेको छ। त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य 1% बढ़ेर प्रति ब्यारेल 93.34 डलर पुगेको छ।
5: युक्रेनले रूसका लागि लड़िरहेका 2 उत्तर कोरियाली सैनिकलाई दक्षिण कोरियामा हस्तान्तरण गरेको विषय सार्वजनिक गरेपछि दक्षिण कोरियाली असन्तुष्टि जनाएको छ। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले 2 देशबीच भएको गोपनीयता सम्झौता उल्लंघन गर्दै युक्रेनले एकतर्फी रूपमा विषय सार्वजनिक गरेको भन्दै माफी माग्न आग्रह गर्नुभएको हो। युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले गत साता 2 उत्तर कोरियाली सैनिकलाई दक्षिण कोरियामा पठाएको खुलासा गर्नुभएको थियो। उहाँले ती सैनिकलाई जीवितै पक्राउ गर्नु सहज नभएको बताउनु भएको थियो। यस घटनाले युक्रेनलाई दक्षिण कोरियाबाट सैन्य सहयोग प्राप्त गर्ने प्रयासमा समेत असर पर्न सक्ने विश्लेषण गरिएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। वर्षाका कारण एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटका 2 क्वार्टर फाइनल खेलहरू टस समेत नभएर रद्द भएका छन्। खेल रद्द भएसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको T20 वरियतामा माथिल्लो रहेका आधारमा भारत र पाकिस्तान सेमी फाइनलमा प्रवेश गरेका छन्। मैदानमा भारी वर्षा र ओसिलो आउट अफ फिल्डका कारण आजका 2 खेल रद्द भएका हुन्। पहिलो क्वार्टर फाइनलमा पाकिस्तान र हङकङ तथा दोस्रो खेलमा भारत र अफगानिस्तान आमने सामने हुने तालिका रहेको थियो, तर दिनभर परेको झरीका कारण मैदान ढाकिएपछि टस नै हुन नसकेको हो। प्रतियोगिताको नियमानुसार खेल रद्द हुँदा उच्च वरियता प्राप्त टोली स्वत अघिल्लो चरण पुग्ने प्रावधानका कारण भारत र पाकिस्तानले अन्तिम 4 स्थान सुरक्षित गरेका हुन्। प्रतियोगिता अन्तर्गत भोलि बाँकी 2 क्वार्टर फाइनल खेल हुनेछन्, जसमा नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्नेछ भने अर्को खेलमा बंगलादेश र मलेसिया प्रतिस्पर्धा गर्नेछन्।
5: नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किंग्सले भारतीय मूलका अमेरिकी अन्तर्राष्ट्रिय क्रिकेटर शुभम रन्जानेलाई फेरि अनुबन्ध गरेको छ। टोलीमा पुनः आबद्ध भएपछि रन्जानेले पनि खुशी व्यक्त गर्दै आगामी सिजनमा अझ प्रभावकारी प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका छन्। विराटनगरले आज सामाजिक सञ्जाल मार्फत रन्जानेलाई अनुबन्ध गरेको जनाएको हो। 32 वर्षीय रन्जाने दायाँ हाते ब्याटिङ तथा मीडियम पेस बलिङ गर्छन्। उनले समग्र T20 क्रिकेटमा 74 खेल खेल्दा 1177 रन बनाएका छन्। 29 विकेट पनि लिएका छन्। यसअघि विराटनगरले श्रीलंका चरित असंकालाई अनुबन्ध गरिसकेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: झबरा पक्राउ प्रकरणमा विपक्षीद्वारा सदनमा सरकारको कड़ा आलोचना। राष्ट्रपा सांसद मौन। छोरी कुटेर बुहारी तर्साउने सरकारको प्रपञ्च भएको प्रचण्डको टिप्पणी,
5: पार्टी कार्यवाहीमा परेका कर्णालीका सांसद राजकुमार शर्माको पद खारेज, 28 लाख घुस दिने खाद्य अधिकृत सहित चारजना विरूद्ध भ्रष्टाचार मुद्दा,
4: चाडपर्वमा यात्रा सहज र सुरक्षित बनाउन संसदीय समितिको निर्देशन, बाढ़ीले बिग्रिएका सड़क तत्काल मरमत गर्न व्यवसायीको माग,
5: अमेरिकाले इरानको युद्ध विराम प्रस्ताव अस्वीकार गरेसँगै तेलको मूल्य बढ़्यो, युद्धबन्दी हस्तान्तरण बारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट,
4: र एसियन गेम्सको सेमी फाइनल प्रवेशका लागि भोलि नेपालले श्रीलंकाको सामना गर्ने, अमेरिकी क्रिकेटर शुभम रन्जानीले विराटनगर किङ्सबाटै एनपीएल खेल्ने।
5: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। समीक्षा र अप्सरा विदा हुन्छौ। नमस्कार।
0: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पछिल्लो वर्षबाट प्रभावित सबै राजमार्गहरू 2-3 दिनभित्र सञ्चालनमा ल्याइसक्ने सड़क विभागको भनाई।
1: बिस्तारै हामीले 2-3 दिनभित्र सबै राजमार्गहरू सुधार गराउँछौँ।
0: माघ धान्न आउँदो हिउँदियाममा भारतबाट 1150 मेगावाट बिजुली आयात गर्ने सरकारको तयारी।
2: कुल 1154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ।
0: र पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीको घटनाबारे एक कानूनविदसँग कुराकानी। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। ड्रोन हमलामा परेपछि युक्रेनको चर्चित नेशनल अकादेमी अफ साइन्समा आगो लागेको छ। किएवको मध्य भागमा अवस्थित उक्त 3-तले भवनमा लागेको आगोको लपका र बाक्लो धुवाँ तस्विरहरूमा देख्न सकिन्छ। किएवबाट बीबीसीका पल एडम्स भन्छन्, जेटको इन्जिन भएको ड्रोन भुइँमा बजारिएको बेला उक्त हमलाले पारेको प्रभाव एकजना प्रत्यक्षदर्शीले कैद गरेका थिए। कालो बाक्लो धुवाँ आकाशमा फैलिरहँदा त्यहाँ कार्यरत स्टाफहरू भित्र दन्किएको आगोबाट आफूलाई जोगाउन झ्यालतर्फ भागिरहेको देखिएको थियो। हामी जब त्यहाँ पुग्यौं, किएवका मेयर भिताली क्लिट्सको घटनास्थलमा थिए र उनले उक्त शहर रूसको प्रमुख निशाना बनेको बताए। किएव स्थित बीबीसी संवाददाता राष्ट्रपति जेलेन्स्कीले उक्त हमलाको युक्रेनले जवाब दिने भन्दै आफ्नो देशका साझेदारहरूलाई कदम चाल्न आह्वान गरेका छन्। इरानले दक्षिण इंग्ल्याण्डमा अवस्थित एउटा एयरबेस नजिकै संदिग्ध बम हमलाको योजनामा आफ्नो कुनै हात नरहेको बताएको छ। लन्डन स्थित इरानी राजदूतावासले अनुमानका आधारमा उक्त घटनामा इरानलाई जोड़िनु निन्दनीय रहेको जनाएको छ। अमेरिकाले इरानलाई हमला गर्न प्रयोग गरेको उक्त एयरबेसतर्फ भ्यानमा आइरहेका 5 जना पुरूषहरूलाई आइतबार सबेरै पक्राउ गरिएको थियो। आतंकवाद र विस्फोटक सामग्रीसँग सम्बन्धित कसुरमा संलग्न रहेको आशंकामा पक्राउ गरिएका ती सबै ब्रिटिश नागरिक रहेको ब्रिटेनका प्रहरीले जनाएका छन्। नाइजेरियाको प्रहरीले दक्षिण पूर्वी राज्य एबिया स्थित संदिग्ध अपराधीहरूको शिविरमा फेला परेका 20 जनाको अस्थि पञ्जरको पहिचान गर्न अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानकर्ताहरूले ती अवशेष बन्धक बनाइएका व्यक्तिका हुन सक्ने ठानिरहेका छन्। देशको उत्तरमा 2 घटनामा 80 जना भन्दा बढ़ीलाई सामूहिक रूपमा बन्धक बनाइएको स्थानीय विवरणमा यो घटना प्रकाशमा आएको हो। नाइजेरियामा कतिपय आपराधिक समूहहरूले अपहरणलाई पैसा असुलीको प्रमुख माध्यम बनाएका छन्। इजरायली संचार माध्यमहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति मोहम्मद बिन जायदसँगको भेटवार्ताका लागि गोप्य रूपमा संयुक्त अरब एमिरेट्सको भ्रमण आइतबार गरेको विवरण प्रकाशित गरेका छन्। युएईका नेताले अक्टोबर 7 हमलाभन्दा केही समय अघि नै हमासले ठूलो आक्रमण गर्न लागेको चेतावनी नेतान्याहुलाई दिएका खबर इजरायली संचार माध्यमले प्रकाशित गरेपछि आक्रोश व्यक्त भएका छन्। इजरायली प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्दै आएका छन्। र उत्तर पश्चिम भारतको पंजाब राज्यमा अवस्थित एउटा युनिभर्सिटी क्याम्पसमा भएको हिंसात्मक प्रदर्शन 2000 भन्दा बढ़ी प्रहरी खटाएर नियन्त्रणमा लिइएको छ। शनिबार सामाजिक सञ्जालमा पागवाडामा रहेको लवली प्रोफेशनल युनिभर्सिटीले सञ्चालन गरेको एउटा छात्रावासमा एक महिला विद्यार्थीको बलात्कार गरिएको हल्ला चलेको थियो। विश्वविद्यालयले उक्त हल्ला पूर्ण रूपमा झुटो भएको उल्लेख गरेको थियो, तर सप्ताहन्तमा त्यसलाई लिएर झडपहरू भएका थिए। पछिल्लो घटनापछि 10 दिनसम्म पठन पाठन स्थगित गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट प्रभावित सबै राजमार्गहरू 2-3 दिनभित्र सञ्चालनमा ल्याइसकिने सड़क विभागका प्रमुखले बताएका छन्। विभागका महानिर्देशक विजय जैशीले भोटेकोशी त्रिशुली बाढ़ीले पुर्याएकै स्तरमा पछिल्लो पटक सड़क पूर्वाधारमा क्षति नपुगेको भए पनि ठूलै प्रभाव परेको बीबीसीलाई बताए।
4: विश्वविद्यालयले उक्त हल्ला पूर्ण रूपमा झुटो भएको उल्लेख गरेको थियो, तर सप्ताहन्तमा त्यसलाई लिएर झडपहरू भएका थिए। पछिल्लो घटनापछि 10 दिनसम्म पठन पाठन स्थगित गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: स साझापखमा पुनः स्वागत छ। बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट प्रभावित सबै राजमार्गहरू दुई तीन दिनभित्र सञ्चालनमा ल्याइसकिने सड़क विभागका प्रमुखले बताएका छन्। विभागका महानिर्देशक विजय जैशीले भोटेकोशी त्रिशुली बाढ़ीले पुर्याएकै स्तरमा पछिल्लो पटक सड़क पूर्वाधारमा क्षति नपुगेको भए पनि ठूलै प्रभाव परेको बीबीसीलाई बताए।
1: मुख्यतया कालीगण्डी कोरिडोर बेनीबाट जोमसम कोरोला राजमार्ग र यतातिर विशेषर पानी र त्यो ठाउँका धेरै पुलहरू र सड़कमा पनि ठूलो प्रभाव पर्यो। रसुवा बाबिली जस्तो पुरै काटेर कामी नलाइने सड़क चाहिँ धेरै भएको छैन। करिब करिब जोड्दाखेरि 2 किलोमिटरको 3 किलोमिटरको रेन्जमा प्रत्येक हाइवेको खोलाले काटेको छ र अहिले पुनः त्यसलाई निर्माण गर्नु पनि भएको छ।
0: महानिर्देशक जेसीका अनुसार पछिल्लो वर्षाले 6 पुलमा सामान्य असर पुर्याएको छ। बाढ़ीले 2 पुलको एप्रोच काटेको उनले बताए। तर आइतबारदेखि पानी घट्न थालेपछि प्रभावित राजमार्गहरू पुनः सञ्चालनमा ल्याउन काम थालिएको जेसीले बताए। राजमार्गहरूको पछिल्लो अवस्थाबारे उनले भने,
1: समग्रमा भन्नुपर्दा पृथ्वी राजमार्ग अहिले चलेको छ, पृथ्वी राजमार्ग समस्या छैन। भोलि बेलुकासम्म बिपी हाइवे पनि चल्ने स्थितिमा ल्याउँछ हामीले। कान्ति राजमार्ग पनि आजबाट चलेको छ, हालाकि यो रातिमा चाहिँ सम्भावित पहिरोको जोखिमलाई हेरेर स्थानीय प्रशासनले बन्द गर्न पनि सक्नुहुन्छ। त्रिवेन्द राजपथ चलेको छ, अरू राजमार्गहरू पनि बिस्तारै हामीले 2-3 दिनभित्र सबै राजमार्गहरू सुचारू गराउँछ।
0: 4 वर्षाले कुल कति रकम बराबरको सड़क पूर्वाधार तथा पुलहरूमा क्षति पुर्याएको छ भन्ने बारे आकलन गर्न बाँकी रहेको अधिकारीहरूले बताएका छन्। अर्को विषय, आउँदो ह्युदियाममा बिजुलीको माग धान्न भारतबाट 1,150 मेगावाट विद्युत आयात गर्ने योजना रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आन्तरिक उत्पादनले मात्र माग धान्न नसक्ने भएकाले हिउँदमा भारतबाट बिजुली आयात गर्नुको विकल्प नरहेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सोमबार बताए। सुनौ एक रिपोर्ट। विद्युत प्राधिकरणले आज एउटा पत्रकार सम्मेलन गरी भदौ 10 र पछिल्लो वर्षपछि जल विद्युत उत्पादनमा परेको असरबारे जानकारी गराएको हो। आम उपभोक्ताले ह्युदियाममा लोड सेडिङ हुन सक्ने चिन्ता व्यक्त गर्न थालेका बेला प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले अपोग बिजुली भारतबाट आयात गरिने योजना सुनाए।
2: सुक्खा याममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1,218 मेगावाट रहेको छ। माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुरबाट 600 मेगावाट, टनकपुर महेन्द्रबाट 54 मेगावाट र बिहारका विभिन्न विन्दुबाट 350 मेगावाट, आरटीसीको माध्यमबाट 150 मेगावाट गरी कुल 1,154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ। जस अनुसार कुल विद्युत उपलब्धता 2,372 मेगावाट हुने अनुमान गरेको छ।
0: भोटेकोशी त्रिशुलीको विनाशकारी बाढ़ीले झण्डै 1 दर्जन जल विद्युत आयोजनामा अर्बौं रूपियाँ बराबरको क्षति पुर्याएको प्राधिकरणको अनुमान छ। यद्यपि ती आयोजनाहरूका सुरुङ तथा पावर स्टेशनहरूबाट गेग्रान हटाउने काम सकिएपछि थप क्षतिको तस्विर प्रष्ट हुने अधिकारीहरूले बताएका छन्। क्षतिग्रस्त आयोजनाको पुननिर्माणको सन्दर्भमा पुनः प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठ,
2: सम्पूर्ण सफा गरिसके पछाडि मात्रै वास्तविक ड्यामेजको एसेसमेन्ट गर्न सकिन्छ र सोही ड्यामेज एसेसमेन्टको आधारमा पछाडिका टेन्डरिङ गर्ने वा बजेटको लागि व्यवस्थापन गर्ने कार्य अगाडि बढाइने कुरा पनि म जानकारी गराउन चाहन्छु।
0: गत बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट पनि कैयौं जल विद्युत आयोजनामा प्रभाव पर्न गई आपूर्तिमा असर परेको प्राधिकरणले जनाएको छ। तर बुधबारसम्म प्रभावित सबै क्षेत्रमा बिजुली आपूर्ति नियमित भइसक्ने उसले जनाएको छ। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। आजबाट हामीले भोटेकोशी त्रिशुली बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। उक्त कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोर्याब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ। चर्चा बाढ़ीसँग सम्बन्धित विषयकै, भोटेकोशी त्रिशुली बाढ़ीका कारण बन्द रहेका विद्यालयहरू खुल्न थालेपछि सहपाठीहरूसँग घुलमिल हुन पाउँदा राहतको महसुस गरेको विद्यार्थीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार हाल नियमित पठन पाठन भन्दा अरू क्रियाकलापमा जोड़ दिइएको छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
5: बाढ़ीका कारण बन्द रहेको देवीघाटमा रहेको शहीद जगत प्रकाशजङ शाह संस्कृत माध्यमिक विद्यालय असोज 1 गतेबाट सञ्चालन गरे तापनि त्यस अघिदेखि नै विद्यार्थीहरूलाई विद्यालयमा सहभागी गराई विभिन्न खेलहरू खेलाउने मनोपरामर्श लगायत कार्यहरूमा सहभागी गराउँदै आएको विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकारले बताइन्।
6: कक्षाको साथसाथै बच्चाहरूलाई काउन्सिलिङ पनि गर्दै गर्दै अगाडि बढ़िरहेका छन्। केही स्टुडेन्टहरू पुल पारेको हुनुहुन्थ्यो, त्रिशुली खोला पारेको ट्विनमा आउनुभयो र स्कूलमै हामीले होस्टल व्यवस्थापन गर्यौं र उहाँहरू आवासीय रूपमा स्कूलमै बसिरहनु भएको छ।
5: बाढ़ीले घरहरू बगाएपछि होल्डिङ सेन्टर र आफन्तको डोकोमा बस्दै आएका आफूहरूलाई विद्यालय खुल्दा समय बिताउन सहज हुनुका साथै शिक्षक र साथीहरूसँगको कुराकानीले पहिला भन्दा डर कम भएको त्यसै विद्यालयमा अध्ययनरत विराज चित्रकारले बताए।
7: स्कूल शुरू नहुँदा पहिलाखेरि अब साथीहरू भेट हुँदैन थियो, आफूलाई मात्र परेको जस्तो लाग्थ्यो। अब स्कूलहरू खुलेपछि अब अरू यस्तो पीड़ित साथीहरू पनि छ अनि उनीहरूसँग गफहरू गर्न पाइन्छ, के भयो सोध्ने, खेलाउने, अलिक बिर्साउन खोज्ने यस्तो बाहिरको वातावरण।
5: बाढीले आफू जन्मेको घरसँगै आफ्नो बालपनको धेरै यादहरू बगाएको प्रकृति चित्रकारले बताइन्। स्कूल आउँदा पीड़ा कम हुने बताउँदै उनले भनिन्,
8: स्कूल आउँदासम्म सबै बिर्सिन्छ, अनि जब जाँदाखेरि चाहिँ यस्तो भएको थियो है जस्तो लाग्ने। बाढी पछि चाहिँ अब पहिलाको जस्तो त यति पनि रहेन जब पहिला थियो, घरको मात्रै सम्झना आउने, मैले घरमा अब के गर्थेँ होला, मैले घरमा यस्तो गर्छु भनेर राखेको चिज नै छैन, अब के गर्ने जस्तो लागेर आफै रुन मन लाग्यो।
5: बाढीले घरबार गुमाउँदाको पीड़ासँगै बालबालिकाको भविष्य र पठन पाठनको चिन्ताले सताउने गरेकोमा अहिले विद्यालय खुल्दा राहत महसुस गर्छिन् अभिभावक रञ्जना श्रेष्ठ। तर उनी भन्छिन्, बच्चाहरूमा डराउने अति नै समस्या भने छ।
9: उनीहरूले त न्युज पनि हेर्छ अनि त्यहाँबाट खोला आउँछ रे, खोला आउँछ रे भन्छ, यस्तो क्लासमा हेर्दा नि खोला देख्छ, आउँछ कि के आऊ भने जस्तो डर चाहिँ लाग्छ अरे बच्चाहरूलाई नि।
5: लामो समयपछि विद्यालय आउन पाउँदा केही राहत महसुस भए तापनि बाल बालिकाहरूमा बाढीको गहिरो मानसिक आघात रहेको र पहिलेको अवस्थामा ल्याउन अझै केही समय लाग्ने अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब आजको अन्तिम विषय, पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारी र रिहाईको विषयले संसदमा समेत प्रवेश पाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। यसै सन्दर्भमा हामीले काठमाण्डु विश्वविद्यालय स्थित कानून विषयका प्राध्यापक विपिन अधिकारीलाई सरकारको पछिल्लो कदमबारे सोधेका छौं।
10: यो त धेरै चिन्ताजनक कुरा भयो, किनभने हामीले चोलेन्द्र शमशेर व्यक्तिका रूपमा मात्र लिनु हुँदैन, उहाँ नेपालको पूर्व प्रधान न्यायाधीश पनि हो र नेपालका न्यायालयहरूको स्वतन्त्रतासँग जोडिनु भइरहेछ। उहाँ उपर गरिने कुनै पनि काम कारवाहीको तुरन्तै प्रभाव भनेको आज कर्तव्य निर्वाह गरिरहेका सयौं न्यायाधीशहरू उनीहरूमा प्रभाव पर्दछ। त्यस हुनाले नम्बर एक, यसको कानूनी हैसियत के हो प्रष्ट भएको छैन। दोस्रो कुरो, ल गिरफ्तारी गर्दा प्रष्ट भएन तर छोड्दाखेरि त प्रष्ट गर्नु पर्थ्यो, त्यो पनि देखिँदैन। अनि जे जति भए अर्धरात्रि भए र आजसम्म यत्रो कोलाहल हुँदाखेरि पनि सरकारले सार्वजनिक जानकारी दिएको छैन कि यस्तो केस हो भनेर। सरकारले देशको फौजदारी कानूनलाई अक्षरश पालन गरेर यो काम कारवाही अघि बढाएको छ भन्ने देखिनु पर्यो।
0: एक थारीले यो अवस्था आउनुमा तिनै व्यक्तिका पनि केही न केही गतिविधि क्रियाकलाप जिम्मेवार छ भन्ने पनि तर्क गरिरहेका छन्।
10: हुन सक्दछ यसमा धेरै कुरा होला, तर पहिलो कुरो त हामीले जुन रूपमा यो काम कारवाहीलाई अगाडि बढायौं त्यो रूपमा गर्नु जरुरी थियो। कानूनको जुन एउटा घोषित नीति छ त्यस बमोजिम त यो गर्नै पाइँदैन। अनि हामी यत्रो देशमा परिवर्तन भएको छ, यो परिवर्तन राम्राका लागि हो भनेर कसरी देखिने? त्यहाँको समस्या त्यो हो, हुन सक्दछ धेरै कुरा होला, तर आश्वस्त बनाउन सक्नुपर्छ र त्यो त सरकारले नै गर्नुपर्छ। रिटायर भएको न्यायाधीशलाई यदि यसै गरी धरपकड गरियो भने उसले आफ्नो कुर्सीमा बसेर स्वतन्त्र रूपमा न्याय कसरी गर्न सक्छ? यो संविधानको संरक्षण गर्ने जुन शक्ति छ त्यो शक्तिको प्रयोग अब उपरान्त सर्वोच्च अदालतले कसरी गर्ला त? यत्रो पूर्व प्रधान न्यायाधीशलाई हिरासतमा लिँदा देशको प्रधान न्यायाधीशलाई कन्सल्ट गरिँदैन, हामी कहाँ न्याय परिषद छ, त्यसका बारेमा कुनै दृष्टिकोण दिँदैन भनेदेखि त चिन्ताजनक कुरो हो भनेर त यसै पनि जसले पनि त्यो कुरो ठान्न सक्दछ।
0: अब अन्त्यमा यहाँले भने जस्तै यदि यो काम एकदम चिन्ताजनक हो, बेलगाम देखिन्छ भने कसरी लगाम लगाउन सकिन्छ सत्तामाथि यस्ता गतिविधि आगामी दिनमा नगरोस् भनेर?
10: खास गरी अहिले जुन सक्रियता देखिएको छ सरकारको भ्रष्टाचारलाई निर्मूल गर्ने या यस सम्बन्धमा विभिन्न काम कारवाहीहरू अगाडि बढाउने, सुशासनको ग्यारेन्टी गर्ने, तर ती सबै प्रक्रियाहरू कानून बमोजिम सम्पन्न गर्ने र कानून बमोजिम सम्पन्न गर्न बाध्य गर्ने संस्थाहरू भने भनेको अड्डा अदालतहरू नै हुन्। त्यस हुनाले अड्डा अदालतलाई छोदा अड्डा अदालतको माथवर मान्छेहरूसँग सल्लाह गरेर गर्ने हो। यति कुरो त विवेकमान मान्छेले त्यसै पनि बुझ्नु पर्दछ। यो निर्णयकर्ताहरूमा त्यति कुरो पुगेन र यस बारेमा मलाई लाग्दछ न्याय परिषदले पनि, नेपाल बार एसोसिएसनले पनि र न्याय क्षेत्रका सबैले सरोकार राख्नु पर्दछ। सरकारले पनि के भएको हो भन्ने बारेमा स्पष्टता दिने र अब उपरान्त यस्तो गरिने छैन भनेर आश्वस्त पनि गर्नु पर्दछ।
0: काठमाडौँ विश्वविद्यालय स्थित कानून विषयका प्राध्यापक विपिन अधिकारी। यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
11: नमस्कार, म संजय ढकाल
12: र म प्रतीक्षा खनालको।
11: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी अस्थायी टहरामा बस्दा आइपर्ने समस्या कस्ता होलान् र तिनको समाधान कसरी गर्ने भन्ने बारे कुरा गर्छौ।
13: बच्चाहरू धेरै बिरामी भइरहेछ यस्तो गर्मीमा,
14: पछि के गर्ने होला जस्तो लाग्यो।
12: बिजुली बत्ती, पानी वा आवासको समस्या पर्दा कसलाई भन्ने? प्राधिकरण प्रमुखलाई प्रश्न।
15: तीन चारमा फोन गरेर भन्दा पनि भयो, स्वास्थ्यसँग सम्बन्धित केही कुरा छ भने 1015 नम्बरमा फोन गर्दा पनि भयो।
11: पठन पाठन नियमित गर्न अस्थायी व्यवस्था गरिएको बारे त्रिभुवन त्रिशुली स्कूलका प्रधानाध्यापकसँग कुराकानी र विपदमा परेकाहरूका निम्ति अन्य जीवन उपयोगी सामग्री। भदौ 10 गतेको त्यो काली लाग्दो क्षण, सयौं वर्षमा आउने ठानिएको भीषण हिमपहिरोबाट सिर्जित भोटेकोशी बाढ़ीले केही घण्टामै नेपालको उत्तरी भूगोल चिन्नै नसकिने गरी तहस नहस भयो। हजारौं मानिस घरबार विहीन भए। उनीहरूको खानपान, स्वास्थ्य, शिक्षा, आश्रय, पहुँच, जीविकोपार्जन जस्ता आधारभूत आवश्यकताका विषय अहिले खलबलिएका छन्। खलबलिएका ती विषयलाई कसरी सम्बोधन गर्ने? प्रभावितहरूलाई कहाँबाट कस्ता मद्दत उपलब्ध छन्? यिनै विषयमा हामी यस कार्यक्रम मार्फत सोमबारदेखि शुक्रबार हरेक दिन 15 मिनट लाइफलाइन जानकारी तथा रिपोर्टहरू प्रस्तुत गर्ने जमर्कोका साथ उपस्थित भएका छौं। आज हामीले गत एक महिनादेखि अस्थायी आश्रय लिएर बसिरहेका प्रभावितहरूको खाँचो के छ भन्ने बारे एक रिपोर्ट तयार पारेका छौं। शुरूमा आफ्नो ज्यान जोगाउन मुस्किल भएका प्रभावितहरू अझै हराएका आफन्त भेटिएलान् कि भन्ने आशमा छन्। उनीहरूले अब खानेपानी, बिजुली बत्ती तथा भरपर्दो आवासको खाँचो टटकारो भएको बताउँछन्। सुनौ प्रभावितहरूको खाँचो र प्रश्न समेटेर नुवाकोट स्थित संवाददाता शक्तिमाया तामाङले तयार पारेको यो रिपोर्ट।
16: विदुर पाँच पिपलटार स्थित बाँडा चौतारको अस्थायी शिविरमा पुग्दा त्यहाँ रसुवाबाट विस्थापित भएका 130 घर परिवार बस्दै आएको सरकारी तथ्याङ्कले देखाएको छ। त्यहाँ बस्दै आएकी सुजिना तामाङ अझै हराइरहेको आमाको पर्खाईमा रहेछिन्। अहिले उनलाई पालभित्रको बसाई पनि कष्टकर हुन थालेको बताउँछिन्।
17: त्यहाँ आएर पनि अहिलेसम्म मेरो मम्मी आउँछ कि भनेर चाहिँ याद आइरहन्छ। दिउँसो बेलुका खाना खाने टाइममा, खाजा खाने टाइममा मेरो मम्मी याद आइरहन्छ। बत्ती छैन, गर्मी धेरै भइरहेछ, बच्चाहरू धेरै बिरामी भइरहेछ यस्तो गर्मीमा। ट्रेन भित्र बस्नै सक्दैन अनि म नि हिजोदेखि बिरामी भएर अनि अब यसोमा चाहिँ कसरी बस्ने होला भनेर चाहिँ बत्ती र फ्यान आयो भने चाहिँ अलि बस्न मिल्छ होला। यहाँ ट्रेन भित्र खाना बनाउनै मिल्दैन, यति तातेको छ नि ट्रेन पनि।
16: अस्थायी शिविरमा बस्दै आएकाहरू सबैले आफ्नो परिवार गुमाएको बताउँछन्। लाक्पा छिरिङ घले बाढ़ी आएको दिन कार्यस्थलमा काममा रहेछन्। त्यतिखेर आफू घरमा भएको भए छोराछोरी बचाउन सक्ने थिए भन्दै उनी भक्कानी। मनको पीड़ा त छँदैछ, अस्थायी रूपमा बसेको ठाउँमा बत्तीको अभावले सकस भएको लाक्पाले बताए।
18: ट्रेन अब बन्द गर्नै हुँदैन, यसको त डबल हुन्छ, जालीवाला हुन्छ, जाली मात्रै खुलेर बसौँ भने पानी छिर्दो रहेछ पुरै भित्र, त्यसलाई पुरै बन्द गर्यो भने फेरि हामी गर्मीले बस्नै नसक्ने गर्मीले हप हुने बिजोग त बिजोग छ। पछि के गर्ने होला जस्तो लाग्छ, सरकारले हेरेर कुनै ठाउँमा व्यवस्थित गरिदियो हुन्थ्यो जस्तो लाग्छ मलाई।
16: त्यस्तै अस्थायी शिविरमा बस्दै आएकी अञ्जना तामाङले खास गरी महिलाहरूलाई पानीको अभावले शौचालय जान र नुहाउन समस्या रहेको बताइन्।
19: पानी आउँदाखेरि भल छिर्छ, केटी मान्छेहरूलाई त त्यही त नि प्रब्लम हुँदाखेरि टोयलेट चाहिन्छ, नुहाउनु पर्यो, लुगा धुनै पर्यो, पानी छैन मेन कुरा। पानी भए पो टोयलेट सफा राख्नु, सरसफाई नगरे आफैलाई हो, पानी पानीको डर नहुने, हावाहुरीको डर नहुने, जस्तो ठिक्कको सानो भयो नि घर त्यति चाहिँ भयो।
16: विस्थापितहरू अब सरकारले छिटे आवास, बिजुली बत्ती, खाने पानी लगायत आधारभूत आवश्यकताहरूको व्यवस्थापन गरिदिए सहज हुने ठान्छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
12: विस्थापितहरूले भोगेका ती समस्याबारे हामीले सम्बन्धित अधिकारीसँग जवाफ मागेका छौं। साथी संजय ढकालले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीलाई त्यसबारे सोधेका छन्।
20: होल्डिङ सेन्टरमा बसेका, अस्थायी शिविरमा बसेकाहरूसँग कुरा गर्दाखेरि चाहिँ अब घाम पानीमा सकस हुन थालेको छ, अब बत्ती हुँदैन, कहिले कहिले पानीको राम्रो व्यवस्था हुँदैन, फ्यासन जस्तो यस्ता विषयहरूमा चाहिँ अब प्राधिकरणले के ध्यान पुर्याउँदैछ?
15: होल्डिङ सेन्टरमा पानी पानी त्यसमा पनि वाटर फिल्टरहरू पठाउने कामहरू निरन्तर गरिराखेको छ। पानी प्रशस्त मात्रामा हामी पानीको स्टोरेज छ, कुनै ठाउँमा छैन भन्ने भयो भनेपछि 1234 नम्बरको जुन टोल फ्री नम्बर छ, यहाँ चाहिँ पानी छैन, यो होल्डिङ सेन्टरमा आज पानी सकियो भनेपछि तुरन्तै चाहिँ हाम्रो पानी त्यहाँ हामीले बोतलकै पानी अहिले पठाउन सक्ने अवस्थामा छौँ। बोतलकै पानी पनि खान्छौँ, त्यो प्रशस्त मात्रामा नुवाकोटमा पनि छ, त्यहाँ भैँचेमा पनि छ।
20: भनेपछि त्यस्तो आपत पर्यो भने पानी सम्बन्धी चाहिँ 1234 फोन गरेर यस्तो यस्तो भयो यो ठाउँमा भन्न पर्यो।
15: हो, 1234 फोन गरेर चाहिँ भन्दा पनि भयो, अनि 1115 11-15 नम्बरमा फोन गर्दा पनि, स्वास्थ्यसँग सम्बन्धित केही कुरा छ भने 11-15 नम्बरमा फोन गर्दा पनि भयो, विपद प्राधिकरणमै पनि फोन गर्दा भयो होइन। उसो चाहिँ अब हामीले जुन भाडा 15,000 प्रति परिवार र 4-जनासम्मको परिवारलाई र त्यसपछि चाहिँ 2,000 दरले थप प्रत्येक 1 सदस्य थप हुने सन्दर्भमा जुन निर्णय गरेका छौँ, त्यो निर्णयले चाहिँ उहाँहरू आफै अब भाडा लिन सक्ने, भाडामा बस्न सक्ने,
20: त्यस्तो खालको चाहना राख्ने प्रभावितहरूले चाहिँ कहाँ गएर के गर्नु पर्यो?
15: सम्बन्धित गाउँपालिका, नगरपालिका, नगरपालिका ओडामा चाहिँ सम्पर्क गर्ने, त्यहाँ चाहिँ प्रभावितको सबै लिस्ट बनाउने काम भइराखेको छ, भेरिफिकेसन काम हुने काम भइराखेको छ, र सम्बन्धित गाउँपालिका, नगरपालिका, सम्बन्धित ओडाबाट चाहिँ सिफारिस भएर जान्छ, र ओडाबाट हामीले पहिला गाउँपालिका नगरपालिकाहरूलाई पठाइसकेको अवस्था छ, र त्यहाँबाट चाहिँ उहाँहरूले त्यो प्राप्त गर्नुहुन्छ।
20: अनि खास गरी महिलाहरूलाई चाहिँ भरपर्दो आवासको व्यवस्था नभएसम्मको लागि जुन अस्थायीमा बस्नु परेको छ, त्यहाँ चाहिँ शौचालयमा पानीको व्यवस्था, अब नुहाउने र टोयलेट जाने व्यवस्थामा अलिकति सुधार भइदिए हुन्थ्यो भन्ने खालको उहाँहरूको छ।
15: प्रारम्भिक स्तरमा हामीले कमसेकम त्यहाँ दुईटा टोयलेट चाहिँ सबै कम्तीमा राखेको, एउटा महिला एउटा पुरुषको लागि भनेर, तर कुनै ठाउँमा थप चाहिन्छ भनेपछि त्यसको लागि पनि हामीलाई खबरै एउटा हामी जुन ठाउँमा राख्दैछौँ मात्रै खबर गरिदिए पनि उहाँहरू जान सक्नुहुन्छ, हामी त्यो खालको मेकानिजम पनि बनाएछौँ।
20: बर्खा मासमा पानी परिरहन्छ होइन, यस्तो बेलामा चाहिँ थप तपाईँहरूले व्यवस्था गर्नुहुन्छ त्यहाँ केही नहोस् होल्डिङ सेन्टरहरूमा भनेर?
15: कुनै ठाउँमा पनि त्यो खालको चाहिँ अप्ठ्यारो छ भन्ने हामीलाई खबर भयो भने त्यसलाई
12: विस्थापितहरूको समस्याको जवाफ दिँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेती।
11: अब बाढ़ीबाट जोगिने उपायबारे एक जानकारी।
12: वर्षाको यो मौसममा बाढ़ीबारे झन सजग हुन जरूरी छ।
21: सबभन्दा पहिलो कुरा भनेको आधिकारिक माध्यमबाट प्रसारित हुने मौसम पूर्वानुमानका जानकारी मनन गर्नुपर्छ।
12: हरेक घरमा आपतकालीन बेला झट्ट बोकेर हिँड्न सकिने झोला तयार पार्नुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च, ब्याट्री, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने खालको ब्यागमा सुरक्षित राख्नुपर्छ।
21: बाढ़ी आइहालेमा चेतावनी दिइएको छ भने तत्काल अलि अग्लो ठाउँतिर जानुपर्छ। कुनै चेतावनी नआए पनि स्थिति गम्भीर देखिएमा त्यसै गर्नुपर्छ।
12: हेर्दा कम देखिए पनि तीव्र गतिमा बहेको पानीतर्फ जानु हुँदैन। जुवान भइरहेको ठाउँमा खुला ढल हुन सक्छन्, आँखाले नदेख्दा दुर्घटना हुन सक्छ।
21: बाल बालिका, वृद्ध वृद्धा र अशक्त व्यक्तिहरूलाई विशेष ध्यान दिनुपर्छ।
12: बाढ़ीको पानी घटेपछि पनि खतरा समाप्त भएको हुँदैन। अधिकारीहरूले सुरक्षित घोषणा गरेपछि मात्र घर फर्कनुपर्छ। घर फर्किँदा घरको संरचनागत अवस्था जाँच गर्नुहोस्। पर्खालहरू, भुइँ र छतहरू कमजोर भएर भत्किन सक्छन्।
21: समुदाय स्तरमा मिलेर पुनर्स्थापनामा जुट्नु महत्वपूर्ण हुन्छ।
11: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ।
12: भोटेकोशी त्रिशुली बाढीले नुवाकोटको त्रिशुली बजार स्थित त्रिभुवन त्रिशुली उच्च माध्यमिक विद्यालयको भवन पूरै बगाएको तीन हप्तापछि पठन पाठन शुरू भयो। अस्थायी संरचनामा थालिएको सो पठन पाठनको सन्दर्भमा हामीले उक्त विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाड़ीसँग कुराकानी गरेका छौं। सबैभन्दा पहिले हामीले उनलाई अस्थायी विद्यालय कुन ठाउँमा कसरी सञ्चालन भइरहेको छ भनी सोधेका थियौं।
3: हजुर, हामीले विदुर नगरपालिका वार्ड नम्बर 9 कोलनी डी बजार भन्ने ठाउँ छ, त्यो ठाउँमा चाहिँ यो आयोजनाको चाहिँ एउटा साइट कार्यालय रहेछ। त्यो कार्यालयको केही पार्किङ स्पेसहरू, पार्किङ लनहरू, त्यहाँको क्वार्टरहरू प्रयोग गरेर त्यहाँ त्यसको पछाडि कवर्ड हल भन्ने छ, त्यहाँको दुई चारवटा कोठाहरू जस्तो यो स्टोरको लागि प्रयोग गरेर त्योभन्दा पछाडि चाहिँ हाम्रो युनिसेफले टेन्टहरू हाल्दैछ।
4: अनि यो कतिपय विद्यार्थीहरू त अब भनौँ न किताब कपी ब्यागहरू नहोला, उनीहरूको पढाइ चाहिँ अब तपाईँहरूले कसरी सहयोग गर्नुहुन्छ?
3: अब हामीसँग ब्यागहरू नभएको विद्यार्थीलाई केही चिन्ता गर्नु परेन, हामीले ब्यागहरू दिन्छौँ, उनीहरूलाई स्टेसनरी हामी नै प्रोभाइड गर्छौँ। र अब बाँकी रहेको उनीहरूको बगाएको किताबहरू छ भने त्यो पब्लिकेसन अनुसारको कुन कुन पाठ्य पुस्तक छ हामी त्यसलाई सर्ट आउट गरेर हामी त्यसलाई सबै पाठ्य पुस्तक पनि उपलब्ध गराउँछौँ।
4: भनेपछि विद्यार्थीहरू अब आफैले किन्नु परेन, त्यसमा चिन्ता लिनु परेन?
3: त्यसमा चिन्ता लिनु परेन। विद्यार्थीहरू निर्धक्क ढुक्क भएर विद्यालय आउँदाखेरि हामीले ती सामग्रीहरू सहित विद्यार्थीलाई विद्यालयमा स्वागत गर्न हामी तयार छौँ।
4: अनि अब विद्यार्थीहरू त अब मानसिक रूपमा पनि अब समस्यामै होला, सुरुवात चाहिँ कसरी गर्ने योजना बनाउनु भएको छ?
3: अब हामीले चाहिँ अब केही सामाजिक संघ संस्थाहरूले हामीलाई सोसाइटीको काउन्सिलरहरू पनि पठाइरहनु भएको छ, अनि हाम्रो शिक्षकहरूलाई पनि हामीले त्यो सोसाइटीको काउन्सिलिङको थोरै कार्यक्रमहरू चलाएका छौँ।
4: भनेपछि अलिकति तपाईँहरूलाई अप्ठ्यारो पर्ने चाहिँ यो 10 कक्षाका विद्यार्थीहरू हो जो चाहिँ अब एसईसी दिँदैछन्।
3: 10 र 12 उनीहरू चाहिँ बोर्ड एक्जाम दिने हुन्छन्, त्यसको लागि चाहिँ उनीहरूलाई अब अलिअलि बढी प्रिपेयर गराउनु पर्ने, जो विद्यार्थीहरू प्रभावित छैनन् उनीहरूसँग उनले प्रतिस्पर्धा गर्नुपर्छ, त्यसको लागि चाहिँ उनीहरूलाई प्रतिस्पर्धा गर्न सक्षम बनाउनको लागि विद्यालयले हर तरबाट सहयोग गर्छ।
12: उनी थिए त्रिभुवन त्रिशुली उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाड़ी, साथी निरञ्जन राजवंशीसँग कुरा गर्दै।
11: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिज्मले तयार पारेको एक सामग्री। आज हामी अचानक घरबार विहीन भएर विस्थापित हुनुपर्दाको पीड़ासँग जुझ्ने विषयबारे विजय गजमेरबाट सुनौ।
22: घर यो यस्तो ठाउँ हो जहाँ हामी सुरक्षित महसुस गर्नुपर्छ, आफ्नो परिवार र परिचित सामानले घेरिएको ठाउँ, यस्तो ठाउँ जहाँ हामी हरेक बिहान उठ्छौ, हरेक रात सुत्न जान्छौ, पानी लिन जाने ठाउँ हामीलाई थाहा हुन्छ, कुनामा रहेको रुख सधैँ त्यही हुन्छ। तर सायद तपाईँ र संसारमा धेरैका लागि त्यो सुरक्षाको अनुभूति हराइसकेको हुन सक्छ, कारण फरक भए पनि भावना एउटै हुन सक्छ। कसैका लागि युद्ध, भूकम्प वा बाढीले घर भत्काएको हुन सक्छ, कहिलेकाहीँ तपाईँले अपरझट घर छोड्नु पर्ने हुन सक्छ, त्यो बुझ्न गाह्रो हुन सक्छ। परिवारहरू एक आपसबाट छुट्टिनुपर्छ, उनीहरूसँग फेरि कहिले भेट होला? तपाईँ नयाँ साथी भेट्नुहुन्छ तर पुराना साथीले जस्तै उनीहरूले तपाईँलाई चिन्दैनन्। तपाईँहरू कोही पढ्न जानुहुन्छ तर पढाइ फरक लाग्न सक्छ, वा तपाईँ पढ्न जानै नपाउने अवस्था पनि हुन सक्छ। तपाईँलाई जिन्दगी कहिलेसम्म यस्तै हुन्छ भन्ने थाहा हुँदैन, आफैलाई सोध्न सक्नुहुनेछ कि अब मेरो घर यही हो कि यो फेरि बदलिन्छ। तपाईँलाई ऐठन हुने वा सुत्न गाह्रो हुने हुन सक्छ, कारण थाहा नभई रिस उठ्न सक्छ, टाउको वा पेट दुख्ने हुन सक्छ। नयाँ परिस्थिति बारे डर वा चिन्ताले शरीरमा दुखाइ हुन सक्छ वा केही महसुस नहुने पनि हुन सक्छ। त्यसो भए अवस्थालाई सुधार गर्न के गर्न सकिन्छ त? पहिलो, परिचित कुराहरू खोज्नुहोस्, उही पुरानो किताब पढ्नुहोस्, उही बल खेल्नुहोस्, उही खाना खानुहोस्। पहिले प्रार्थना गर्नुहुन्थ्यो भने त्यस्तै गर्नुहोस्, यस्तै साना व्यवहारले तपाईँलाई स्थिर महसुस गर्न मद्दत गर्न सक्छ। दोस्रो, आफ्नो चिन्ता नलुकाउनुहोस्, विश्वासिलो साथी वा अन्य वयस्कसँग कुरा गर्नुहोस्, सम्झनुहोस्, जहिले पनि केही व्यक्तिहरू हुन्छन् जसले तपाईँलाई सहयोग गर्न र सुरक्षित राख्न सक्छन्। तेस्रो, अरूलाई सहयोग गर्नुहोस्। गाह्रो महसुस गरेको व्यक्ति देख्नुभयो भने सहयोगको प्रस्ताव गर्नुहोस्। त्यस्तो दयालु कामले तपाईँलाई आफूलाई पनि मद्दत हुन सक्छ। तपाईँ अहिले जस्तो महसुस गरे पनि यो सधैँ यस्तै हुँदैन। एक दिन तपाईँ घरमा फर्किन सक्नुहुन्छ वा नयाँ ठाउँमा शान्ति पाउन सक्नुहुन्छ। तपाईँको घरलाई तपाईँ कस्तो बनाउनुहुन्छ र के राख्नुहुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। आकाशमा चन्द्रमा र ताराहरूलाई हेर्नुहोस् र सम्झनुहोस्, ती त्यही चन्द्रमा र तारा हुन् जुन तपाईँले आफ्नो घरबाट देख्नुहुन्थ्यो। तपाईँ फरक ठाउँमा भए पनि संसार उस्तै छ।
11: आजको लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालहरूमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रम बारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalimा सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौ। नमस्कार।
1: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: जसको
1: नाम नै पर्याप्त छ।
2: दिदी बहिनी,
1: दिदी बहिनी,
2: दिदी बहिनी,
1: रेडियो दिदी बहिनी,
0: हामी गर्न सक्छौ,
1: हामी गर्न सक्छौ,
0: गर्न सक्छौ।

0: नमस्कार। देशैभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएमले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र विभिन्न संघ संस्था अनि परिवार कल्याण महाशाखासँगको सहकार्यमा आजको यो पोषण संवाद गर्न गइरहेको छ। पोषणका लागि सरकारले मात्र स्वास्थ्य क्षेत्रले मात्र गरेर हुँदैन, यसमा बहुसरोकारवालाहरूको ठूलो भूमिका हुन्छ। त्यसैले आज हामी बहुसरोकारवाला बीचको यो संवाद छलफल कार्यक्रम गर्न गइरहेका छौं। विशेष गरेर महाविनाशकारी बाढ़ी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडिएको छ। रसुवा, नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि हाम्रा जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ र यस्ता विपत्तिहरूमा सधैँ हामीले कसरी काम गर्न सक्छौ भन्ने बारेमा पनि आज छलफल होस् भन्ने किसिमले हामीले स्वास्थ्य, पोषण अनि यो विपदमा काम गर्ने र बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू र संचार माध्यमहरू बीच हामीले आजको यो छलफल गर्न गइरहेका छौं। आजको यो छलफलमा परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख लीला विक्रम थापाज्यू हुनुहुन्छ, उहाँलाई म हार्दिक स्वागत गर्न चाहन्छु। त्यस्तै गरी वरिष्ठ जनस्वास्थ्य प्रशासकज्यू पनि हुनुहुन्छ हामीसँग, पोषण शाखाबाट पनि सहभागी हुनुहुन्छ, र वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार झाज्यू हुनुहुन्छ, उहाँले पनि हाम्रो यो विषयमा केही कुराहरू शुरूमा राखिदिनुहुनेछ। त्यस्तै गरी हामीसँग वर्ल्ड भिजन इन्टरनेशनल नेपालको स्वास्थ्य तथा पोषणको टेक्निकल हेड हुनुहुन्छ गणेश पाण्डे सर, उहाँलाई पनि म हार्दिक स्वागत गर्न चाहन्छु। बालबालिका क्षेत्र शान्ति अभियान बालबालिकाको यो सवालमा त्यही दिनदेखि जुन दिन घटना भयो त्यो दिनदेखि नै फिल्डमै बसेर काम गरिरहेको सिजबका महासचिव भिओसीमा पनि आबद्ध हुनुहुन्छ राजु घिमिरी सर हुनुहुन्छ, अनि हाम्रो विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरू हुनुहुन्छ। शुरूआतमा चाहिँ म वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार राज्यूलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिनको लागि अनुरोध गर्दछु।
1: अहिले आएको यो बाढीले 5 जिल्लाका 15 पालिकाहरूमा क्षति पुर्याएको र असर गरेको देखिन्छ। पोषणको दृष्टिकोणले रसुवा, नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने बाँकी 2 जिल्लाको 3 पालिकामा पोषणसँग प्रत्यक्ष असर गर्ने गरी अहिले चाहिँ देखिएको केही पनि छैन। यो 3 जिल्लाका 12 पालिकाहरूमा हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौँ, जस अनुसार कुपोषण एउटा पनि केस हाम्रो भेटिएको थिएन र हुन पनि यो कुपोषणको चाहिँ यो विपदपछि तुरुन्तै देखिँदैन, केही दिन केही हप्तापछि चाहिँ जब अलि लङ टर्म खाद्यान्नको अभाव हुन थाल्छ त्यो अवस्थामा देखिने हो। अहिले होल्डिङ सेन्टरमा रहनुभएको व्यक्तिहरू जो हुनुहुन्छ गर्भवती, सुत्केरी र 5 मुनिको बालबालिकाहरू होल्डिङ सेन्टरमा खाद्यान्न, खाना, खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएकोले कुपोषण यति चाँडै देखिसकेको छैन। यद्यपि नेक्स्ट स्टेपमा हामीले अहिले प्रत्येक पालिकामा अब समुदाय स्तरमै पनि कुपोषणको पहिचान चाहिँ गरिरहेका छौँ, जस अन्तर्गत 3 जिल्लामा शुरू भइसकेको छ र नुवाकोट जिल्लाको मा अहिलेसम्म चाहिँ 11 कुपोषित बालबालिका भेटिएको चाहिँ रिपोर्ट आएको छ, त्यो निरन्तर चलिरहेको छ। भेटिएका कुपोषित बालबालिकाहरूलाई हाम्रो नेशनल प्रोटोकल जुन छ आइएमएम प्रोटोकल भन्छौ, साम केस र माम केसलाई प्रोटोकल अनुसारको म्यानेजमेन्ट चाहिँ अहिले चलिरहेको छ।